0: त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्। अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्। अनि किनभने अझै पनि त्यो हातले उनकाती राखेको देख्न सकिन्छ कि सामान्य एउटा मेसिनहरू अनि त्यो चाहिँ भेडाको उन काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन। यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू, केही राम्रा अभ्यासहरू र अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड दिन थाल्यौं भने चाहिँ र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ खर्कलाई उपभोगसँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ।
1: वातावरण विज्ञ एवं खर्क बारेका अध्येता डाक्टर उत्तम बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौं।
3: सरकारले काठमाडौँ उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासी परिवारलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको प्रधानमन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो। बैठकले परिवारमा 5 जनासम्म सदस्य भएमा 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएमा थप 2,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले अरणीको राजमार्गको मरमत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको समेत प्रवक्ता पोखरेलले बताउनुभयो।
1: फेरि पनि सुकुम्बासी बस्तीकै प्रसंग, बागमती मनोहरा र धविखोला नदी करिडोरमा हिँड्नुभयो भने देख्नुहुन्छ भत्काइएका घरका कंक्रीट र भत्किएका घरका अवशेषका ठूला साना थुप्रा। विस्थापित सुकुम्बासी व्यवस्थापनको विषयमा बहस भइरहेका बेला अर्को पेचिलो विषय देखिएको छ, भत्किएका संरचनाका अवशेषले निम्त्याउने वातावरणीय प्रदूषण। फोहोर व्यवस्थापन विज्ञ आशिष खनाल उचित वर्गीकरण पुनः प्रयोग र व्यवस्थापन प्रणाली विनै भत्काइएका संरचनाबाट निस्किएको फोहोरले अर्को वातावरणीय संकट निम्त्याउन सक्ने जोखिम रहेको बताउनुहुन्छ। सरकारी योजना अस्पष्ट र त्रुटिपूर्ण देखिएको भन्दै वातावरणविदहरूले मनसून अघि नै भग्नावशेष व्यवस्थापनमा चाँडो र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। कान्तिपुर दैनिकले खबर छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुपथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
7: एसई सकियो, अब रमाइलो सुरु भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा

0: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: सड़कमा एउटा शरीर विस्तारै अगाडि बढ़िरहेको देखिन्छ। पाइला होइन, दुई हातको सहारामा 50 वर्षीय हस्तबहादुर कठायतले आफ्नो शरीर घिसार्दै विद्यालयतर्फ अगाडि बढ़ाउनुहुन्छ। जन्मजात शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई घरदेखि विद्यालयसम्मको झण्डै 1 किलोमिटर दूरी पार गर्न 2 घण्टा समय लाग्छ। वर्षातमा हिलामेर हिउँदमा धुलामे हुने बाटोले उहाँको शरीरलाई थकाइदिन्छ, तर उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न थाकेको महसुस भने गर्नुहुन्न। उमेर ढल्कँदै जाँदा शरीर कमजोर बन्दै गएको उहाँले बताउनुभयो। हातले टेकेर बिहान 2 घण्टा र बेलुकी 2 घण्टा हिँड्न हात नै सुन्निएका हुन्छन्। उहाँले भन्नुभयो, उमेर विस्तारै ढल्किँदै जाँदा शरीर पनि कमजोर हुने रहेछ। विद्यालयदेखि उहाँको घरसम्म सड़क पुगिसकेको छ, तर त्यो सड़कमा उहाँका लागि गुड्ने साधन भने छैन। आर्थिक अभावका कारण चारपाङ्रे स्कूटर किन्ने अवस्था पनि उहाँसँग छैन। आधा सहयोग कसैले गरिदिएको भए आफै पनि थपेर किन्थे, उहाँले भन्नुभयो। शारीरिक कठिनाईका बीच पनि उहाँले कक्षा 12 सम्म अध्ययन गर्नु भएको छ। गाउँमा विद्यालय नहुँदा धेरै बालबालिका टाढा जान नसकेर पढ़ाईबाट वञ्चित भइरहेका थिए। यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो। त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्ने अभियान शुरू गर्नुभयो। गाउँका बालबालिकाहरूलाई जम्मा गरेर आफ्नै पहलमा पढ़ाउन थाल्नुभयो। तलब न तलब थियो न सरकारी सहयोग, तर शिक्षाप्रतिको भरोसा। लगातार 2 वर्षसम्म उहाँले 82 जना बालबालिकाहरूलाई निशुल्क पढ़ाउनुभयो। एक्लै सबै विद्यार्थी सम्हालेर पढ़ाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो। थाकेको शरीर नथाकेको सपना आजको गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने भ्रमणका लागि चीन पुग्नु भएको छ। पुटिनले आज चिनिया समकक्षी शी जिङपिङसँग उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। यो भेटवार्ता अमेरिका चीन सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा संकट, विश्व राजनीति थप ध्रुवीकृत बन्दै गएको अवस्थामा विशेष रूपमा अर्थपूर्ण मानिएको छ। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण सकिएको केही दिनमै भएको हो। विश्लेषकहरूको अनुसार ट्रम्प प्रशासनको अनिश्चित विदेश नीतिले मस्को र बेजिङलाई अझ नजिक ल्याउने काम गरेको छ। यो भ्रमण सन् 2001 हस्ताक्षर गरिएको मैत्री तथा सहयोग सन्धिको 25औं वार्षिक उत्सवसँग पनि जोड़िएको छ। पछिल्ला वर्षहरूमा दुवै देशबीचको सम्बन्ध आर्थिक, राजनीतिक र सैन्य सहकार्यतर्फ तीव्र रूपमा अघि बढ़ेको छ। अहिले चीन रूसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। पश्चिमी प्रतिबन्धपछि रूसको अर्थतन्त्र युद्ध केन्द्रित बन्दै गएको छ। यस्तो अवस्थामा चीन रूसका लागि आर्थिक लाइफलाइन बनेको छ। सन् 2024 दुई देशबीचको व्यापार 237 अर्ब डलर पुगेको थियो। रूसले पहिले आवश्यक प्रविधि, इलेक्ट्रोनिक उपकरण र औद्योगिक सामग्रीको ठूलो हिस्सा चीनबाट आयात गरिरहेको छ।
1: अब केही खेल खबर। इंग्लिश प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो, तर खेलको 39औं मिनटमा एली जुनियर क्रुपीले बर्नमाउथलाई अग्रता दिलाएपछि उपाधि दौड़को समीकरण बदलियो। खेलको इन्जुनी समयमा एर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि त्यो सिटीका लागि पर्याप्त भएन। त्यसअघिको खेलमा आर्सेनलले बर्नलीलाई 1-0 हराएको थियो। आर्सेनलले अन्तिम खेल अघि नै उपाधि पक्का गरेको हो।
2: खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै भेटायो। जितसँगै राजस्थान 14 अंकसहित तालिकाको लखनऊ 8 अंकसहित तालिकाको पुछारमा छ भने राजस्थानले जितसँगै प्लेअफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ। राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाए। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। उसका मिचेल मार्सले 96 रन तथा जोस इंग्लिसले 60 रन जोड़े। आईपीएल क्रिकेटमा आज बेलुका कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल बेलुका 7:45 इडेन गार्डन्समा हुनेछ। अब केही खबर संक्षेपमा। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी नै छ।
1: कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेका छन्।
2: सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको अनियमितता, दुरूपयोग र बढ़दो आर्थिक भार नियन्त्रण र नियमन गर्न व्यापक सुधारको गृह कार्यलाई अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमालाई पुनर्संरचना गर्दै अनावश्यक दावीको नियन्त्रण, दररेट पुनरावलोकन र कानूनी कड़ाई मार्फत खर्च आधासम्म घटाउने गरी तयारी गरेको हो।
1: पूर्वी नेपालको काकटभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादन मध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक पटक भारतीय अवरूद्धले झापा र इलामका उद्योगीले मे 1 तारीक वैशाख 18 गतेदेखि तयारी चिया भारत पठाउन छाडेका छन्। बनाउन भन्दा भत्काउन सजिलो।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा।
2: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
1: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण। पशुपालन कम भएसँगै खर्कमा समस्या बढ्दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई।
2: रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
1: र आर्सेनललाई प्रिमियर लीगको उपाधि। आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन कांग्रेसभित्र रहेको गुटै गुटसँग सम्बन्धित छ। यहाँ एउटा भवन रहेको भित्तामा बीपी कोइराला जस्तै देखिने नेताको तस्वीर छ। त्यसमाथि नेपाली कांग्रेस लेखिएको छ। केही नेताहरू गफगाफ गर्दैछन् अनि ती नेताहरूको गफगाफ सुनेपछि नजिकै पुगेका अर्का एकजनाले भन्दैछन्, ए भनेपछि तपाईहरू कुनै पनि गुटमा नलागेहरू होइन त, अनि कति हो नि यो गुट बनेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: दैलेख र कालीकोटका छवटा स्थानीय तह बीच विकास बहस छ बुधे साझा प्रतिबद्धता व्यक्त।
1: बाँकेमा पछिल्लो एक महिनामा विभिन्न अपराधका 205 जना विरूद्ध मुद्दा दर्ता, जघन्य 10 गम्भीर प्रकृतिका 61 मुद्दा।
0: बाँके बढ्दै सहित देशैभर गर्मी बढ़्यो, पश्चिम तराईका जिल्लामा तापक्रम 37 डिग्री सेल्सियस नाग्यो।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो, आज कोलकाता र मुम्बई खेल्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। दैलेख र कालीकोटका छवटा स्थानीय तहबीच भएको विकास बहसपछि छ बुधे साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ। सबैभन्दा उचाइमा पर्ने महाबु लेकमा भएको विकास बहसपछि छ बुधे साझा प्रतिबद्धता व्यक्त गरिएको हो। दैलेखको महाबु गाउँपालिका र कालीकोटको महाबई गाउँपालिकाको सिमानामा पर्ने महाबु लेक कर्णाली प्रदेशकै एक प्रमुख पर्यटक स्थल हो। दुई जिल्लामा छ स्थानीय तहबीच विकासका साझा मुद्दामा केन्द्रित रहेर विकास आयोजना भएको हो। बहसमा दैलेखको महाबु गाउँपालिका र नौमुले गाउँपालिकाका अध्यक्षहरू तथा नारायण नगरपालिकाका प्रमुख पनि सहभागिता रहेको थियो। त्यस्तै कालीकोटबाट महाबई गाउँपालिकाका अध्यक्ष तथा खाडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका जनप्रतिनिधिहरू पनि सहभागी भएका थिए। कार्यक्रममा यी पालिकाहरूको कार्यक्षेत्रभित्र पर्ने साना ठूला विकास आयोजनाको विषयमा व्यापक बहस छलफल भएको छ। साझा प्रतिबद्धताको पहिलो नम्बरमा महाबु लेकदेखि नाङमासम्मको सड़क खण्डमा ट्र्याक खुलाई उन्नतिका लागि संघीय सरकारसँग आवश्यक बजेट व्यवस्थापनको माग गर्ने पनि निर्णय गरिएको छ। बाँकेको जमुनादेखि दैलेखको महाबु लेकसम्म र नागमदेखि मुगुसम्म सड़क सञ्चालनमा रहे पनि महाबु लेकदेखि नागमसम्मको सड़कमा ट्र्याक खुल्न बाँकी रहेको छ। यस सड़क खण्डबाट दैलेखको नारायण नगरपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका र कालीकोटको महाबई गाउँपालिका, तिलागुफा नगरपालिका एवं खाडाचक्र नगरपालिकाका नागरिकहरू लाभान्वित हुने बताइएको छ। यसैगरी कालीकोट र दैलेख जिल्लाको सिमानामा रहेको प्रसिद्ध धार्मिक तीर्थ स्थल महाबई धामको विकास र प्रबन्धनका लागि भौगोलिक विकृतालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार निर्माणका लागि बजेट माग गर्ने पनि निर्णय बैठकले गरेको छ।
1: यसैबीच दैलेख र कालीकोट जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अन्तर जिल्ला चोरी निकासी नियन्त्रण, विपद व्यवस्थापन र विकास निर्माणका विषयमा प्रभावकारी संचार, समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ। महाबुधामको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तथा डीपीआर गरी पर्यटन पूर्वाधार विकासका लागि बैठकमा सहभागी स्थानीय तहले सहलगानीमा निर्माण कार्य अगाडि बढ़ाउने सहमति भएको छ। दैलेखको भैरवी गाउँपालिका एक जलजलीमा रहेको पेट्रोलियम पदार्थ उत्खननको अनुसन्धान कार्य सम्पन्न भए पनि उत्पादन प्रक्रिया अझै शुरू हुन नसकेको भन्दै बैठकले यसलाई तत्काल अगाडि बढ़ाउन संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ। कालीकोटको तिलागुफा नगरपालिकाले गाल्ने चिलखाया उड़ु हुँदै दैलेखको नौमूल्यबाट सुर्खेतसम्म जोड्ने सड़क निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न संघीय सरकारसँग माग गर्ने निर्णय भएको सहभागी जनप्रतिनिधिहरूले बताएका छन्।
0: कर्णाली करिडोर अन्तर्गत उत्तर सड़क खण्ड हुम्लाको सिमकोट हिल्सा सड़क खण्डमा 3 पक्की पुल र 2 बेलीब्रिज निर्माण सम्पन्न भएपछि यातायात सञ्चालनमा सहज भएको छ। कर्णाली नदी तथा विभिन्न खोलामा पुल निर्माण भएपछि आवाजातमा सहजता भएको स्थानीयले बताएका छन्। हिल्सा सिमकोट सड़क योजना प्रमुख बेलबहादुर नेपालीले यो खण्डमा निर्माण गरिएका 5 पुल मध्ये 2 पक्की पुल र यस आर्थिक वर्षमै सम्पन्न भई सञ्चालनमा आएको बताउनु भएको छ। यस वर्ष निर्माण सम्पन्न भएका पुल मध्ये सिमकोट नामका गाउँपालिकाको सिमानामा रहेको हेपका खोला र नामका गाउँपालिका स्थित ताक्रो खोला पुल प्रमुख रहेका छन्। यसअघि 2073 सालमा तत्कालीन जिल्ला विकास समितिको कार्यालयले हिल्सामा कर्णाली नदीमाथि बेली ब्रिज निर्माण गरेको थियो। करिब 6 वर्षपछि अघि हालको नामका गाउँपालिका 6 तुमकोटमा पनि कर्णाली नदीमाथि अर्को बेली ब्रिज निर्माण गरेको थियो भने जसको निर्माण हिल्सा सुनकोट सड़क आयोजनाले गरेको थियो। यसै गरी 1 वर्ष अघि नामका गाउँपालिकाको सल्ली खोलामा पक्की पुल निर्माण सम्पन्न भएको थियो। नामका गाउँपालिकाको केन्द्र एल्बाङ खोला र वर्षायामा बाढ़ी पहिरो आउने ढाडखेतमा दुईवटा कलबट पनि एक वर्ष अघि नै निर्माण सम्पन्न गरेको थियो। ती पक्की पुल, बेलीब्रिज र कलबट संसारमा आएपछि यातायात सेवा थप सहज भएको प्रमुख नेपालीले बताउनुभयो। सिमकोट हिंसा सड़क खण्डको 95 किलोमिटर मध्ये नामका गाउँपालिका 4 याङगार कलामा पुल निर्माण कार्य अझै बाँकी रहेको छ भने जसको निर्माण सुस्त गतिमा भइरहेको छ। यसैगरी सिमकोटबाट इलिङ, काँत र तुमकोटमा हिल्सासम्मको सड़क चौडाई विस्तार गर्ने कार्य पनि सम्पन्न भइसकेको छ। इलिङ काँतदेखि तुमकोटसम्मको सड़क चौडाई विस्तार बाँकी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षमा टेण्डर आह्वान गर्ने योजना रहेको पनि योजना कार्यालयले जनाएको छ।
1: महालेखा परीक्षणको कार्यालयको 63 औं वार्षिक प्रतिवेदन अन्सार आर्थिक वर्ष 81-82 कम बेरोजी हुने पालिका मध्ये बर्दियाको ठाकुर बाबा नगरपालिका जिल्लामै प्रथम भएको छ। बर्दियाका 8 वटा पालिका मध्ये सबैभन्दा कम बेरोजू कायम गर्दै पहिलो स्थान हासिल गरेको ठाकुर बाबा नगरपालिका लुम्बिनी प्रदेशका 109 पालिका मध्ये 6 औं स्थानमा परेको बताइएको छ। यस्तै देशभरका 753 पालिका मध्ये कम बेरोजू हुने सूचीमा ठाकुर बाबा 25 औं स्थानमा रहेको छ। आर्थिक प्रशासन शाखाका वरिष्ठ लेखा अधिकृत सुदीप सिंह सुनारका अनुसार नगरपालिकामा असुल बेरुजू प्रमाण पेश गर्ने बेरुजू तथा पेशकी बेरुजू शून्य रहेको बताउनु भएको छ। नियमित तर्फ केवल 0.15% करिब 29 लाख मात्र बेरुजू कायम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
0: सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशमा अपाङ्गता भएका खेलाड़ीहरूको प्रतिभा उजागर गराउनका लागि 5 स्थान स्पोर्ट्स व्हील चेयर प्रदान गरेको छ। साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतको समन्वयमा पारा ओलम्पिक कमिटी कर्णाली प्रदेशलाई व्हील चेयर प्रदान गरिएको हो। एउटाको 1,10,000 रूपियाँ मूल्य पर्ने 5 वटा व्हील चेयर मन्त्रालयका शिक्षा महाशाखा प्रमुख सुवर्ण खड्काले पारा ओलम्पिक कमिटिका कर्णाली अध्यक्ष किरण किशोर सापकोटालाई प्रदान गर्नुभएको हो। शिक्षा महाशाखाका प्रमुख अड्काले स्पोर्ट्स व्हील चेयरले अपाङ्गता भएका खेलाड़ीहरू खेल्न सक्ने बनाउन सकिने बताउनु भएको छ। उहाँले सामग्रीको सदुपयोग गर्न पनि सुझाव दिँदै आगामी दिनमा मन्त्रालयले सहयोग जारी राख्ने पनि उल्लेख गर्नुभएको छ। साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतका संयोजक ललित बहादुर सारूले ती व्हील चेयरको मर्मतसम्मा र तथा प्राविधिक पक्षमा सहयोग गर्ने बताउनु भएको छ। उहाँले 5 वर्षका लागि आईएनएफमा व्हील चेयर परियोजना संचालनमा रहेकाले आगामी दिनमा थप सहयोग जारी रहने बताउनु भएको छ। पारा ओलम्पिक कमिटिका कर्णाली प्रदेश अध्यक्ष किरण किशोर चापकोटाले स्पोर्ट्स व्हील चेयर नपाएको अवस्थामा अहिले पाएकोमा निकै खुशी व्यक्त गर्नुभएको छ। यस्तै आगामी दिनमा सुर्खेतमा पारा राष्ट्रिय खेलकुदको आयोजना गर्न लागेकोले यो सामग्रीले प्रतियोगिता गर्न सहज हुने उहाँको भनाइ छ। 5,50,000 मूल्यका सबै स्पोर्ट्स व्हील चेयर आवश्यकता र मागको आधारमा प्रदान गरेको आईएनएफ नेपाल सुर्खेतका कार्यक्रम अधिकृत लोक प्रसाद गौतमले बताउनुभयो। स्पोर्ट्स व्हील चेयर वितरण कार्यक्रममा आईएनएफ नेपाल सुर्खेतका वित्त प्रमुख नारायण बहादुर खड्का, फिस्टुला केन्द्रका सेक्सन हेड कान्त प्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लभने यो छोटो विश्राम। के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज सुर्खेत रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: भर्ना खुल्यो।
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
5: सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाट जोड्ने सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-56-455।
7: रेडियो भेरी एफएम।
1: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैरेक्ट कालीकोटका 6 स्थानीय तहबीच विकास बहस 6 बुँदे साझा प्रतिबद्धता सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका अपाङ्गता भएका खेलाड़ीहरूलाई प्रतिभा उजागर गर्नका लागि व्हील चेयर प्रदान गर्यो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर जुम्लामा जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रूपमा गिटी बालुवा उत्खनन गर्नेलाई कानून कार्यवाही गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेष गरी तिला र हिमा नदीमा अवैध रूपमा नदीजन्य र खानीजन्य ढुंगा गिटी बालुवा निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। जिल्लामा हुने विपदको बैठकमा पटक पटक अवैध रूपमा सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिए पनि सुनवाई नभएको भन्दै उहाँले बिना दर्ता र अनुमति बिना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने बताउनु भएको छ। नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्न उद्योग बन्द नगरी अटेर गरेमा कानून बमोजिम कार्यवाही गरिने पनि प्रमुख जिल्लाधिकारी पौडेलको भनाइ छ। जिल्लामा संचालित कतिपय विकास निर्माण कार्योजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिटी बालुवा बिक्री गर्दै आएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताउनुभयो। नदी नालाबाट जबरजस्ती ढुंगा गिटी बालुवा उत्खननले भविष्यमा ठूलो विपदको समस्या खड़ा गर्न सक्ने जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोम बहादुर महतले बताउनुभयो। चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायतले सरकारको आफ्नो प्रमुख आन्तरिक राजस्व संकलनमा वृद्धि गर्न जथाभावी उत्खनन गरेको नदीजन्य पदार्थ ढुंगा गिटी बालुवालाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पनि जनाउनु भएको छ। विपदका बेला समयमै प्रतिकार योजना निर्माण गरी विपदप्रति कार्य व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन पनि आवश्यक रहेको तातेपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनु भएको छ। क्रसर उद्योगको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ। नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रूपमा सञ्चालन हुने गरेको, जनगुनासो व्यापक आउने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
1: बाँकेमा प्रहरीले पछिल्लो एक महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको बताएको हो। प्रहरीमा दर्ता भएका मुद्दा मध्ये जघन्य 10, गम्भीर प्रकृतिका 61 र सामान्य अपराध अन्तर्गतका 134 रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 9 घटनामा 11 जनालाई पक्राउ गरिएको बताउनुभयो। यसै गरी आर्थिक अपराध सम्बन्धी 34 घटनामा प्रहरीमा दर्ता भएका छन् भने चालू आर्थिक वर्षमा मुद्दाका प्रतिवादी पक्राउ अभियान अन्तर्गत वैशाख महिनामा 187 जना पक्राउ परेका छन्। सार्वजनिक चासोमा रहेका 19 पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको डीएसपी पातलीको भनाइ छ। यस अवधिमा सम्पत्ति शुद्धिकरण सम्बन्धी एउटा मुद्दा समेत दर्ता भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयन अभियान अन्तर्गत वैशाख महिनामा 76 जना फरार प्रतिवादीलाई पक्राउ गरेको बताएको हो।
0: यसै गरी जिल्ला प्रहरी कार्यालय बाँकेले गत वैशाख महिनामा जिल्लाभर 20 सवारी साधन दुर्घटना भएको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ भने 18 जना घाइते भएका छन्। सवारी साधन दुर्घटनाका कारण विश्लेषण गर्दा अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएको देखिएको छ। तथ्याङ्क अनुसार 19 दुर्घटना चालकको लापरवाही तथा एउटा दुर्घटना मादक पदार्थ सेवन मापसका कारण भएको प्रहरीले जनाएको छ। यसैबीच सवारी जाँच अभियान अन्तर्गत वैशाख महिनामा 2078 सवारी साधन चालकमाथि कार्यवाही गरिएको छ। यस्तो कार्यवाहीबाट 18,62,000 राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले गत वैशाख महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 104 उजुरी दर्ता भएको जनाएको छ। तीमध्ये 83 उजुरी फर्चेट गरिएको छ भने 21 उजुरीको टुङ्गो लाग्ने बाँकी रहेको छ। यस्तै घरेलु हिंसातर्फ वैशाख महिनामा झैझगडा सम्बन्धी 74 उजुरी दर्ता भएका छन्। तीमध्ये 54 घटनामा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
1: देशभर तापक्रम बढ्दै गएको छ। विशेष गरेर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पश्चिम तराईमा 37 डिग्री सेल्सियस भन्दा तापक्रम माथि मापन गरिएको बताइएको छ। नेपालगंजमा 36.7, भैरवामा 34.8, विराटनगरमा 33 डिग्री सेल्सियस मापन हुँदा धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन गरिएको छ। पछिल्लो केही दिन यता नेपालगंज, धनगढ़ी, भैरवा, टीकापुर, अतरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका ठाउँमा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको छ। विशेष गरेर लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान छ। सर्वसाधारणलाई दिउँसो 12 बजेदेखि 4 बजेसम्म सकेसम्म घरमा बाहिर ननिस्किन महाशाखाले अनुरोध गरेको छ। प्रशस्त पानी र झोलियो लिलो पदार्थ खान र बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
8: भर्ना सम्बन्धी सूचना
9: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
8: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
9: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
8: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्य
6: मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
3: सूचना
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
10: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
10: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
11: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा ACL, PCL, MCL लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
10: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
11: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
10: HCRC अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
7: रेडियो भेरी FM।
1: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा आत्महत्या दुरूस्थानको आरोपमा प्रहरीले 8 जनालाई पक्राउ गरेको छ। ब्यास गाउँपालिका 4 सम्पाल माध्यमिक विद्यालयका सुनसेराका प्रधानाध्यापक बलदेव सिंह धामीले विद्यालयमै आत्महत्या गरेको घटनामा 8 जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई आत्महत्या दुरूस्थान मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओम बहादुर राणाले बताउनुभयो। प्रधानाध्यापक धामीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै विद्यालयमै आत्महत्या गर्नुभएको थियो। धामीले आफूलाई मर्न बाध्य बनाउनेहरू भन्दै सुसाइड नोटमा केही व्यक्तिका नाम लेखेकोमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
3: कैलालीको टिकापुर नगरपालिकाले सिकलसेलका बिरामीलाई लक्षित गरी सिकलसेल केन्द्र स्थापना गरेको छ। हरेक वडामा आधारभूत स्वास्थ्य पुर्याउने सरकारको लक्ष्य अनुसार 9 वडामा स्वास्थ्य केन्द्र स्थापना भए पनि ठूलो जनसंख्या भएको वडा नम्बर 1 नागरिकलाई उपचार र सिकलसेलका बिरामीलाई लक्षित गरी 11 स्वास्थ्य संस्था खोलिएको जनाएको छ। करिब 47,000 जनसंख्या रहेको वडा नम्बर 1 सबै नागरिकलाई एउटै स्वास्थ्य संस्थाले सेवा दिन अपायक भएपछि टिकापुर नगरपालिका 1 ब्लक नम्बर 20 शहरी स्वास्थ्य प्रबन्धन तथा सिकलसेल केन्द्र स्थापना गरेको हो। राता रक्तकोषहरू बाँगिएर मर्ने सिकलसेल एनिमिया थारूहरूमा मात्रै देखिने रोग हो। जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्कीका अनुसार टिकापुर नगरपालिकामा 1,000
0: 914 जनाको रगत परीक्षण गर्दा 326 जनामा सिकल सेलको ट्रेट देखिएको र यो मध्ये 80 जनामा कडा सिकल सेल रोग देखिएको बताउनु भएको छ।
1: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदभारी गर्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका नै सर्वोच्च अदालत पुगेर पदभारी गर्नु भएको हो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोर प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको उपस्थिति रहेको थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदभारी समेत एकै दिनमा भएको हो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नु भएको थियो।
0: भेरी खबरको अन्त्यमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले हराएको छ। जयेशपुरमा लखनऊले दिएको 221 अङ्कको लक्ष्य राजस्थानले 19 ओभर एक बलमा 3 विकेट गुमाउँदै 225 रन बनाएर पूरा गर्यो। जीसँगै राजस्थान 14 अङ्कसे तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पिल पुग्ने सम्भावना पनि बलियो छ। लखनऊ 8 अङ्क मात्र सही तालिकाको पुछारमा छ। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स बीच बेलुकी 7:45 इडन गार्डनमा खेल हुनेछ।
1: खेलकै अर्को प्रसंगमा इंग्लिस प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्थमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो तर खेलको 39 मिनटमा एली जुनियल कुप्रीले बर्डमाउथलाई अग्रता दिलाए पनि उपाधि दौड़को समीकरण भने बदलिएको हो। खेलमा आर्सेनलले बर्नलीलाई 1-0 हराएको थियो। आर्सेनलले अन्तिम खेल अगाडि नै उपाधि पक्का गरेको हो। खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: दैलेख र कालीकोटका 6 स्थानीय तह बीच विकास बहस, 6 बुधे साझा प्रतिबद्धता व्यक्त।
1: बाँकेमा पछिल्लो 1 महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता। जगन्ने 10, गम्भीर प्रकृतिका 61 मुद्दा।
0: बाँके बर्दिया सहित देशै भर गर्मी बढ़्यो। पश्चिम तराईमा तापक्रम 37 डिग्री सेल्सियससम्म नाग्यो।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो। आज कोलकाता र मुम्बई खेल्ने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विशी विदा हुन्छौ। नमस्ते।
12: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
13: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
15: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
16: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
15: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
16: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
17: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
15: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
15: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
18: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
19: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
6: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुफत मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
19: हजुर यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 0385-20881, मोबाइल नम्बर 98-85-40-519।
20: डिजिटल ठगीबाट बचौं।
15: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
20: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
15: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
19: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
19: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
19: सर
6: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
19: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
6: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
19: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
6: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
19: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
6: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 0185-37546, 0185-38260, 98-85-30305, 98-84-91037, वेबसाइट
2: www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
21: रेडियो भेरी एफएम

एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582399 98584072 र 98448161175 सिप सिकौ आत्मनिर्भर बनौ प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: नेपाल पेक्युबार में आवत हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट एप मन से नेपाल पेक्युबार में सहजिल से भुगतानी पाए नेपाल पेक्युबार नेपाल के अपने क्यूआर।
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौं।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजौली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083 590 693।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 एमबीपीएस सम्मको स्पीड र बेसिक सब्स्क्रिप्शनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक स्पीडको अल्टिमेट गोल भाइनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन

जैनपाल प्रत्येक सेवा सुरक्षण कार्यक्रम ट्राफिक अध्यक्षमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौं। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 7 लालुपाते चोक स्थित बोलेरो जीप दुर्घटना हुँदा बोलेरो जीपमा सवार 2 जना घाइते भएका छन्। हिजो बिहान शंकर चोकदेखि धमला चोकतर्फ आउँदै गरेको B15/35/43 नम्बरको बोलेरो जीपको ब्रेक फेल भई सड़क छेउमा रहेको घरको पर्खालमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 7 लालुपाते चोक स्थित बोलेरो जीप दुर्घटना हुँदा बोलेरो जीप

उपन्नकी रत्ना मन्दिर मगर घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। बलेरो जीप चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 14 बस्ने वर्ष 28 की अनुष्का कणेल उपचारमा संलग्न रहेकी छिन्। सुर्खेतको गुरुबाकोट नगरपालिका 9 भुटके स्थित ट्रक र मोटरसाइकल ठोकिन जाँदा मोटरसाइकलमा पछाडी सवारको उपचारको क्रममा मृत्यु भएको छ। हिजो बिहान 8:30 को समयमा छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत छिन्चुदेखि सल्ली बजार तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1241 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको R4/8641 नम्बरको मोटरसाइकल एकापसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु भएका मोटरसाइकलमा पछाडी सवार सल्यान शारदा नगरपालिका 13 बस्ने वर्ष 40 भाकावीर भण्डारीको उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेका हुन्। मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका 13 बस्ने वर्ष 48 कुलबहादुर रावत भने सकुशल रहेका छन्। मिनी ट्रक चालक सुर्खेत गुरुबाकोट नगरपालिका 9 बस्ने वर्ष 27 दीपक ओली भने प्रहरीको नियन्त्रणमा रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 148 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लङ्घन गर्दा जम्मा 148 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। ६५ स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 4453 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 65 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 4453 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। दायाँ बायाँ मोड्दा समयमै साइड लाइटको प्रयोग गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँध्ने गरौं। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: दाबिरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु। कुन लगाउँदा ठिक होला नि?

0: सैमसंग सीजी कंपनी का टीवी फ्रिज घड़ी रेडियो बैटरी इमर्जेन्सी लाइट तथा विभिन्न कंपनी का इलेक्ट्रोनिक्स सामान सुफत मूल्य में होलसल तथा फुटकर में बिक्री गरिनुका साथै मोबाइल मरमत पनि गरिन्छ।
1: हजुर, यति मात्र कहाँ हो र? हामी कहाँ किस्तामा टीवी फ्रिज एसी वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98-580-40-519।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ, बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र? युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-580-54-899 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
5: ल टिपी राख फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ, बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडो

0: डायग्नोस्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको अंकमा हरि शर्मा लियोनार्ड बाइन्डर सहित छजना लेखकको पुस्तक क्राइसिस एण्ड सिक्वेन्सेज इन पोलिटिकल डेभलपमेन्टको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले राजनीतिक विकासलाई एउटा जटिल र बहुआयामिक प्रक्रिया मानेर यस क्रममा उत्पन्न हुने संकटहरूलाई पाँचवटा प्रमुख समूहमा विभाजन गरेको छ। पहिचान संकट, वैधता संकट, सहभागिता संकट, सघनता संकट र वितरण संकट। यी संकटहरूले राजनीतिक प्रणालीलाई कसरी चुनौती दिन्छन् र तिनको समाधानले समाजलाई स्थिरता र प्रगतितर्फ कसरी अगाडि बढ़ाउँछ भन्ने विषयमा पुस्तकले गहन अन्तर्दृष्टि प्रदान गर्दछ। हरि शर्मा अब समकालीन राजनीतिक विज्ञानको महत्वपूर्ण ग्रन्थको रूपमा स्थापित भएको पुस्तक क्राइसिस एण्ड सिक्वेन्सेज इन पोलिटिकल डेभलपमेन्ट र यसले राजनीतिक प्रणालीको विकास र संकट समाधानमा प्रस्तुत गर्ने महत्वपूर्ण सिद्धान्तका बारेमा चर्चा गर्दै हुनुहुन्छ।
1: नमस्कार। करिब डेढ महिनाको अन्तरालपछि फेरि म यहाँसँग उपस्थित भएको छु किताब चर्चालाई लिएर। आज मैले एकैचोटि तीनवटा किताबलाई पाटो पाटो गरेर गर्न सोचिरहेको थिएँ। त्यो के हो भने कि अहिले नेपालको राजनीतिलाई लिएर एक किसिमको चिन्ता सर्वत्र छ कि हामीले जुन लोकतन्त्र, समावेशी व्यवस्था, संघीयता को जुन अनुभव गरिरहेका छौं, कता कता राजनीतिक नेतृत्वको कारणले हो अथवा हाम्रै व्यवहारका कारणले हो राजनीतिक संस्थाहरू अपेक्षित रूपमा काम गर्न सकिरहेको छैन भन्ने अनुभव भइराखेको छ। त्यस सन्दर्भमा मलाई लाग्यो कि यसको यसलाई कसरी हेर्ने हो, वर्तमान विषयलाई विश्लेषण गर्ने सन्दर्भमा मैले आफूले पढ्दाखेरि अथवा कुनै समयमा सार्वजनिक क्षेत्रमा काम गर्दाखेरि भन्दा पनि आफ्नो अध्ययन, अनुसन्धान, अध्यापनको सन्दर्भमा पढेका केही क्लासिक पुस्तकहरूलाई रिभिजिट गर्न मन लाग्यो। के बताउँछ त त्यो पुस्तकहरूले? एभर यो साधारण बजारमा उपलब्ध हुने पुस्तकहरूभन्दा अलिक फरक छ। तर के हो भने यसको उपलब्धताका बारेमा त आजको समयमा, डिजिटल वर्ल्डको समयमा, जहाँबाट पनि हामी खोजेर पनि पढ्न सक्छौ यदि पढ्न मन लाग्यो भने। तर पनि आजको विषय चाहिँ के हो भने कि राजनीतिक व्यवस्थामा संकट कसरी आउँछ, त्यो संकटको आधारहरू के हो भन्ने विषयमा चाहिँ अमेरिकामा 1960 को अन्त्यतिर सोशल साइन्स रिसर्च काउन्सिल भन्ने एउटा एपेक्स बडी छ, जहाँ अमेरिकाको यो समाज अध्ययन विज्ञानलाई प्रोत्साहित गर्न भनेको। त्यसमा केही पोलिटिकल साइन्टिस्टहरू लियोनार्ड बिन्डर, लुसियन डब्ल्यू पाई, जेम्स एस कोलमन, सिडनी बर्वा, जोसेफ ला पार्मोरा अनि माइनर वाइनर त दक्षिण एसियाको बसाइसराईका अग्रणी लेखक हुन् जो अहिले हामीसी बीच हुनुहुन्न। यी कुनै पनि लेखकहरू हामी बीच छैनन्। यिनीहरूको एउटा स्टडीज इन पोलिटिकल डेभलपमेन्ट भन्ने सिरिज आएको थियो, जुन चाहिँ तपाईँको कमिटी अन कम्पेरिटिभ पोलिटिक्स अन सोसल साइन्सेस रिसर्चले कमिशन गरेको थियो, जसको नेतृत्व लुसियन डब्ल्यू पाईले गरेका थिए। लुसियन डब्ल्यू पाई अमेरिकाका प्रसिद्ध विद्वान हुन् जसको चाइनामा विशेष दखल थियो, साउथ इस्ट एसियामा। यी लेखकहरूले के गर्न खोजेका थिए भने कि विकसित, त्यो बेलाका वेस्टर्न विकसित राष्ट्रहरू र डेभलपिङ विकासोन्मुख राष्ट्रहरूको बीचको राजनीतिक व्यवस्थालाई तुलनात्मक रूपमा अध्ययन गरेका थिए। र त्यो बेलाको चिन्ता के थियो भने 1970s को अन्त्यतिर जताततै एउटा शब्दको अथवा एउटा विचारको थियो क्राइसिस, डिसिप्लिनको क्राइसिस छ अथवा चाहिँ विधाको क्राइसिस छ, एकाडेमिक डिसिप्लिनहरूको क्राइसिस छ, जुन किसिमबाट दोस्रो विश्वयुद्धपछि बनेको, बन्दै गरेको चाहिँ तपाईँको विश्व परिवेश छ, त्यसको क्राइसिस छ, अर्थ राजनीतिका सन्दर्भमा, पोलिटिकल इकोनोमीको सन्दर्भमा, जसरी डेमोग्राफिक जनसंख्याको परिवर्तन भइरहेको छ त्यसको छ, त्यसमाथि पनि उदयमान राष्ट्रहरू जो चाहिँ 50 को दशकमा स्वतन्त्र भए तिनीहरूको पोलिटिकल डेभलपमेन्टका सन्दर्भमा पनि राजनीतिक विकासक्रमका सन्दर्भमा पनि धेरै जसो औपनिवेशित मुलुकहरू जब स्वतन्त्र भए त्यहाँ लोकतन्त्रको आगमन भयो तर त्यो संकटापन्न अवस्थामा थियो। त्यो बेलाको लोकतन्त्रको संकटको अवस्था होइन किनभने त्यो बेला त उत्साही थियो किनभने भर्खर इन्डिपेन्डेन्ट भएको थियो तर 70मा आइपुग्दा नपुग्दै यी पोलिटिकल साइन्टिस्टहरूको चाहिँ अध्ययनले के देखाउन थालेको थियो भने कसरी राजनीतिक संकटलाई बुझ्ने क्राइसिस के हो त पोलिटिकल। अहिले नेपालमा फर्केर हेर्दाखेरि पनि हामी विभिन्न आन्दोलनहरूबाट स्थापित हुँदै हुँदै आएका छौँ तर हामी जहिले पनि क्राइसिसको कुरा गरिरहेका छौँ के हो त त्यो क्राइसिस। त्यसले गर्दाखेरि त्यो आज म सुरुमा ब्रिफली त्यो कुरा गर्छु त्यसपछि मैले अर्को एपिसोडमा ऋषिकेश शाहले लेख्नुभएको उहाँ प्रसिद्ध राजनीतिक शास्त्री पनि हो पोलिटिसियन पनि हो ह्युमन राइट एक्टिभिस्ट पनि हो नेपालको पहिलो युएनमा प्रतिनिधि पनि हो उहाँले लेख्नुभएको थियो नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एन्ड प्रोस्पेक्ट जसले यो जुन अघि मैले भर्खर भने कि पोलिटिकल साइन्टिस्टहरूले जुन एउटा क्राइसिसका बारेमा सिक्वेन्सिङको बारेमा कुरा गर्थ्यो त्यसलाई नेपालका सन्दर्भमा 70को दशकमा फेरि हेर्नुभएको छ। त्यसपछि अलि पछि गएर चाहिँ हामीले 62-63 जनआन्दोलनमा जब हामीले सुन्यौं कि क्षेत्रीयताहरू रिजनलिजम अर्थात् क्षेत्रीयवाद नेपालका सन्दर्भमा मधेस के हो पहाड के हो भन्ने फ्रेडरिक गेजको किताबले पनि त्यो 70मा जुन क्राइसिसको कुरा गरेको थियो पोलिटिकल सिस्टमको त्यसलाई लक्षित गर्न कोसिस गरेको छ के राजनीतिक व्यवस्था सधैँ क्राइसिसमा हुन्छ त कता कता के लाग्छ भने पोलिटिसियन्सहरूले पनि प्र्याक्टिकल आफ्नो रिलेभेन्स आफूको सान्दर्भिकता देखाउनको लागि जहिले पनि राजनीति संकटमा छ भनिरहेका हुन्छन्। त्यति भन्दा भन्दै यो बाघ आयो भन्दा जब आउँछ आउँदाको कोही हत्र भए जस्तो हामीले बुझ्न जरूरी छ। त्यसकारण आजको सन्दर्भ चाहिँ अलिकति सैद्धान्तिक छ र अब आउने एपिसोडहरूमा नेपालको राजनीति र संकटका बारेमा केही प्रतिनिधि पुस्तकहरू लिएर मैले चर्चा गर्नेछु। आजको पुस्तकले के छ भने कि जब 50को दशकमा नयाँ मुलुकहरू बने लोकतन्त्रको उदय भयो अथवा कोल्ड वारका कारण कुनै मुलुकहरूमा चाहिँ साम्यवादी व्यवस्थाहरूको उदय भयो यो सबै चाहे लोकतान्त्रिक होस् चाहे साम्यवादी होस् एउटा ठूलो आधुनिकीकरण अथवा मोडर्नाइजेसन भन्ने एउटा मन्त्रले सबैलाई के हुनु आजको जमानामा आधुनिक हुनु स्वतन्त्र हुनुको अर्थ आधुनिक हुनु त्यो आधुनिकीकरणको चाहिँ कहिलेकाहीँ चाहिँ एमएस श्रीनिवासन भन्ने सोसियोलोजिस्टले के भन्छ भने हाम्रो पक्षमा हेर्दा संस्कृताइजेसन जस्तो एउटा स्ट्यान्डर्डाइजेसन जस्तो वृहत विश्वव्यापी रूपमा हेर्दा मोडर्नाइजेसन हुनु भनेको वेस्टर्नाइजेसन हुनु हो। हाम्रो राजनीतिक संरचनाहरू हाम्रो तौर तरिकाहरू विधानहरू हामीले पश्चिमाहरूको नक्कल गर्ने तर के हो भने पश्चिमा भन्दा भन्दै पनि त्यसको युनिभर्सलिस्टिक विश्वव्यापी एउटा स्वरूप थियो कि कसरी नागरिक हुनुको अर्थ के हो राजनीतिक संस्था हुनुको अर्थ के हो पोलिटिकल पार्टिज हुनुको अर्थ के हो भन्दाखेरि यो मोडर्नाइजेसन पोलिटिकल मोडर्नाइजेसन र इकोनोमीको सन्दर्भमा डेभलपमेन्ट हामी सबैलाई एउटा को कामना थियो इच्छा थियो यसको दुईटाको सम्बन्ध छ पोलिटिकल डेभलपमेन्ट र चाहिँ तपाईँको मोडर्नाइजेसन तर यो दुईटैको आकांक्षाको पछाडि यो दुईटैको यो मोडर्नाइजेसन र डेभलपमेन्टको पछाडि एउटा बृहत्तर आकांक्षा थियो सबै समाजहरूको त्यो चाहे अफ्रिकाको होस् चाहे ल्याटिन अमेरिकाको होस् चाहे एसियाको होस् या हाम्रो पनि होस् के थियो भने एउटा चाहिँ इक्वालिटी सबैले कुनै न कुनै रूपमा समानताको कामना गरिरहेका थिए र समानताका लागि इक्वल बिफोर ल इक्वल बिफोर कन्स्टिट्युसन समाज बराबर छ भन्ने त्यो इक्वालिटीको समानताको कामनाले राजनीतिक मोडर्न हुनु आधुनिक हुनु र डेभलपमेन्ट हुनु भने आर्थिक विकासमा सहभागी हुनु बराबरीको हिस्सेदारी हुनु भन्ने कुरा आइरहेको थियो। यति हुँदाहुँदै पनि के थियो भने कि मान्छे त यसै त बराबर हुँदैन इन्स्टिट्युसन्सहरूले हामीलाई सधैँ इनइक्वल बनाएको हुन्छ होइन समाजको क्यारेक्टर त्यस्तो छ भन्दाखेरि महत्वपूर्ण मुद्दा चाहिँ मोडर्नाइजेसन र डेभलपमेन्ट त्यो क्यापेसिटी छ कि छैन त्यो क्षमता छ कि छैन एउटा टेक्निकल कुरा जस्तो सुन्छ क्षमता छ कि छैन तर क्षमता भएर सबै बराबर हुने बित्तिकै के हामीले सबै बकुल्लाको समाज बनाउन खोजेको या उँटको समाज एउटै सबै एकै नासे बनाउन खोजेको समाज त त्यो छैन भन्दाखेरि डिफरेन्सेसलाई हामी कसरी म्यानेज गर्छौँ भन्ने चिन्ता चाहिँ सुरुका दिनदेखि नै जब यो डेभलपमेन्टको अवधारणा विकासको अवधारणा आधुनिकीकरणको अवधारणा आयो अथवा संस्थाहरू राजनीतिक संस्थाहरू बन्दै यसको व्यापकीकरण हुँदै जाँदाखेरि चाहिँ त्यो देखिन्छ 60 र 70को दशकमा मान्छेको इक्वालिटीको कामना संस्थाहरूको क्यापासिटी, त्यसको चाहिँ काम गर्न सक्ने क्षमता र हामी बीचको डिफरेन्सेसहरूलाई अथवा जुन किसिमको विभिन्न परिस्थितिको सिर्जनाहरू हुन्छ, एकनासी परिस्थितिको सधैँभरि सिर्जना हुँदैन, त्यसलाई कसरी हेर्ने भन्ने कुरा थियो। त्यसलाई चाहिँ डेभलपमेन्ट सिन्ड्रोम पनि भनिन्छ। जस्तो फर इक्जाम्पल, लोकतन्त्र भयो भने मान्छे जागरूक हुन्छ, जागरूक भयो भने डिमाण्ड गर्छ, डिमाण्ड गर्ने बित्तिकै कन्फ्लिक्ट हुन्छ, कसरी यो म्यानेज गर्ने त होइन। समाजमा अहिले व्यापक कुराहरू उठिरहेका छन्, यो लोकतन्त्रका कारण उठेको हो भन्न पनि मिल्छ, तर लोकतन्त्रका कारणहरू मान्छे बोलिरहेका छन्, आवाजहरू आइरहेका छन्, त्यसलाई निराकरण गर्नुपर्छ एउटा बाटो पनि हो होइन। बोल्दै नबोलेको ठाउँमा होइन, एचआईभी एड्सको बेलामा मान्छे के भन्थ्यो कि एभ्रिथिङ इज दराजमा बन्द गरेर राखेको छ भन्थ्यो नि, कमिङ आउट इज अ भेरी इम्पोर्टेन्ट इस्यु। त्यसले गर्दाखेरि लोकतन्त्रले हामीलाई के गर्यो भने कि तपाईँको डेभलपमेन्ट, पोलिटिकल डेभलपमेन्ट जुन किसिमको होस्, जुन व्यवस्था होस्, त्यसले मान्छेको एक्सपेक्टेसनलाई अनलिज गर्छ, इक्वालिटीको कुरा गर्छ, त्यसलाई कसरी म्यानेज गर्ने भन्ने चुनौती छ, हामीसँग त्यो क्षमता छ कि छैन भन्छ। त्यसपछि त्यस बापत विभिन्न चुनौतीहरू डिफरेन्ट प्लेसेसहरूमा, ठाउँहरूमा, समय अनुसार, परिस्थिति अनुसार जुन परिवर्तनहरू हुँदै आउँछ, त्यसलाई कसरी हेर्न सक्ने भन्ने कुरा आउँछ। त्यसले गर्दाखेरि यो तीनटा कुरालाई हामीले हेर्नुपर्छ भन्ने चाहिँ बाटो आएको छ। एकातिर के थियो भने मार्क्सवादी सिद्धान्तमा चाहिँ सोसाइटी कसरी इभल्भ गर्छ भन्ने कुरा चाहिँ के भन्छ, प्रिमिटिभ सोसाइटी, त्यसपछि गर्दै गर्दै क्यापिटलिस्ट सोसलिस्ट सोसाइटीमा जान्छ भने जस्तै थियो। तर अर्को एकजना पोलिटिकल साइन्टिस्ट डब्ल्यूडब्ल्यू रोस्टो के भन्छन् भने कि सबभन्दा ठूलो चाहिँ ग्रोथ र डेभलपमेन्टको निम्ति सोसाइटीमा एक किसिमको युनिटी हुनुपर्छ होइन, युनिटी अफ पर्पस हुनुपर्छ, त्यसपछि अथोरिटी एउटा शक्तिको सन्तुलन हुनुपर्छ, त्यसपछि मात्रै हामी इक्वालिटी प्राप्त गर्न सक्छौ भन्ने छ। त्यो चाहिँ नन कम्युनिस्ट मेनिफेस्टो अफ अ ग्रोथ भन्ने थ्योरीमा आधारित छ। त्यो मानेमा हेर्दाखेरि यो पुस्तकले के हो भने, संसारभरि नै पोलिटिकल डेभलपमेन्टका सन्दर्भमा, राजनीतिक विकासकरणका सन्दर्भमा सबभन्दा ठूलो पहिलो क्राइसिस म्यानेज गर्नुपर्ने के हुन्छ भने आइडेन्टिटी, पहिचान। त्यो पहिचान चाहे व्यक्तिको होस्, चाहे समुदायको होस्, चाहे त्यो मुलुकको होस्, त्यो सोसाइटीको पहिचान के हो, त्यो पहिचानभित्रको जुन अन्तर सम्वाद हुन्छ र त्यसलाई शान्तिपूर्ण तरिकाले गर्छन्, कुनै विधिको प्रयोग गरेर गर्छन्, कस्तो किसिमको आस्था समाजका निम्ति एकअर्काप्रति विकसित हुन्छ, राजनीतिक रूपमा त्यसलाई आइडेन्टिटीको प्रश्न भने पहिचानको प्रश्न, जस्तो पोलिटिकल कल्चर, राजनीतिक संस्कृति कस्तो छ, सहिष्णु छ असहिष्णु छ, एकअर्कालाई हामी कसरी हेर्छौं, इक्वालिटीको कुरा त संविधानमा गर्छौं तर त्यो कल्चर भएन भने होइन, पहिचानलाई म्यानेज गर्ने चाहिँ किसिमको चाहिँ कल्चर भएन भने त्यो गाह्रो भएर जान्छ। त्यसले गर्दाखेरि के गर्छ भने एउटा सिक्वेन्सिङको कुरा गर्छ उनीहरू, त्यसले के गर्छ भने एउटा लेजिटिमेसीको क्राइसिस डेभलप गर्छ, को हो, कसरी हो, किन हो होइन, यसको पहिचानको चाहिँ आधारभूत गहनता छ कि छैन भन्ने कुरा। अब यो लेजिटिमेसी क्राइसिसलाई केले गर्छ भने, हेल्प गर्न सक्छ भने कि त्यो सिक्वेन्सिङमा पोलिटिकल पार्टिसिपेसन, त्यो सोसाइटीमा मान्छेहरू पोलिटिकली आफ्नो कुरा भन्ने राख्ने पार्टिसिपेट गर्न सक्छन् कि सक्दैनन्, त्यो राम्रोसँग हुन सकेन भने त्यसले त्यसलाई अर्को त्यसैको करोलली हो, त्यसैको सुरु हो कि क्राइसिस अफ पोलिटिकल प्रोसेस आउँछ। यसलाई एउटा कुरा ख्याल गर्नुपर्छ। अब पोलिटिकल कल्चर भयो, पोलिटिकल प्रोसेस भयो, तर यो कतिको चाहिँ तपाईँको चाहिँ सघन रूपमा भित्रसम्म समाजको तलसम्म मान्छेलाई समुदायलाई छुनको निम्ति पसेको छ कि छैन, त्यो विचारहरू त्यो परिवर्तनहरू पसेको छ कि छैन भन्दा उनले तिनीहरूलाई के भन्छ भने पेनेट्रेसन भनेर शब्द प्रयोग गरिरहेको छ पोलिटिक्स, हामीले त्यसलाई पहुँच भन्नु पर्यो। त्यो पहुँच चाहिँ ले पुगेन यदि भने त्यसले गभर्मेन्टको क्राइसिस अफ गभर्नेन्स लिएर आउँछ भनेर भन्छ होइन, त्यो आकांक्षा इच्छा पुगेको छ डेलिभरी त्यो। त्यसपछि सबैभन्दा ठूलो महत्वपूर्ण पक्ष के छ भने अर्को चाहिँ क्राइसिस चाहिँ तपाईँको डिस्ट्रिब्युसनको क्राइसिस अथवा क्राइसिस अफ रिसोर्स म्यानेजमेन्ट, वितरण र चाहिँ तपाईँको साधन स्रोत कसरी परिचालन गर्छ भन्ने छ। यो पाँचवटा या छवटा जुन चाहिँ इन्डिकेटर्सहरू छ त्यसलाई चाहिँ यो पोलिटिकल साइन्टिस्टहरू कम्बाइन्ड वर्क जो चाहिँ 1971 प्रिन्सटन युनिभर्सिटी प्रेसबाट सकेको क्राइसिस एन्ड सिक्वेन्स इन अ पोलिटिकल डेभलपमेन्ट, तर यो थ्योरी होइन, उनीहरूले यसलाई के भन्छन् भने थ्योरी भनेको चाहिँ अब यो भएपछि यो हुन्छ भन्ने हो, यो फ्रेमवर्क हो भन्छन्। यो फ्रेमवर्कले कुनै पनि पोलिटिकल क्राइसिसहरूलाई बुझ्न र हेल्प गर्न सक्छ। यो कन्सल्टेन्टहरूको लागि बडा युजफुल हुने टपिक छ, तर मैले यसलाई करिब 1984-85 तिर ब्याचलर्स पढ्ने बेलामा पढेको थिएँ, टेक्स्ट बुकमा थियो, अहिले पनि टेक्स्ट बुकमा छ। मास्टर्स सोसियोलोजी पोलिटिकल साइन्स पढ्ने विद्यार्थीहरूलाई पोलिटिकल कल्चरको बारेमा पढ्नु पर्यो भने यो राइटर र यो किताबहरूबाट उम्किन सक्ने ठाउँ छैन। तर आजभोलि पढ्नु भएको छ कि छैन मलाई थाहा छैन, तर फेरि फर्केर हेर्दाखेरि मलाई के लाग्यो भने यो पोलिटिकल सिस्टमलाई हेर्ने दृष्टिकोण हामीसँग एउटा फ्रेमवर्क भयो भने होइन, हालाकि यो मोडर्नाइजेसन थ्योरीको अन्तर्गत आधुनिकरणको सिद्धान्त अन्तर्गत बनेको व्याख्या हो, यसमा सबै समाज एकै किसिमबाट विकसित हुन्छन् भन्ने एउटा ठूलो छ कि एक ए पोइन्ट एबाट हिँडियो भने पोइन्ट बीमा पुगिन्छ भन्ने त समाजमा छैन। समाजको आफ्ना आफ्ना चाहिँ तपाईँका विकासक्रमका धारणाहरू छन्। तर आधुनिक समाजले कता न कता जुन किसिमको छ एकै किसिमको युनिफर्म प्रोसेसबाट हिँडेको छ त्यसलाई एक्सप्लेन गर्न खोजेको, यसको क्रिटिकहरू यसलाई यसलाई यसलाई आलोचना गर्नेहरू के भन्छन् भने यो पोलिटिकल डेभलपमेन्ट मोडर्नाइजेसनलाई आलोचना गर्नेहरू के भन्छन् भने सबै समाज सबै राजनीतिक विकासक्रमहरू एकै नासे हुँदैन, यो फरक फरक किसिमले जान्छ। तर पनि मलाई के भन्नु मन लाग्छ, हो आफ्नो आफ्नो अनुभव हुन्छ, आफ्नो आफ्नो ट्राजेक्ट्री हुन्छ, आफ्नो आफ्नो किसिमको बाटाहरू हुन्छन्। त्यति हुँदाहुँदै पनि एउटा समाज विज्ञानको अध्ययन गर्ने विद्यार्थीका हैसियतले अथवा पढ्ने लेख्ने नीतिशास्त्रका मानिसहरूले कुनै न कुनै किसिमको फ्रेमवर्कहरू, हालाकि यसले ब्लू प्रिन्ट दिन्छ भन्न खोजे होइन, तर यसले के गर्छ भने के अहिले नेपालको सन्दर्भमा राजनीतिक संस्कृतिका सन्दर्भमा पहिचानका सन्दर्भमा लेजिटिमेसीका सन्दर्भमा अथवा वैधानिकताका सन्दर्भमा राजनीतिक सहभागिताका सन्दर्भमा अथवा राजनीतिक प्रोसेसहरूका सम्बन्धमा प्रक्रियाहरूका सन्दर्भमा अथवा राज्य र राजनीतिक व्यवस्थाका पहुँचका सन्दर्भमा या सार्वजनिक तपाईँको वितरण आर्थिक वितरण र न्यायका सन्दर्भहरूमा क्राइसिस छ कि छैन भनेर हेर्नको निम्ति यो एउटा फ्रेमवर्क हुन्छ भन्ने मलाई लाग्छ। आज मैले यहाँहरूसँग गरेँ, अर्को हप्ता मैले यही फ्रेमवर्कलाई लिएर ऋषिकेश शाहले लेख्नुभएको नेपाली पोलिटिक्सको बारेमा चर्चा गर्नेछु। त्यसपछि म रिजनलिजम एन्ड नेशनल युनिटी इन नेपाल फ्रेडरिक गेजको कुरा गर्छु तेस्रो हप्तामा। धन्यवाद।
0: भर्खर तपाईँले क्राइसिस एण्ड सिक्वेन्सेज इन पोलिटिकल डेभलपमेन्ट पुस्तकको चर्चा सुन्नुभयो। यो किताब लियोनार्ड बाइन्डर, लुसियन पाई सहित 6 राजनीति शास्त्रीले लेखेको किताब हो। अर्को हप्ता यसै विषयको श्रृंखलाका रूपमा ऋषिकेश शाहको किताब नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्टको बारेमा चर्चा लिएर आउनेछौ। किताब चर्चा पडकास्टको यो अंक तपाईँलाई कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सनुहोला। यो पडकास्ट उकालो.com, युट्युब लगायत विभिन्न पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। किताब चर्चा पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल र आयामसँगै म जया लुइटेललाई बिदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला। नमस्कार।

0: एनटीए क्याम्पस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायत का पाठ्य सामग्री
1: लोक सेवा आयोग का किताब
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्था का आवश्यक स्टेशनरी सामान तथा खेलकूद सामग्री का लगी हमी समझ गुणस्तरीय शिक्षा का लगी हमी प्रतिबद्ध छौ।
2: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1133।
3: सुनौलो अवसर
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
4: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
4: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
3: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
3: खुशीको खबर
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्ट्रोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्व पट्टे। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584792 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858546455।
3: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
4: Extreme energy drink. Time check. अहिले ठीक 8 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजे को भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा दैलेख कालीकोटका 6 वटा स्थानीय तहबीच विकास बहस, 6 बुधे साझा प्रतिबद्धता व्यक्त, माकेमा पछिल्लो 1 महिनामा विभिन्न अपराधका 205 वटा मुद्दा दर्ता, जघन्य 10 गम्भीर प्रकृतिका 61 वटा मुद्दा र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हराए, आज कोलकाता र मुम्बई खेल्ने। दैलेख र कालीकोटका 6 वटा स्थानीय तहबीच भएको विकास बहसपछि 6 बुधे साझा प्रतिबद्धता समेत व्यक्त गरेको छ। सबैभन्दा उचाइमा पर्ने महाबुलेकमा भएको विकास बहसपछि 6 बुधे साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ। दैलेखको महाबु गाउँपालिका र कालीकोटको महाबई गाउँपालिकाको सिमानामा पर्ने महाबुलेक कर्णाली प्रदेशका एक प्रमुख पर्यटकीय स्थल हो। दुई जिल्लामा 6 स्थानीय तहबीच विकासका साझा मुद्दामा केन्द्रित रहेर विकास बहस आयोजना गरेको थियो। विकास बहसमा दैलेखका महाबु गाउँपालिका र नौमेले गाउँपालिकाका अध्यक्ष तथा नारायण नगरपालिकाका प्रमुख, त्यस्तै कालीकोटका महावी गाउँपालिकाका अध्यक्ष तथा खाडसगर नगरपालिका र तिलागुफा नगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा ठूला यी पालिकाहरूले कार्यक्षेत्रभित्र पर्ने साना ठूला विकास आयोजनाको विषयमा व्यापक छलफल भएको हो। बाँकेमा प्रहरीले पछिल्लो 1 महिनामा विभिन्न अपराधका 205 वटा मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै 3 मुद्दा दर्ता भएको जनाएको छ। प्रहरीमा दर्ता भएका मध्ये जघन्यका 10, गम्भीर प्रकृतिका 61 वटा र सामान्य अपराध अन्तर्गत 134 वटा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 9 वटा घटनामा 11 जनालाई पक्राउ गरेको बताउनुभयो। यसै गरी आर्थिक अपराध सम्बन्धी 34 वटा घटना प्रहरीमा दर्ता भएका छन् भने चालू मुद्दाका प्रतिवादी पक्राउ अभियान अन्तर्गत वैशाख महिनामा 187 वटा पक्राउ परेका छन्। यस्तै सार्वजनिक चासो रहेका 19 वटा पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरेको डीएसपी पातलीले बताउनु भएको छ। सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका अपाङ्गता भएका खेलाड़ीहरूको प्रतिभा उजागर गराउनका लागि 5 थान स्पोर्ट्स व्हील चेयर प्रदान गरेको छ। साइनिङ अस्पताल आईएनएफ नेपाल सर्किलको समन्वयमा पारा ओलम्पिक कमिटी कर्णाली प्रदेशलाई व्हील चेयर हस्तान्तरण प्रदान गरिएको छ। एउटाको 1,10,000 मूल्य पर्ने 5 वटा व्हील चेयर मन्त्रालयका शिक्षा महाशाखा प्रमुख सुवर्ण खड्काले पारा ओलम्पिक कमिटिका कर्णाली प्रदेश अध्यक्ष किरण किशोर सापकोटालाई प्रदान गर्नुभएको छ। शिक्षा महाशाखाका प्रमुख खड्काले स्पोर्ट्स व्हील चेयरले अपाङ्गता भएका खेलाड़ीहरूलाई खेल्न सक्ने बनाउन सहयोग पुग्ने बताउनु भएको छ। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स बीच खेल हुँदैछ। खेल बेलुकी 7:45 इडन गार्डनमा हुनेछ। यस्तै गैराती भएको खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले हराएको छ। जयपुरमा भएको खेलमा 221 रनको लक्ष्य पछ्याएको राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै 225 रन बनाएर पूरा गरेको, जसलाई राजस्थान 14 अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ। लखनऊ 8 अङ्कसहित तालिकाको पुछारमा रहेको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट्स कि बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो। रेडियो भेरी एफएम
2: न्युट्रेन्ट भन्छ नि, मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यही भएर यसको बहुआयामिक महत्व छ। अझ अर्को एउटा महत्व छुटाउन नहुने चाहिँ हाम्रो चाहिँ यो धार्मिक पर्यटकीय महत्व पनि हो तपाईको धेरै जसो नेपालको धार्मिक स्थलहरु चाहे त्यो गोसाईकुण्ड होस् चाहे त्यो मुक्ति क्षेत्र होस् चाहे यता बढी मालिका होस् त्यो सबै खर्क क्षेत्रमा मेजर ट्रेकिङ रुटहरु पनि खर्क क्षेत्र नै भएर जान्छ त्यसकारण यसको धार्मिक पनि महत्व छ जैविक विविधता पर्यावरणीय महत्वको साथै
3: हामी वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौं अब चाहिँ आर्थिक जीविकाको महत्व जोडेर कुराकानी गरौं उच्च हिमाली समुदायको जीविकामा यो चरिचरण अथवा चरण क्षेत्रमा खर्कको भूमिका कतिको पाउनुहुन्छ तपाईँ हिमाली क्षेत्रको जीविकालाई हेर्दाखेरि
2: नेपालको उच्च पहाड़ी र हिमाली क्षेत्रको मुख्य आय आर्जनको स्रोत भनेको फट्टाफुट्ट कृषि मूल रूपमा पशुपालन र जड़ीबुटी हो त्यसमा पशुपालन र जड़ीबुटी चाहिँ खर्कबाट आउँछ तपाईँको अहिलेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 1,50,00,000 जति बाख्रा 51,00,000 जति गाई 33,00,000 जति भैँसी 7,00,000 जति भेडा र 1,00,000 जति चौरीहरू छन् चौरी त सबै त्यही खर्कमै बस्ने भइहाले त्यो बाहेक अब मुख्यतया उच्च पहाड़ी र हिमाली भेगमा भएका भेडा च्याङ्रा अनि त्यसपछि बाख्रा र पहाड़ी भेगबाट गर्मीयाममा माथि उभौली लग्ने गाईवस्तुहरू यो सबै कहाँ चर्छन् भने खर्क क्षेत्रमा चर्छन् त्यो भएर खर्क क्षेत्र चाहिँ पशुपालनको लागि नभई नहुने नेपालको जुन एउटा मुख्य हिमाली क्षेत्रको बासिन्दाको मुख्य एउटा जीविका उपार्जनको एउटा विधि छ अभ्यास छ त्यसको लागि नभई नहुने कुरा भयो होइन अनि अर्को भनेको जड़ीबुटीको कुरा गरे नि जड़ीबुटीको कुरा गर्दाखेरि पनि नेपालको जुन खर्कहरूमा हामीले कर्णाली प्रदेशमा गरेको अध्ययन अनुसार चाहिँ नेपालमा करिब 300 प्रजातिका जड़ीबुटीहरू अहिले व्यापारमा छन् हुन त यहाँ औषधिजन्य वनस्पतिहरू 2,000 भन्दा बढी छन् नेपालमा तर तीमध्ये 300 जति चाहिँ जड़ीबुटी व्यापारै हुन्छ अनि त्यो मध्ये पनि 80-90 मुख्य व्यापार हुने जड़ीबुटीहरू चाहिँ कर्णालीको खर्कमा पाइन्छ होइन कर्णाली फेरि नेपालको सबैभन्दा धेरै खर्क पाइने ठाउँ हो त्यसमा नामै लिएर भन्दा यार्सा गुम्बा सबैभन्दा धेरै अब हामीले महँगो भनेर बेच्ने होइन कुटकी जटामसी वन लसुन पाँचौले होइन पाखनबे चिराइतो लगायतका थुप्रै जड़ीबुटीहरू खर्कमा पाइन्छ होइन त्यो भएर विशेष गरेर उच्च पहाड़ी र हिमाली भेगका बासिन्दाको लागि त यो एकदमै वरदान
3: पशुपालन पनि तपाईँले भन्नुभयो चौडी गाई माथिल्लो क्षेत्रमा मात्रै हुन्छ अरू भेडा बाख्रा भैँसी गाई लगायत चाहिँ तल र माथि गरिन्छ भनेर अलि तल्लो क्षेत्र र माथिल्लो क्षेत्र बीच आर्थिक सम्बन्ध हासिल गर्नको लागि पनि खर्कहरू महत्वपूर्ण हुँदो रहेछ
2: एकदमै अब अहिले अलिकता यो अभ्यास पनि विस्तारै फेरिदो छ तर पहिला पहिला नेपालको उच्च हिमाली भेगमा जब हिउँ पर्न थाल्थ्यो नि अनि हिउँ पर्न थालेपछि त्यहाँको मान्छेहरू पशुपालन सहित उहाँहरू तल आउनुहुन्थ्यो कर्णालीकै कुरा गर्दा माथि हुम्लाबाट जुम्लाबाट उहाँहरू सुर्खेतसम्म आउने कुरा गर्नुहुन्थ्यो कि पहिला पहिला फेरि अलिकता गर्मी बढ्न थालेपछि उहाँहरू फेरि मासतिर जानुहुन्थ्यो त्यो एउटा उदौली उभौली भन्ने जुन छ नि त्यो प्रथा अहिले पनि अब हामीले त्यसलाई ट्रान्सह्युमन सिस्टम भन्छौँ त्यो प्रथा चाहिँ अझै पनि छ अब लेकको मान्छे बेसी झर्ने बेसीको मान्छे लेक जाने अभ्यासले गर्दा यो दुई समुदाय बीचमा अन्तर्घुलन हुने मिटलाउने जस्ता विभिन्न सामाजिक अपनत्वको होइन सामाजिक सम्बन्ध निर्माणको पनि अवसरहरू प्रदान गरे जस्तो लाग्छ मलाई
3: तपाईँले कर्णालीमा जुन जड़ीबुटीको कुराकानी गर्नुभयो यासा गुम्बा लगायत त्यहाँनिर धेरै छन् भनेर अहिले चाहिँ त्यहाँबाट व्यवसायिक रूपमा पनि फाइदा लिन थालेको अथवा परम्परागत रूपमा नै संकलन गर्ने परम्परागत रूपमा नै बिक्री गर्ने कस्तो अभ्यासहरू चाहिँ अलिकति पाउनु भएको छ त्यो अध्ययनको
2: यसमा अब अहिले पनि हामीले कर्णालीबाट जसरी 10-15 वर्ष अगाडि 20 वर्ष अगाडि जसरी जड़ीबुटी संकलन हुन्थ्यो अहिले पनि मैले खासै तात्विक फरक पाइनँ मैले सन् 2011 म डोल्पामा काम गर्दाखेरि र अहिले 15 वर्ष भइसक्यो खासै फरक छैन होइन त्यसरी नै छ तर अहिले चाहिँ अत्यधिक संकलनहरूको कारणले गर्दाखेरि चाहिँ कतिपय जड़ीबुटीहरू चाहिँ नासिँदै गएको लोप हुँदै गएको पनि छ तर अब कतिपय ठाउँमा चाहिँ तेलहरू बनाउने होइन साबुनहरू बनाउने सानातिना प्रोसेसिङहरू गर्ने अभ्यासहरू पनि छन् तर त्यो एउटा ठूलो उद्यमकै रूपमा अझै राम्रोसँग विकास भएको जस्तो लाग्दैन मलाई।
3: हामी खर्कतिर कोही बेलामा घुमफिरको लागि जाँदाखेरि त्यहाँका चौडी पालक अथवा भेडा पालकहरूसँग कस्तो छ भनेर हामी सामान्य रूपमा सोद्धाखेरि चाहिँ उहाँहरूले चाहिँ खर्क त बिग्रेर एकदमै बिजोग भइसक्यो, खर्क बिग्रियो भन्छन्। साँच्चै खर्क बिग्रिन्छ अथवा तपाईँको अध्ययनले के देखाएको छ, खर्क बिग्रिनु भनेको के होला?
2: अब ठ्याक्कै नेपालमा हामीले भर्खरै एउटा अध्ययन सकायौं, त्यो अध्ययन चाहिँ विगत 25 वर्षको सेटेलाइटले खिचेको तस्विरहरूलाई हामीले केलाएका हौं। नेपालभरिको करिब करिब 6.5 लाख जति हेक्टर जग्गाको होइन, अनि त्यसमा चाहिँ एउटा इन्ट्रेस्टिङ के पायौं हामीले भने 81% जति नेपालका खर्कहरू 25 वर्षमा खासै बिग्रेको वा त्यो परिवर्तन भएको पाएनौं, मात्र 19%मा मात्रै परिवर्तन भएको पायौं। तर त्यो 19%मा पनि के भने 18%मा चाहिँ हरियाली बढेको, सेटेलाइटबाट हेर्दा चाहिँ हरियालीपन बढेको भनेको त्यो घाँसको हरियोपन हुन्छ नि त्यो चाहिँ बढेको, र 1% तपाईँले भन्नुभएको जस्तो घटेको, घाँसको हरियालीपन होइन घटेको पायौं। अनि त्यसपछि हामीले यसको कारण चाहिँ के हुन सक्छ त, जलवायु परिवर्तन हो कि वा अन्य मानव जन्य जस्तै अति चरीचरण हुन सक्छ, मिचा प्रजाति हुन सक्छ, के रहेछ भनेर हेर्दाखेरि के पायौं भने त्यसमा पनि मुख्य रूपमा जलवायु परिवर्तनको कारणले वा जलवायुको कारणले भनौं न खर्कमा हरियोपन बढ्दै गएको भेटियो। 6,000 जति हेक्टर मात्रै खर्क मानव चढ्ने भनौँ न अत्यधिक चरीचरण वा त्यहाँ रोड बनाएर वा विभिन्न कारणले तपाईँले भन्नुभयो जस्तै बिग्रेको जस्तो, तर फेरि खर्क बिग्रिने भनेको त्यो हरियोपन हामीले सेटेलाइटबाट हेर्दा हरियोपन बढेको देखियो, तर हरियोपन बढ्नलाई चाहिँ के पनि हुन सक्छ भने त्यहाँ साँच्चै घाँस बढेको पनि हुन सक्छ वा पशुवस्तुले खाने घाँस नभइकन झाडीदार चुत्रो अनि हलहले च्याउले लगायतका यो ठूला झाडीदार वनस्पतिहरू बढ्न थालेको पनि हुनसक्छ। हरियोपन घट्नु भनेको पनि खर्क बिग्रिनु हो, अनि पशुवस्तुले खाने घाँसको सट्टा झाडीदार वनस्पतिहरू फैलिनु भनेको पनि खर्क बिग्रिनु हो। तर हाम्रो अध्ययनले चाहिँ के देखायो भने अघि नै भने लगभग 18% 2000 मिटर भन्दा माथिका खर्कहरूमा चाहिँ हरियालीपन चाहिँ बढेको छ, यो चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित छ।
3: खर्कमा आएका समस्याहरूमा अहिले फेरि हामी यो विषय जोड्छौं पनि, यदि खर्कमा समस्या आयो भनेदेखि त्यसले तल्लो भेगसम्मको अर्थतन्त्र अथवा तल्लो भेगसम्मको जीविकामा चाहिँ कस्तो असर गर्छ होला?
2: अब यसमा मैले चाहिँ खर्कलाई हामीले त्यो चरण भूमि मात्रै भनेर एउटा त्यसको पर्यावरणीय पक्ष मात्रै हेर्नु हुँदैन, खर्कलाई चाहिँ एउटा सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो कि खर्क, हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ। त्यसमा चरण पनि छ, गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनासरित सम्बन्ध छ। चरण भएन भने खर्क बिग्रिन्छ कि, अघि हजुरले भन्नु त्यो ठिक्क चरण भएन भने चरीचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन, त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरीचरण हुनु हो। अब तपाईँले आर्थिक पाटो यसले के गर्ला भनेर भन्दा म खर्कको एक दुईटा उदाहरण दिन्छु, यसले चाहिँ नेपालको अर्थतन्त्रमा वा स्थानीय जनजीविकाको त हामीले कुरा गरिसक्यौं, अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो। त्यस्तै तपाईँको अहिले पछिल्लो समयमा यता पूर्वी नेपालतिरबाट छुर्पी निर्यात गर्छौं विदेशमा, त्यो पनि लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक होइन करिब, त्यो लगायत जडीबुटीहरू मैले अघि नै नाम लिइसके। अनि अर्को भनेको च्याङ्ग्राको उनबाट हामीले पश्मिना बनाउँछौ होइन, अब भले कि त्यो नेपालमा त्यो उन च्याङ्ग्राको जुन पश्मिना बनाउने नेपालको नभएर बाहिरको पनि आउँछ, अनि त्यस्तै भेडाको उनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेसन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेछौ। भनेपछि नेपालको अधिकांश वस्तु गलैछ होइन, अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको त्यो चाहिँ खर्कको प्रडक्ट हो कि, मलाई यो मान्छेहरूले चाहिँ अलिकता हामीले त्यसलाई अलि विस्तृत रूपमा नहेरेर हो, अनि त्यो भएर यसको आर्थिक एकदमै महत्व छ। अब माथिल्लो कसले तल्लोलाई के असर पार्ला भन्ने जुन हजुरको प्रश्नमा आउँदाखेरि चाहिँ अब ठ्याक्कै त्यो बिग्रियो भनेर अब मान्छेहरूले पशुपालन नै गर्न छोडेको चाहिँ छैन, तर मलाई चाहिँ के लाग्छ भने छोडेर बिग्रिया हो उहाँहरूले किन पशुपालन छोड्नु भयो भन्ने कुरा चाहिँ फेरि त्यसको अर्कै आर्थिक सामाजिक पाटो छ।
3: त्यस विषयमा नै हामी यसमा छलफल गर्छौँ। हामी वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। बदलिदो नेपालमा खर्क बिग्रिएको भन्नेका जस्तै खालका समस्या र चुनौतीहरूको कुरा गर्दा चाहिँ अहिले नेपालका हिमाली खर्कहरूको समग्र अवस्था तपाईँले भनिहाल्नुभयो, तथ्याङ्कै रूपमा हरियाली बढेको छ अथवा यी कुराहरू भयो, सुधारका प्रयास भइरहेको कतिको पाउनु भएको छ?
2: अब अलि पहिला लगभग 30-35 वर्ष अगाडि चाहिँ नेपालको खर्कहरूमा अत्यधिक चरिचरण हुन्थ्यो। अलि पहिला हिमाली भेगमा गरेको रिसर्चहरू हेर्दाखेरि तपाईँको लिमी भ्यालीमै मैले चाहिँ 7,000 याक भएको डकुमेन्ट मैले पढाएको थिएँ कि एउटा होइन, त्यो भएर एकदम चरिचरणको भार अत्याधिक थियो। तर पछिल्लो समयमा चाहिँ अब मान्छेहरूले यो पशुपालनतिर धेरै विकर्षण हुँदै जानुभएको छ। अब युवा पुस्ता त एकदमै कम छ होइन, अनि त्यो भएको भएर अब यो पशु पाल्ने मान्छे पनि र संख्या पनि घट्दो छ अहिले, अनि त्यो भएर खर्कहरू चाहिँ हरियाली बढ्नमा त्यो कारण छ के, त्यो एउटा भयो। अब अर्को भनेको चाहिँ जस्तै पशुपालन र खर्कले चाहिँ अब हामीले चाहिँ पशु धेरै चराउँदा के हुन्छ, ठिक्क चराउँदा के हुन्छ र कम चराउँदा के हुन्छ भनेर हेर्दाखेरि र बाह्यतिर गरेको अध्ययनले पनि के भने बढी चरिचरण पनि खर्कको लागि नराम्रो हो, किनभने त्यहाँ चरिचरण गरेपछि घाँस सबै तानिदिन्छ अनि त्यसपछि माटो देखिन्छ अनि मरुभूमिकरण हुँदै जान्छ खर्क हो। तर कम चरिचरण हुँदाखेरि चाहिँ त्यो बिस्तारै त्यो घाँसको ठाउँमा तपाईँ

0: पहिला त्यही अलिकता पूर्व कुरा गर्दाखेरि अलिक पहिला नेपाल सरकारले मलाई लाग्छ विश्व ब्याङ्कबाटै पैसा लिएर होला जस्तो लाग्छ होइन उनीहरूले यो खर्कमा हेलिकप्टरबाट घाँसे बिउहरू छर्ने काम पनि गरेका थियो त्यो चाहिँ अलि पहिले हो अर्ली नाइन्टिजतिर त्यो पनि गरेका थियो एउटा अलि ठुलै प्रोजेक्ट पनि लागू भएको थियो त्यसमा चाहिँ अब त्यस्तो एकदमै धेरै काम त भएको छैन जस्तै तपाईँको केही उद्योगहरू स्थापना गर्ने होइन अनि अलिकता उन्नत जातका घाँसहरूको बिउहरू किसानलाई दिने छर्न लाउने होइन अनि अत्याधिक चरीचरण छ भने त्यसलाई चाहिँ कम गराउने त्यस्तो प्रयासहरू भएको छ तर अब ठ्याक्क पालिकाले त्यस्तो गरेको हामीले थाहा पाएको छैनौ तर एउटा भर्खरै हामी यो डोल्पा र यता जुम्लाको सिमानामा एउटा जगदुल्ला भन्ने डोल्पाकै चाहिँ पालिका हो त्यहाँ चाहिँ लगभग 800 चौरीहरूको फार्म नै त्यो त्यसमा पालिकाको प्रदेश सरकारको सबैको सहयोग गरेर एउटा चाहिँ ठुलो कमर्सियल एउटा याक फार्म त्यहाँ देख्यौं अनि यता फालेलुङ पालिकाले पनि वर्षेनी तपाईँको चाहिँ याक फेस्टिभलहरू गर्छ होइन त्यहाँ किसानहरूलाई चाहिँ अनुदान दिने लगायतका कामहरू गर्छन् त्यस्तै कर्णाली प्रदेश सरकारले गोठाला भत्ता भनेर अहिले चाहिँ उहाँहरूले नाम परिवर्तन गर्नुभएको छ होइन अनि त्यस्तो उहाँहरूलाई प्रोत्साहन स्वरूप त्यस्तो दिनुभएको छ त्यो बाहेक ठ्याक्कै यो खर्क केन्द्रित भनेर अन्य त मैले त्यति धेरै थाहा भएको छैन
1: पछिल्लो समयमा जलवायु परिवर्तनको कुरा त एकदमै जता पनि जोड्छौ भनेको पछिल्लो 2.5 दशकदेखि नेपालको जलवायु परिवर्तनको मुद्दा एकदमै उठिरहेको छ अहिले त हामी समस्या भोगिरहेका छौं भन्छौं यसो भन्दै गर्दाखेरि खर्कहरूको पारिस्थितिकीय प्रणालीमा चाहिँ जलवायु परिवर्तनको असर कतिको देख्नु भएको छ तपाईँले पछिल्लो समयमा
0: एकदमै अब हामीले कर्णालीको कुरामा र समग्र नेपालमा पनि त्यो मिल्दोजुल्दो छ त्यो जहाँ खर्क जुन उचाइमा खर्कको मात्रा बढी छ नि नेपालमा त्यो उचाइमा लगभग 3000 देखि 4000 मिटरको उचाइमा त्यो उचाइमा चाहिँ बढी तापमान वृद्धि भइरहेछ र अनि 4000 मिटरदेखि 5000 मिटरमा पनि होइन अनि त्यो भएको भएर अब खर्क र जलवायु परिवर्तनको कुरा गर्दा तापमान वृद्धि चाहिँ खर्कमा अन्य भूभागको तुलनामा अत्यधिक छ तर हामीलाई चाहिँ के लाग्छ भने तापमान वृद्धिले अहिले तत्काललाई चाहिँ खर्कलाई नकारात्मक भन्दा पनि सकारात्मक असर पार्या हो कि जस्तो लाग्छ मैले अघि हजुरलाई जुन 18% नेपालको खर्कहरूमा हरियोपन बढेको छ भनेर भनेको थिएँ नि त्यसको एउटा कारण चाहिँ जलवायु परिवर्तन जलवायु परिवर्तन हुँदा चाहिँ दुई कुरा एउटा चाहिँ कार्बन डाइअक्साइड बढ्छ अनि अर्को चाहिँ जमिनको तातोपन बढ्छ अनि विशेष गरेर उच्च हिमाली क्षेत्रहरूमा चाहिँ तातोपन बढेपछि त्यहाँको त्यो कोल्ड स्ट्रेस हुन्छ जाडोले गर्दा बिरुवाहरू मान्छे मात्रै होइन बिरुवा नि कठाङ्ग्रिन्छ कि बढ्न सक्दैन तर तातो भएपछि उनीहरू बढ्छ कि एउटा कारण चाहिँ हरियाली बढ्नको कारण त्यो हो कि अनि अर्को चाहिँ लामो समय छ त्यो हिउँ चाँडै पग्लेपछि उनीहरू बिरुवाहरू चाँडै हरियो हुने भयो कि अनि लामो समय तातो भएपछि त्यो लामो समय त्यसमा पात्रै राख्ने भयो हो त्यो भइरहेछ नेपालको खर्कमा त्यो भएर जलवायु परिवर्तनले अहिलेसम्मको तर जलवायु परिवर्तनसँगै खडेरी पनि होइन तापमान त बढ्यो र उनीहरूले पर्याप्त पानी पनि पाएको भएर यदि भोलि पानीको मात्रा चाहिँ एकदमै कम भयो एकदम लामो सुक्खा भयो लामो खडेरी भयो भने चाहिँ फेरि यो सबै मरुभूमिकरण हुने समस्या हुन सक्छ
1: त्यससँगै नेपालको तल्लो क्षेत्रहरूमा मिचाहा प्रजातिको वनस्पति फैलिएको कुरा त हामीले विभिन्न अध्ययनहरूबाट अथवा प्रत्यक्ष आँखाले पनि देखिरहेका छौं अन्यत्रबाट आएका वनस्पतिहरू फैलिएको कुरा जलवायु परिवर्तनले तापक्रम पनि बढ्यो भनेपछि हिमाली क्षेत्रका माथिल्लो क्षेत्रका खर्कहरूमा पनि मिचाहा वनस्पति फैलने जोखिम कतिको छ अथवा यो क्रम देखिएको छ कि छैन
0: अहिले जसरी अब यो लाङखुट्टे हिमाल चढ्न थाले भन्छौ हामी होइन जलवायु परिवर्तनको कारणले अन्य वनस्पति जीवजन्तु तल पाउने माथि सर्न थाले भन्छौ सर्पहरू पनि अनि त्यस्तै गरेर यो मिचा बाह्य मिचा प्रजातिहरू जुन चाहिँ नेपालका रैथाने होइनन् बाहिरबाट आएको त्यो चाहिँ एकदमै फैलिने हुन्छ वनमासा होइन निलो गन्दे लगायतका चाहिँ वनस्पतिहरू लगभग नेपालमा 30 प्रजातिका छन् अनि यिनीहरू तल्लो क्षेत्रमा त व्यापकै रूपमा छन् र अहिले बिस्तारै चाहिँ माथिल्लो भेगतिर चाहिँ त्यो देखिन थालेको छ तर त्यो सँगै खर्कमा अर्को एउटा भनेको चाहिँ ठ्याक्कै मिचा चाहिँ होइन बाह्य मिचा चाहिँ होइन तर एकदम

0: चाँडै द्रुत गतिमा फैलिने र पशुवस्तुले नखाने त्यस्तो झारहरू चाहिँ बढ्न थालेको छ। हामीले किसानहरूसित कुरा गर्दा त्यही पनि अब्जर्भेसन गर्दा जस्तै मैले एउटा भने हल हले भन्ने, अनि त्यो झार चाहिँ एकदमै बढेको छ होइन, जस्तै चाउले भन्ने होइन त्यो, अनि त्यो बढ्दै जाँदा के हुँदो रहेछ नि, त्यो बढ्दै गएपछि चाहिँ त्यसलाई व्यवस्थापन गरिएन भने नि अनि त्यसले चाहिँ ढाक्दै ढाक्दै जान्छ, किनभने अरू घाँसले गाईबस्तुले खानी भयो त्यो चाहिँ नखानी भयो, अरू घाँसलाई झन् बढी प्रेसर भयो अनि त्यो चाहिँ फैलेको फैले गर्ने भयो कि, त्यस्तो हुने रहेछ अनि त्यो भइरहेछ अहिले।
1: त्यो सँगसँगै अहिले तपाईँले भन्नुभयो अति चरण जस्तै कमचरी चरण पनि खर्कको लागि समस्या आउन सक्ने एउटा अवस्था हो भनेर जुन कुरा गर्नुभयो, पछिल्लो समयमा युवाहरू चाहिँ सहरतिर केन्द्रित हुने अथवा युवाहरूले चाहिँ परम्परागत पशुपालन छाड्दै गएको अवस्थामा चाहिँ यसले खर्कमा व्यवस्थापनमा कस्तो असर गर्ला?
0: यो एकदमै जटिल र अहिलेको सबैभन्दा मुख्य मुद्दा हो जस्तो लाग्छ मलाई हिमाली भेगको। तपाईँले आजको दिनमा धेरै मान्छेहरू हामीले गोठालाहरूसित कुरा गर्दाखेरि त्यहाँ अब्जर्भ गर्दाखेरि पनि के देखियो भने युवाहरू विशेष गरेर अलिकता पढे लेखेका स्कूल गइसकेपछि बच्चा पढाएपछि अब ऊ खर्कालु हुँदैन वा गोठालो हुँदैन भन्ने मान्यता छ र त्यो वास्तविकता पनि हो होइन, अनि यो काम चाहिँ अलिक दुःख पनि हुने होइन, अब त्यहाँ चाहिँ तीन चार महिना माथि नै गएर बस्नुपर्ने अनि त्यस

0: को खर्कमा नेपालका सबै खर्कमा जाने हो भने अलिकता अब गाउँमा भनौँ न एउटा हुन्छ नि त अलि अरू अवसर नपाएर बसिरहेका जस्ता लाग्ने मान्छेहरू उहाँहरूले भन्नुहुन्छ कि हामीलाई अनि त्यस्ताहरू धेरै मान्छेहरू देखिन्छन् होइन अब तर एउटा चाहिँ के हुन सक्थ्यो भने तपाईँको जस्तै हिजो 30-40 भेडा पालेर पनि अब भेडालाई त चराउन त लानु परे माथि त्यो हुन्थ्यो भने अलिकता व्यावसायिक होइन तपाईँको चाहिँ जस्तै 30 पाल्नुको साथ 300-500 भेडा पाल्ने हो भने त त्यहाँ 3-4 राख्न सकिन्थ्यो नि अहिले मैले त्यो जगदुल्ला फार्मको उदाहरण दिएँ त्यसमा चाहिँ तपाईँको चाहिँ 4 परिवार 8 श्रीमान श्रीमती मजाले उहाँहरू बस्नुहुन्छ त्यहाँ एउटा चाहिँ सबै होइन पालै पालो गरेर एउटा कमर्सियल हिसाबमा गरिराख्नु भएको छ सम्भवतः अब हामीले त्यो परम्परागत एउटा जीविका उपार्जन गर्ने भन्दा पनि एउटा कमर्सियल हिसाबले जहाँ गयो भने चाहिँ तपाईँले भन्नुभएको जस्तै अलिकता यो युवाहरू त्यसमा अरुचि हुनेलाई चाहिँ कम गर्न सकिन्थ्यो कि जस्तो लाग्छ
1: के गर्न सकिन्छ भन्ने विषयमा अहिले फेरि हामी अलिकति छलफल गर्छौँ पानी र पर्वत विशेष बलि नेपालमा अहिले हामी हिमाली खर्क यसको महत्व अवस्था समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: Mr. Lang, Dear consumer, this is me, and I work for Mr.

0: नेपाल पे क्यूआर में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजील से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: यह जिंदगी में कई लक्षर बाटो लाला जो विदेश जाऊ पासपोर्ट बनाने पैसे करने
2: ओइ थुले एक्लै बसेर के गुनगुनाइराछस् त
1: के गर्नु दाजु यहाँ बसेर के कामनाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर
2: सूर्जन रोकाईलाई भेट
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
2: लकी पिराक फोन नम्बर 9820293948 9820293948
4: चर्चा गरौँ खर्कमा चाहिँ कतै सीमाको द्वन्द्व कतै अन्य किसिमका द्वन्द्वहरूको चर्चा बेला बखत उठ्ने गर्दछ खर्क व्यवस्थापनमा स्थानीय समुदाय सरकार संरक्षण संस्था बीच पनि कता कुरा नमिलेको हो कि द्वन्द्व छ भनिन्छ कतै राष्ट्रिय निकुञ्जसँग होला कतै स्थानीय सरकारसँग होला तपाईँहरूले अध्ययनको क्रममा चाहिँ यो स्वामित्व उपयोग लगायतको विषयमा केही द्वन्द्वहरू भेट्नु भएको छ कि छैन
5: धेरै ठाउँमा तपाईँले भन्नुभयो जस्तै संरक्षण क्षेत्र र स्थानीय मान्छेहरूको सामुदायिक वन र स्थानीय बीचको होइन र दुईटा गाउँहरू बीचको त्यस्तो किसिमको द्वन्द्व बहुआयामिक द्वन्द्वहरूको देखिया छ होइन र नेपालकै सन्दर्भमा भन्दा पनि तपाईँको पहिला यो राष्ट्रिय निकुञ्ज स्थापना भइसकेपछि चरीचरण त्योभित्र गर्न नपाइने भनेर ल्याइयो तर त्यो हिमाली भेगमा त चरीचरण त्यहाँ नगरेर त कहाँ गर्ने अनि त्यसपछि त्यहाँको स्थानीयहरूले ठूलो विरोध भइसकेपछि हिमाली भेगको जुन राष्ट्रिय निकुञ्जहरूको लागि छुट्टै नियम छ के अनि त्यहाँ चाहिँ चरीचरण बन्देज छैन होइन तल्लो जस्तो एउटा त्यो भयो अनि अर्को भनेको तथापि जस्तै रारामा होस् या सेफोक्सन्डो तथापि चाहिँ तपाईँको चाहिँ त्यहाँ अब चरीचरण गर्न जाँदा त्यहाँको भनौँ न अब चितुवाहरूले मारिदिने होइन त्यस्तो किसिमको द्वन्द्व पनि छ अब त्यहाँ फेरि अब कोहीले चरीचरण पनि गर्न नदिने अब भनौँ न त्यो छ र अर्को एउटा सबैभन्दा ठूलो द्वन्द्व हामीले भेटेको चाहिँ सामुदायिक वन नेपालको चाहिँ सामुदायिक वन स्थापना भएपछि के भयो भने सामुदायिक वनहरूमा चाहिँ चरीचरण बन्द गर्न थालियो अनि त्यसले चाहिँ त्यो माथिल्लो हिमाली उच्च पहाड़ी भेगका बासिन्दाहरू जुन उभौली तल आउँदाखेरि के अरे उदौलीतिर तल आउँदाखेरि त सामुदायिक वनमा चराउनु पर्यो अनि उहाँहरूले चाहिँ चराउन पाउनु भएन अनि चराउन नपाएपछि यो जुन तल आउने त्यसरी भेडा पाख्रा घट्नको एउटा कारण त्यो पनि हो अनि त्यसपछि अब अहिले चाहिँ बिस्तारै के गर्न थालिएको रहेछ भने सामुदायिक वनले चाहिँ जनावरको संख्या भनेर यति भेडा बराबर एक सिजन चराको 100 रुपियाँ भनेर त्यसरी चाहिँ अब कोही 10 रुपियाँ कोही कति लिनुहुन्छ भैँसीको पनि होइन त्यो अनि अर्को भनेको चाहिँ जस्तै पहिला चाहिँ खर्कमा चरीचरण मात्रै थियो अनि चरीचरण हुँदाखेरि चाहिँ तलको मान्छे माथिसम्म जान्थ्यो उहाँहरूको त्यो परम्परागत एउटा अधिकारको रूपमा स्थापित थियो माथिको मान्छे तल आउने तलको वनमा आउने वनको भएको गाउँको मान्छे माथि चरणमा जाने यो एउटा सहसम्बन्ध थियो अब अहिले यार्सा गुम्बा आइसकेपछि चाहिँ ए हाम्रोमा चराउन आउँदा तिमीहरूले यार्सा पनि टिप्छौ भनेर त्यो ठूलो द्वन्द्व छ अनि त्यो भएर अब त्यसलाई चाहिँ तपाईँको चाहिँ होइन हामी पैसा तिर्छौँ हामीलाई चाहिँ अनुमति शुल्क तिर्छौँ भनेर पनि त्यो हल गरेको छ अब कहिलेकाहीँ चाहिँ त्यो द्वन्द्व एउटा भौतिक आक्रमणसम्म पनि भएको मैले देखेको छु
4: त्यो भयो सरकार अथवा संरक्षणको कुरा अथवा भनौँ तल्लो र माथिल्लो क्षेत्रका बस्ती बासिन्दा बीचको द्वन्द्व भयो त्यो सँगसँगै अर्को खर्कहरूमा हिउँचितुवा लगायतको समस्या त छँदैछ होइन वन्यजन्तुबाट गर्ने क्षति र त्यहाँको किसान अथवा त्यसले संरक्षणकर्ताहरू बीच कतिको द्वन्द सृजना गरेको पाउनुहुन्छ?
5: अब अहिले चाहिँ अब हामीले त्यसलाई मानव वन्यजन्तु द्वन्द भनेर होइन विशेष गरेर अब तपाईँको यो डोल्पामा मुगु होइन हुम्ला तिर अहिले अब ठूलो संख्यामा तपाईँको चाहिँ यो हिमचितुवा विशेष गरेर भालु र हिमचितुवाहरू भन्नुहुन्छ उहाँहरूले होइन त्यसको संख्या बढेको छ अनि त्यसले गर्दा अब उनीहरूले अब गाईबस्तुहरूलाई शिकार गर्ने त्यस्तो गर्छन् होइन अनि त्यसलाई नै हामीले द्वन्द भनिराखेका छौँ। तर मलाई एउटा तपाईँलाई एउटा कुरा भन्दाखेरि म हुम्लामा यही अध्ययनकै क्रममा जाँदा उहाँको एउटा किसानले के भन्नुभयो भने मलाई मेरो 100-150 भेडा छ कहिले काहीँ एउटा खान्छ त्यसले त्यसलाई पनि त खानु पर्यो उसको पनि भोक लाग्छ पेट पाल्नु पर्यो भनेर भन्नुहुन्थ्यो कि मलाई चाहिँ के लाग्यो भने उहाँले यसो हेर्दा अब हाँसी ठट्टा हो कि जस्तो लाग्यो तर वास्तवमा भनेको उहाँहरूकोले त्यो सअस्तित्वको कुरा गर्नुभएको रहेछ कि होइन अब हामी यही भेगमा जन्मेका छौँ यही भेगमा हुर्किएका छौँ हिजो पनि थियो त्यो होइन किनभने बाघले त खान्थ्यो त होइन अनि आज पनि खाइरहेछ र उसले एउटा सानो अंश मेरो भन्दा 1% भन्दा कम खान्छ ठिकै छ त भनेर उहाँहरूले चित्त बुझाइराख्नु भएको त्यो कस्टमरी प्र्याक्टिसलाई अहिले चाहिँ हामीले होइन अब यो चाहिँ मर्दाखेरि हामीले चाहिँ तपाईँलाई क्षतिपूर्ति दिन्छौ यो दिन्छौ भनेर अर्को मेकानिजम ल्याएर त्यो द्वन्द झनै ठूलो भयो कि जस्तो नि लाग्छ मलाई कता कता
4: तपाईँले भन्नुभयो कुरामा जस्तो एउटा दुईटा गोठमा दुईटा चाउरा वर्षमा खायो भने स्वीकार गर्ने एउटा पाटो होला तर कतिपय ठाउँमा चाहिँ गोठे रित्याएको भन्ने खालको कुराहरू पनि आउँछन्। त्यस्तो अवस्थामा चाहिँ स्थानीय सरकार अथवा त्यहाँको संरक्षण गर्ने निकाय राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र हुन सक्ला अथवा संघीय सरकारले कस्ता किसिमका व्यवस्थापन गरिदियो भने चाहिँ द्वन्द अलिकति कम होला?
5: हामीले देखेको हामीले मानव वन्यजन्तु द्वन्दमा पनि काम गरेका छौँ होइन तपाईँको त्यो जुन प्रयासमा चाहिँ मानव वन्यजन्तु घटाउनलाई सबैभन्दा उपयुक्त र स्थानीयले मन पराएको विधि हाम्रो अध्ययनले चाहिँ त्यसलाई चाहिँ प्रिडेटर प्रुफ कोरल भन्छ त्यो चाहिँ यो बाघले नहाने त्यो चार जाली भएको खोर होइन त्यसले चाहिँ एकदमै धेरै वन्यजन्तुको आक्रमणबाट पशु वस्तुलाई जोगाएको पाएको छौँ होइन कतिपय ठाउँमा त्यो निर्माण पनि भएको छ जस्तै यो बफर जोनहरू मध्यवर्ती क्षेत्रहरूमा त्यहीँ पनि त्यस्तो कोरलहरू बाँड्ने होइन यो लाइटहरूले चाहिँ धपाउने त्यस्तो पनि भएको छ होइन तर तपाईँले भन्नुभएको जस्तै अब कतिपय ठाउँमा त एक दुईटा मात्रै होइन कि अब ठूलै संख्यामा मारिदिने होइन त्यो देखिएको पनि छ त्यो समस्याकै रूपमा पनि छ।
4: त्यो सँगसँगै अर्को कुरा जस्तो पर्यटन पनि अहिले तपाईँले सुरुमै भन्नुभयो हाम्रो ठूलो पर्यटनको क्षेत्र चाहिँ माथिल्लो खर्कसँग आधारित धार्मिक होस् वा हाम्रो हिमाली क्षेत्रको पर्यटनको पद मार्गहरू हुन् खर्क हुँदै नै छ खर्कको प्रयोग भएको छ खर्कको उपयोगलाई लिएर पर्यटन व्यवसाय र पशुपालक बीच चाहिँ कुनै किसिमको द्वन्दहरू तपाईँले देख्नु भएको छ कि छैन?
5: त्यस्तो द्वन्द मैले अहिलेसम्म थाहा पाएको छैन तर अघि तपाईँले भन्नुभयो जस्तै एउटा प्रयास चाहिँ यो पर्यटन अब होमस्टे भनेर भने जस्तै अहिले जुन घरमा होमस्टे को चलन छ गोठ स्टे होइन अब माथि माथि लेकमा त गोठमा बस्ने हो होइन अनि त्यो गोठमा बस्ने अनि त्यसपछि जडीबुटी पनि टिप्ने अनि त्यसपछि अब यसो हेर्ने पनि होइन खर्क त तपाईँको एकदम सुन्दर देखिन्छ नि तपाईँको बर्खायाममा त अनि त्यस्तो हेर्ने त्यस्तो किसिमको गोठ स्टेको जुन कन्सेप्टहरू मैले अघि उता फालेलुङको भने अनि यता सैलुङतिर होइन त्यस्तो ठाउँमा केही पालिकाहरूले त्यो पनि सुरु गरेका छन् पर्यटनको हिसाबले चाहिँ तर त्यो बाहेक मैले द्वन्द नै त्यस्तो थाहा पाएको छैन।
4: हजुर भनेको जसले पशुपालन गर्दै गर्छन् उनीहरूले सँगसँगै पर्यटनको कुरा पनि जोडे झन् बढी फाइदा कुरा नै
5: उनीहरूले दुध खान पाउने भयो दही खान पाउने भयो चिजहरू बनाउन सक्ने भए होइन अनि त्यहीँ बसेर सबै हेर्ने छुर्पी ऊ गर्ने त्यो किसिमको एउटा एडभेन्चर गर्ने मान्छेहरूको लागि त त्यो त रमाइलो पनि हुन्छ नि त
4: त्यो पर्वते सँगसँगै अब चाहिँ हामी अलिकति यो केही द्वन्द केही समस्या कुरा गरौँ तर धेरै चाहिँ अहिले पशुपालन अलिकति घटेकोले पनि खर्कहरूको महत्व कता कता ओझेल्न परेको हो कि भन्ने कुराहरू पनि छ, अब समाधानका अथवा त्यहाँका फाइदा लिने बारेमा चर्चा गरौं। त्यसको शुरूआतमा चाहिँ केही दिन अगाडि हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहले एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो, डीडीसीको चीज खाँदै गरेको चीज देखाएको एक किसिमको त्यो विज्ञापन जस्तो देखिन्छ, तर त्यसले हाम्रो खर्कहरूको सम्बन्ध, खर्कहरूको व्यवस्थापन अथवा त्यहाँबाट फाइदा लिने कुरालाई कतिको उजागर गर्छ जस्तो लाग्छ तपाईँ एकजना खर्कको अध्ययन गरेको मान्छेको हिसाबले हेर्दाखेरि?
5: एकदमै, अब हाम्रो खर्कको मैले अघि नै पनि भने यसको बहुआयामिक महत्व छ र आर्थिक हिसाबले भन्दा पनि एकदमै सम्भावना, नेपालको लगभग 20-22% भूमि त त्यही नै हो नि त, होइन? अनि तपाईँको त्यत्रो भूमिलाई हामीले उपयोग राम्रोसँग गर्ने भने त आर्थिक सम्भावना त एकदमै छ। अब त्यो चीजकै कुराहरू भए होइन, अब तपाईँको मासु हुन सक्थ्यो, भेडाहरू हामीले राम्रो उन्नत जातका भेडाहरू होइन, अब तपाईँको चौरी गाईको मासु, चौरीको मासु होइन पनि अब हुन त बन्देज छ के भन्छन् होइन, तर त्यो एक लेभलको व्यापार पनि हुन्छ, त्यो एकदम महँगोमा हुन्छ होइन, अनि त्यो पनि अब बाहिर एक्सपोर्ट गर्न सकिन्थ्यो कि, त्यो पनि सम्भावना छ। अनि अर्को भनेको चाहिँ सबै अब तपाईँको उनकै भनौँ होइन, अब हामीले जुम्लामा काम गर्दा प्रत्येक घरमा अब बोराका बोरा उन छ कि त्यहाँ होइन, त्यो नबिकेर राखेको भन्नुहुन्छ होइन, अनि त्यो भएर अब राज्यले, अब प्रधानमन्त्रीज्यूले त्यो गर्नुभयो, त्यो एकदम राम्रो हो, तर त्यो सँगै चाहिँ त्यहाँको जुन पशुपालक कृषकहरूको लागि होइन, अब अहिले भएका ठाउँहरूका चिज फ्याक्ट्रीहरू बन्द भएको छन् कि होइन, त्यसलाई चाहिँ अझ हामीले त अझ आधुनिक बनाउँदै, अझ राम्रो बनाउँदै, अलि उहाँहरूलाई बढी नाफा हुने बनाउनु पर्ने थियो। उनकै कुरा गर्दाखेरि राम्रो उनहरू काट्न मेसिनहरू राम्रो व्यवस्थाहरू गर्नुपर्ने थियो, अनि त्यो केही पनि छैन वास्तवमा जमिनमा होइन, तर अब यहाँ अब सहरमा अब त्यो विज्ञापन छ, चर्चा छ होइन, अब हामीले नै त्यहाँ अध्ययन अनुसन्धानको सिलसिलामा एक दुईवटा तालिमहरू गर्दा, कुनै कार्यशालाहरूमा गोठालाहरूलाई, पशुपालक कृषकहरूलाई बोलाउँदाखेरि उहाँहरू ओहो गोठालालाई पनि तालिम छ रे भनेर उहाँहरू त्यो के एकदम कहिल्यै नहुने होइन कुरा भएको जस्तो ऊ गर्नुहुन्थ्यो कि। त्यो भएर नेपालको सन्दर्भमा अब कृषिमा धेरै अनुदानहरू छ हेर्नुहोस् होइन, तर पशुपालनमा विशेष गरेर उच्च हिमाली वा हिमाली र उच्च पहाड़ी भेगका बासिन्दालाई फोकस भएर गर्ने चाहिँ एकदमै नगर्ने कामहरू मात्रै भएको छ है।
4: अनि तपाईँले भन्नुभएको थियो निर्यात गर्ने हाम्रा धेरै जसो सामानहरू हेर्यौं भनेदेखि हिमाली अथवा उच्च पहाड़ी खर्कहरूमा जोडिएका छन्, चाहे त्यो छुर्पीको कुरा किन नहोस् अथवा यस गुम्बाको कुरा किन नहोस्, यी धेरै कुराहरू गलैँचा पसिना लगायतको कुराहरू पनि तपाईँले अघि जुन किसिमको कुराहरू भन्नुभयो यी सबै कुराहरूलाई चाहिँ हामीले यदि सम्भावना खोज्यौं भने हाम्रा उच्च पहाड़ी र हिमाली क्षेत्रका खर्कहरूले कतिको आमदानी दिन्छन् जस्तो लाग्छ तपाईँलाई, हामीले व्यवस्थापन राम्रो गर्यौं भनेदेखि चाहिँ?
5: अब एकदमै मलाई चाहिँ म अलिकता लामो समय अस्ट्रेलिया पनि बसेको भएर होइन, मैले त्यहाँको त्यो घाँसे मैदान अस्ट्रेलियाको देखेको छु, न्युजिल्यान्डको होइन, अस्ट्रेलियाको त्यो हेर्दाखेरि चाहिँ त्यहाँको अब अस्ट्रेलियाको एउटा ठूलो उद्योग होइन निर्यातको वस्तु भेडाको मासु बिफहरू होइन, अनि त्यो हो। अब हाम्रोमा पनि तपाईँको चाहिँ एकदमै सम्भावना भएको ठाउँ हो के हो, अब किनभने त्यो भूमि त तपाईँको चाहिँ हामीले मजाले उपयोग गर्न सक्छौ नि, अनि त्यो भएर जस्तै फेरि त्यहाँ चाहिँ तपाईँको भेडा पाल्यो भने उन पनि भयो, मासु पनि भयो होइन, अनि त्यसपछि अब चीजहरू होइन, अहिले अब अमेरिका निर्यात हुने जुन के अरे छुर्पीहरू छन् होइन, त्यो सबै एकदमै अन्यत्र नहुने टाइपको वस्तुहरू हो कि होइन, त्यो भएको भएर त्यो चाहिँ एउटा नेपालको निश प्रडक्ट टाइपको हो। विशेष गरेर अब पछिल्लो समयमा युरोपियन देशहरूमा चाहिँ तपाईँको चाहिँ यो फार्ममा पालेको जनावरहरूबाट पशु वस्तुहरूबाट मासु भन्दा फ्री रेन्ज के यसरी नै छोडेको जनावरहरूको मासुहरू चाहिँ मान्छेहरूले मन पराउन थालेको छन् र नीतिगत रूपमा नै त्यो कुराहरू आइरहेको छ कि त्यस्तो कुराहरूको सम्भावना को ढोका चाहिँ हामीले खोल्न सकिन्थ्यो कि जस्तो लाग्छ होइन
4: जस्तो हामीले निर्यात मात्रै नभएर हाम्रै बजारको कुरा गर्यौँ भने पनि पछिल्लो समयमा अलिकति अर्ग्यानिक खोज्ने भनेर एउटा होड देखिन्छ त्यो सँगसँगै स्वाद अलिकति फरक छ क्यारे होइन माथिल्लो क्षेत्रमा उत्पादन भएको मासु होस् अथवा दुध होस् अथवा छुर्पी जे होस् कतिको सम्भावना देशभित्रकै बजार खोज्ने सम्भावना अथवा त्यो खोजी चाहिँ कतिको पाउनुहुन्छ तपाईँले
5: सम्भावना एकदमै छ तपाईँको मैले अब जुम्लामै तपाईँको तलबाट दुध लिएर गएर त्यहाँ बिक्री भइरहेका देखेँ होइन अब त्यहीँ डेरी बनाउन सकिन्थ्यो होला होइन अब हामीले चाहिँ यसबारेमा अझै राम्रोसँग घोत्लिन बाँकी छ कि आवश्यक छ नीति निर्माताहरूले पनि हामी जस्तो अध्ययन अनुसन्धान गर्ने मान्छेहरूले पनि र स्थानीय सरकारहरूले पनि कि किनभने उहाँहरूले त्यो कतिपय स्थानीय पालिकाहरूले चाहिँ त्यो सम्भावना देख्नु भएको छ तर धेरै जसोले चाहिँ यस्तो भन्ने हिसाबले त्यो चाहिँ एकदम कम महत्वपूर्ण ठानिएको क्षेत्र हो कि
4: हजुर अहिले तपाईँले भन्नुभयो अस्ट्रेलियामा पनि केही समय रहेर मैले हेरेँ भनेर त्यो सँगसँगै विश्वमा यस्ता खड्क अथवा यस्ता घाँसे मैदान अथवा यी चरीचरणका क्षेत्रहरू व्यवस्थापनको लागि कुनै हाम्रोमा गर्न सकिने खालका कुनै नमूनाहरू तपाईँले देख्नु भएको छ त्यस्तो कुनै
5: मैले त त्यही अलिकता नेपालमा भनौँ न यो व्यावसायिक पशुपालनकै सम्भावना चाहिँ एकदमै ठूलो छ तर एउटा अलिकता त्यसको जटिलता वा चुनौती भनेको चाहिँ के भने हामीलाई गर्मीमा चाहिँ प्रशस्त घाँस हुन्छ हेर्नुहोस् होइन त्यो घाँसे मैदानमा जाडोमा चाहिँ के खुवाउने त भन्ने कुरा हुन्छ कि त्यो भएर त्यसलाई चाहिँ व्यवस्थापन गर्न जरुरी छ क्या त्यो सम्भावनासँगै त्यो चुनौतीलाई जस्तै त्यो घाँसलाई हामीले चाहिँ तपाईँको पराल बनाउने हो कि वा साइलेज बनाउने हो कि होइन वा चाहिँ तपाईँको विभिन्न विधिहरू मार्फत चाहिँ स्टोर गरेर अनि तपाईँको चाहिँ जाडोमा खुवाउने गऱ्यौँ भने चाहिँ त्यो एकदम राम्रो हुन्थ्यो नत्र त कस्तो छ भने तपाईँको गर्मीमा चाहिँ तन्न घाँस खानी भएर एकदम ठुलो साइजको बढ्छ अनि फेरि अर्को सालमा त त्यो खाउटे भइसकेका हुन्छ कि खानै नपाएर उहाँको हामीले देखा पनि छौँ उहाँहरूले भन्नु पनि हुन्छ कि अनि त्यो भएको भएर यसलाई चाहिँ त्यो चुनौतीलाई हामीले हल गर्ने अब त्यसमा अन्नहरू पनि खुवाउने कुराहरू होला दानाहरू खुवाउने कुराहरू होइन त्यो सबैलाई अलिकता हेर्ने भने चाहिँ यो सम्भावनालाई चाहिँ त्यो चुनौतीलाई कम गरेर हामीले सम्भावना चाहिँ बनाउन सकिन्छ तर एउटा कुरा चाहिँ हामी त्यो जुन एउटा निर्वाहमुखी पशुपालनबाट कम्तीमा चाहिँ एउटा मध्यम स्तरको उद्यमी पशुपालनतिर चाहिँ जानुपर्छ जस्तो लाग्छ
4: त्यसँगै खर्क व्यवस्थापनको कुरा गर्दा चाहिँ परम्परागत ज्ञानको कुरा पनि जोडिन्छ सोलुखुम्बुको खुम्बु क्षेत्रमा म जाँदाखेरि त्यहाँनिर एउटा नावा भन्ने पद्धति रहेछ शेर्पाहरूको उहाँहरूको चाहिँ त्यसमा नावा जोत तोकिन्छ उसले चाहिँ यो दिन उँभोतिरको खर्क छोड्ने यो दिन बन्द गर्ने यो दिन घाँस ल्याउन पाउने यो दिन काठ ल्याउन पाउने त्यो कुरा गर्नुहुन्छ भनेको हामीले परम्परागत रूपमा पनि एउटा प्रणाली थियो त्यो प्रणाली र अहिलेको आधुनिक संरक्षणको विधि अथवा पालिकाहरूको ऐन नियम यो कसरी समन्वय गरेर गयो भने चाहिँ हाम्रा खर्कहरू अलिकति बढी दिगो बन्ला
5: तपाईँले भन्नुभयो एकदमै ठिक हो होइन यो कर्णालीका पनि विभिन्न भेगमा त्यस्तै किसिमका परम्परागत संस्थाहरूले बनाएका नियममा आधारित भएर खर्कको चरीचरण व्यवस्थापन भइरहेका हुन्छ कुन परिवार कहाँ जाने यो वर्ष होइन कति बेला जाने भन्ने निर्णय उहाँहरूले सामूहिक रूपमा गर्नुहुन्छ त्यो परम्परागत अभ्यास र विधि छ त्यहाँ पनि धेरै जसो खर्कहरू अहिले पनि त्यो परम्परागत मान्यता त्यो अभ्यास र विधिबाट चलेका छन् होइन तर हाम्रो दुःख एउटा चाहिँ के छ भने हाम्रो अहिलेको जुन नीतिहरू छन् नियमहरूले चाहिँ त्यो परम्परागत अभ्यासहरूलाई त्यसलाई चाहिँ रेकग्नाइज गर्दैन त्यसलाई पहिचान गर्दैन होइन त्यो भएर तपाईँको चाहिँ कतिपय अवस्थामा हाम्रो यो नीतिहरू कार्यान्वयन नहुनुको एउटा कारण त्यो हो त्यो भएर जब हामीले खर्क व्यवस्थापन गर्छौँ त्यसको एकदम यो परम्परागत विधि भनेर कस्टमरी प्र्याक्टिसेसहरू वा इन्डिजिनस प्र्याक्टिसेसहरूलाई चाहिँ हामीले चाहिँ त्यो टपमै राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ त्यो उनीहरूलाई उनीहरूको ज्ञानलाई उनीहरूको अभ्यासलाई हामीले चाहिँ बाइपास गरेर हामीले खर्कको व्यवस्थापन गर्न सक्दैनौँ
4: यही कुरामा जोड्दै गर्दा तपाईँ जस्तो तीन वर्षदेखि खर्कको अध्ययन गर्दै गर्दाखेरि परिवर्तन गर्नुपर्ने सुधार गर्नुपर्ने अथवा बनाउनुपर्ने ऐन अथवा नियमहरूमा चाहिँ कुनै त्यस्तो समस्याहरू देख्नु भएको छ कि छैन तपाईँले?
5: अब एकदमै ठूलो समस्या भनेको नेपालमा अब खर्कको त्यो भूमि हुन्छ नि, भूमि कसले हेर्छ भन्दा वनले हेर्छ। अहिले अब प्रदेश वन मन्त्रालयको डिभिजन वनहरूले त्यो भूमिलाई हेर्छ कतिपय ठाउँमा। त्यो भएर सामुदायिक खर्क मात्रै छ तर सामुदायिक वनले त्यसलाई चाहिँ दर्ता गरेर राखेको छ कि। अनि तर पशुपालन फेरि कहाँ हेर्छ, यता चाहिँ तपाईँको चाहिँ अर्को मन्त्रालयले वा अर्को निकायले हेर्छ होइन। अनि नेपालकै सन्दर्भमा राष्ट्रिय जुन खर्क नीति 2067 ल्यायो त्यो चाहिँ, र अहिले नयाँ खर्क नीति बन्दैछ, त्यो चाहिँ पशु मन्त्रालयतिरबाट आइराखेको छ। त्यो भएको भएर एउटा चाहिँ त्यहाँ चाहिँ दुईटा मन्त्रालय बीचमा समन्वयको एउटा अभाव छ। अब फेरि अर्को स्थानीय सरकार जुन सञ्चालनहीन छ त्यसले पनि के भनेको छ भने स्थानीय खर्कहरूको चाहिँ त्यसलाई व्यवस्थापन यताउता चरिचरणको कुराहरू स्थानीय निकायले गर्न सक्ने भनेर भनेको छ। अब त्यो स्थानीय निकायभित्र फेरि त्यो सार्वजनिक हो भने यो वनको क्षेत्र भनेर वनले भन्छ होइन, त्यो किसिमको एउटा नीतिगत अस्पष्टता छ क्या हाम्रोमा सबभन्दा ठूलो कुरा होइन। अनि त्यो नीतिगत अस्पष्टताले गर्दा यसको व्यवस्थापन गर्ने बीचमा पनि त्यो राम्रो समन्वय हुन सकेको छैन। अनि अर्को भनेको तपाईँले भन्नुभयो जस्तै यो अब खर्कको नक्साङ्कन होइन, त्यसमा कसको कुन समूहको जसरी अहिले वन उपभोक्ताहरू भएको छ होइन, यो वन मेरो हो भन्ने उपभोक्ताहरू टाढाको नजिकको उपभोक्ताहरू छन् सामुदायिक वनमा, त्यस्तै खर्कहरूमा परम्परागत उपभोक्ता त छ तर उनीहरूको पहिचान छैन कि। अनि त्यो भएर पनि अब द्वन्द हुने होइन, अनि कसले व्यवस्थापन गर्ने उसैले गर्छ भन्ने किसिमको यो अपनत्व नभएको अवस्था छ। त्यही भएर हामीले अहिले चाहिँ कर्णाली प्रदेशको जुन खर्क रणनीति तथा कार्ययोजनामा होइन त्यो जुन बनाउने मैले पनि एउटा त्यसको त्यो कामको नेतृत्व गर्ने अवसर पाएको थिएँ, त्यसमा चाहिँ यो दुईटा निकायको समन्वयकारी भूमिका खेल्न अर्को निकाय बनाउने र जसरी सामुदायिक वन उपभोक्ताहरू हुनुहुन्छ त्यसरी नै खर्क उपभोक्ता समूहहरू गठन गरेर उहाँहरूलाई नै स्थानीय रूपमा खर्क व्यवस्थापन गर्न जिम्मेवारी दिने भन्ने कुराहरू छ। अहिले त्यो काम पनि एउटा नयाँ अभ्यासको रूपमा हुँदैछ।
4: हजुर, हामी वातावरण विधि एवं खर्क सम्बन्धी अधिकारी डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेको छौँ। अब चाहिँ हामी अन्तिम चरणमा आएका छौँ, अलिकति तपाईँको सन्देश र के गर्न सकिन्छ भन्ने सुझावलाई लिएर कुराकानी गरौँ। तपाईँले अनुसन्धान क्रममा चाहिँ खर्कको बारेमा केही त्यस्तो प्रेरणादायी अथवा मार्मिक कुराहरू केही देख्नु भएको छ?
5: मलाई अलिकता जस्तै प्रेरणा अब आर्थिक हिसाबले लागेको चाहिँ अब त्यो एउटा याक फार्मको मैले कुरा गरेँ होइन, त्यस्तो टाइपको चाहिँ मोडल हुनसक्छ, एउटा सामूहिक पनि छ त्यो, अनि त्यो चाहिँ निजी साझेदारी निजी र के अरे पीपीई भन्छ नि त्यो पीपी मोडल त्यो अनुसारको छ। अब अर्को भनेको तपाईँको यो मुस्ताङ मनाङ मुस्ताङतिर विशेष गरेर एकदम ठूलो संख्यामा पशुपालन हुन्छ, त्यो पनि एउटा चाहिँ प्रेरणादायी हो होइन। तर सँगै हामीले खर्कको जुन संवेदनशीलता छ नि त्यसलाई चाहिँ ख्याल नगरेको जस्तो लाग्छ कि। अब यति राम्रो यति सुन्दर ठाउँ हुन्छ होइन, तर त्यहाँ ड्याङ्ग त्यो सुन्दरताको ख्यालै नगरी डोजर खनिदिएको छ होइन, त्यो हेर्दै कुरूप लाग्दो होइन, त्यो माटोको संवेदनशीलता हामीले बुझ्न सकेका छैनौँ। त्यो भएर त्यो चाहिँ एकदम दिक्क लाग्ने छ होइन। तर अब अहिले अब फेरि यस्तो पनि हो, अब तपाईँको चाहिँ हामीसित बुझाइ स्रोत साधन सबै कुराहरूको समस्या हो नि त, अनि त्यो भएर हामीले त्यसको जुन एउटा बहुआयामिक महत्व र एउटा अवसर छ नि त्यो चाहिँ अलिकता लिन नसकेको जस्तो लाग्छ मलाई चाहिँ।
4: पछिल्लो समयमा जस्तो तपाईँहरू पनि 3 वर्षदेखि अध्ययनमा हुनुहुन्छ, अध्ययनमा आधारित केही लेखहरू हामी मूलधारका सञ्चार माध्यममा पनि पढ्न थालिएका छौँ, पढ्न पाएका छौँ। सँगै कर्णालीमा खर्क नीति बनाउनको लागि व्यवस्थापन नीति बनाउनलाई तपाईँले नेतृत्व गर्नुभयो, त्यो एक किसिमको कार्यान्वयनको चरणमा गएको छ। यी किसिमका राम्रा कुराहरूबाट अथवा प्रयासहरूबाट भनौँ न, यी किसिमका प्रयासहरूबाट कस्तो अपेक्षा गर्न सकिन्छ? अब खर्कको बारेमा अलिकति केही राम्रो गर्न सकिन्छ हुन्छ कि भन्ने
5: मलाई चाहिँ अब खुशी चाहिँ के मानेमा लागेको छ भने अब विगत तीन चार वर्ष यतादेखि हुन त मैले अब सन् 1911 यार्सा गुम्बामा काम गरे खर्कमै काम गरे हो होइन अनि त्यो हेर्दाखेरि अब चाहिँ बिस्तारै खर्कको बारेमा मान्छेले सुन्न थालेको होइन अलिकता मूलधारे मिडियाहरूले पनि त्यसलाई ल्याउन थालेको र अन्य यो चाहिँ निकायहरू ले पनि त्यसको महत्व महसुस गरेको चाहिँ हामीले चाहिँ त्यो महसुस गरेको छु मैले होइन त्यो भएको भएर अब जस्तै कर्णालीले बनाउनु भयो अब कोशीतिर पनि कुरै हुँदैछ होइन त्यो भएको भएर अब सुदूरपश्चिममा पनि होला होइन त्यो भयो भने चाहिँ अलिकता यसको व्यवस्थापन उचित व्यवस्थापन संरक्षण र उपभोगमा हाम्रो अहिले भन्दा अझ राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई.
4: अब अन्तमा जाँदै गर्दाखेरि आजको कार्यक्रमको अन्तिममा मैले दुईटा प्रश्न तपाईँलाई एकैपटक भने जस्तो आउँदो 10-20 वर्षमा अथवा 2-3 दशकमा चाहिँ नेपालका हिमाली खर्कहरूको भविष्य तपाईँले कस्तो देख्नुहुन्छ अहिलेकै अवस्थाहरूले गर्दा र अर्को कुरा चाहिँ नीति निर्माता युवा स्थानीय समुदाय जो हुनुहुन्छ खर्कको अवस्था खर्कको सुधारलाई लिएर के अपील गर्न चाहनुहुन्छ.
5: अब त्यो आगामी 10 वर्ष कस्तो गर्छौं भन्ने कुरा चाहिँ अबको 3-4 वर्ष हामीले के गर्छौंमा पक्कै त्यसले निर्धारण गर्छ जस्तो लाग्छ. हामीले अब त्यही सरकै प्रश्नमा मैले जोड्दाखेरि चाहिँ हामीले खर्कलाई त्यसको संवेदनशीलता बुझ्यौं भने त्यसको लिमिटेसन्सहरू बुझ्यौं भने र के गर्ने भन्दा पनि के गर्न नहुने भन्ने बुझ्यौं भने चाहिँ खर्कलाई हामीले राम्रोसँग गर्न सकिन्छ. त्यसको लागि स्थानीय निकायहरूले के गर्न सक्छन् भने सिम्पल आफ्नो खर्कहरूको अलिकता नक्साङ्कन गर्ने खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्. अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई अलिकता सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्. अनि किनभने तपाईँको हाम्रो अझै पनि त्यो हातले उन्कातिराखेको देख्न सकिन्छ कि होइन सामान्य एउटा मेसिनहरू अनि त्यो चाहिँ भेडाको उन्कात त्यो काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन त्यो किसिमको सुधार केही पनि भएको छैन. है यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू होइन केही राम्रा अभ्यासहरू र अलिकता अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड दिन थाल्यौं भने चाहिँ र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ संरक्षण खर्कलाई सँगै उपभोग सँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ.
4: हुन्छ त एकदम महत्वपूर्ण समय दिनुभयो र धेरैमा चासो हुने देख्ने तर धेरैले त्यति व्यवस्था गर्दैन यो विषयमा एकछिनका कुराहरूलाई पनि राम्रोसँग श्रोताहरूलाई बुझाइदिनु भयो यहाँलाई उज्यालोतर्फ धेरै धन्यवाद.
5: धेरै धेरै धन्यवाद मेरो आफ्नो कुराहरू राख्ने अवसर दिनुभएको.
4: उहाँ हुनुहुन्थ्यो वातावरण विज्ञ एवं खर्क सम्बन्धी अधिता डाक्टर उत्तम बाबु श्रेष्ठ. अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं. आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजन र बस्न बिदा हुन्छु. नमस्कार.

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: me a extreme energy drink.
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौं।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
8: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी, हर सम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। गर्मी बढ़ेसँगै विशेष गरी तराई क्षेत्रमा जनजीवन प्रभावित, आज कोशी बागमती गण्डकी सहित मधेशमा पनि पानी पर्ने सम्भावना। हुम्लाको नेपका गाउँमा गैरातीको बाढ़ीले विद्यालय र गोठमा क्षति। भारतको नीतिगत कडाईले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प, तत्काल भारतीय पक्षसँग G2G सम्वाद थाल्नुपर्ने माग। लेबनानमा इजरायली हवाई आक्रमणमा परि 19 जनाको ज्यान गयो, हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव। र विश्वकप क्रिकेट लीग टूमा आज स्कटल्याण्ड र अमेरिका खेल्दै आर्सेनलले 22 वर्षपछि प्रिमियर लीगको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताउनु भएको छ। अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा भएको एसिया पेसिफिक ग्रुप अफ मनी लाउण्डरिङ एपीजीको इन्टरनेशनल को अपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जनाउनु भएको हो। एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अहिलेको ग्रे लिस्टको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल रहेको भन्दै उहाँले नयाँ सरकार गठन भएपछि सुशासनका सवालमा भएका कामहरू सबैले अनुभूत गर्ने किसिमको भएको दावी समेत गर्नुभयो। नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न तत्काल र नियमित गरिनुपर्ने पहलबारे सरकारी निकायहरूले नियमित काम गरिरहेको र यसको मूल्यांकन पनि भइरहेको उहाँको भनाइ छ। कार्यक्रममा एपीजी उप कार्यकारी सचिव डेभिड स्ट्यानले नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी रहेको जानकारी गराउनु भएको छ। छलफलमा अर्थ मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र ब्याङ्क लगायत निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। एफटीएफएले 2081 फागुन 9 नेपाललाई 2 वर्षका लागि ग्रे लिस्टमा राखेको थियो। केही दिन यता तराईमा गर्मी अत्यधिक बढ़ेको छ। पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ। सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ। ती क्षेत्रमा बढ़ेको गर्मीले त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ। अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्धवृद्धा तथा बिरामीको विशेष ख्याल राख्न विज्ञको आग्रह छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भेगमा साधारण साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भेगमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेस प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। हुम्ला जिल्लाको चंखेली गाउँपालिका पाँच नेपका गाउँमा गैराती एक्कासी आएको असिना पानी सहितको बाढ़ीले क्षति गरेको छ। एक वृद्धले खेतीयोग्य जमिन तथा भेडा बाख्राको गोठ बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। विकट मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ। मानवीय क्षति भने भएको छैन। घटनापछि मेलछाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ गएको छ, तर भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न झण्डै छ घण्टा लाग्ने अनुमान छ। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ। हुम्ला सदरमुकाम सिमीकोटबाट नेपका उत्तर पूर्वमा पर्छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पिच्छे प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नियम लागू गरेपछि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीले बताएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गएको वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एसओपी जारी गरेको छ। नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। अहिले चिया निर्यातको मुख्य सीजन हो। उहाँका अनुसार अहिले झण्डै 5 लाख किलो चिया निर्यातका लागि तयारी अवस्थामा छ, तर भारतीय पक्षको नयाँ र कड़ा प्रावधानका कारण कुनै पनि व्यवसायले चिया भारततर्फ लैजान सकेको अवस्था छैन। दुई हप्ताभन्दा लामो समयदेखि एक पोका चिया पनि निर्यात हुन नसकेको अध्यक्ष पराजुलीले बताउनुभयो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि त्यही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो, तर नयाँ नियम अनुसार काकटभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानी टंकी भन्सार प्रवेश गर्ने बित्तिकै हरेक ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणका लागि 18,000 रूपियाँ शुल्क तिर्नुपर्ने छ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने गर्छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा त्यो चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कड़ा प्रावधान राखिएको छ। यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका बन्द हुने अवस्था आएको चिया व्यवसायीले बताएका छन्। नेपाली चियाको मुख्य बजार भारत हो। चिया क्षेत्रमा देखिएको गैर भन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग अविलम्ब जी2जी सम्वाद थाल्नुपर्ने नेपाल चिया उत्पादक संघको माग छ। चिया उत्पादनमा 15,000 भन्दा धेरै साना किसान प्रत्यक्ष सहभागी छन्। 1 लाख श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
9: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
10: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
9: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
10: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
9: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
10: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
9: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदभाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजै बेलुकी सर्वोच्च अदालत पुगेर पदभाली गर्नुभयो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदभाली समेत एकै दिन भएको हो। त्यसैकै सिंहदरबारमा हिजो बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। 2027 साल असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल आउँदो 2099 साल असार 4 गतेसम्म हुनेछ। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी छ। अब विदेशको खबर। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 19 जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्यान गुमाउने 10 जना एकै ठाउँमा भएका आक्रमणमा मारिएका अल जजिराले उल्लेख गरेको छ। दक्षिणी लेबनानको डेइर क्यौनान क्षेत्रमा एक घरलाई लक्षित गरी गरिएको आक्रमणमा 3 बालबालिका र 3 महिलासहित सर्वसाधारणको ज्यान गएको हो। यो आक्रमण इजरायल र लेबनान बीच चलिरहेको तनावका बेला भएको हो। यसअघि इरान समर्थित सिया समूह हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव बढ़ेको हो। अमेरिका र इजरायलले केही समय अघि युद्धविराम 45 दिनका लागि विस्तार गर्ने सहमति भएको बताएका थिए, तर त्यसको एक हप्ता नबित्दै फेरि आक्रमण हुँदा अवस्था अस्थिर बनेको छ। युद्धविरामको घोषणाका बावजूद दक्षिणी लेबनान क्षेत्रमा इजरायल र हिजबुल्लाह बीच गोलाबारी तथा आक्रमण निरन्तर भइरहेको खबरमा उल्लेख छ। इजरायलले भने आफ्नो लक्ष्य हिजबुल्लाहका लड़ाकू संरचनालाई ध्वस्त पार्ने भएको दावी गरेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियासँग 2 खेलको श्रृंखला अन्तर्गतको पहिलो टी20 खेल खेलिरहेको छ। 2 वटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज पहिलो खेल भइरहेको हो। घरेलु टोली मलेसियाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। अर्को खेल पछि शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग श्रृंखला खेल्न लागेको हो। यस्तै आईसीसी विश्वकप क्रिकेट लीग टूमा आज अंक तालिकाको शीर्ष 2 टोली स्कटल्याण्ड र अमेरिका खेल्दैछन्। खेल बिहान 9:30 बजेदेखि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा शुरू हुँदैछ। स्कटल्याण्ड 31 खेलमा 38 अंकसहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ। स्कटल्याण्डले पहिलो 2 खेलमा नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। अस्ति बिहिबार स्कटल्याण्ड नेपालसँग 6 विकेटले पराजित भयो। नेपालसँग अमेरिका 9 विकेटले पराजित भएको थियो। नेपाल र अमेरिकाले पर्सि शुक्रबार काठमाडौँमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्नेछन्। यस्तै इंग्लिस प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी, हर सम्भव प्रयास गर्ने अर्थमन्त्री वागलेको प्रतिबद्धता। गर्मी बढ़ेसँगै विशेष गरी तराई क्षेत्रमा जनजीवन प्रभावित। आज कोशी, बागमती र गण्डकी सहित मधेसमा पनि पानी पर्ने सम्भावना। हुम्लाको नेपका गाउँमा गैरातीको बाढ़ीले विद्यालय र गोठमा क्षति। भारतको नीतिगत कडाईले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प। तत्काल भारतीय पक्षसँग G2G सम्वाद थाल्नुपर्ने माग। लेबनानमा इजरायली हवाई आक्रमणमा परि 19 जनाको ज्यान गयो। हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव। र विश्वकप क्रिकेट लीग टूमा आज स्कटल्याण्ड र अमेरिका खेल्दै आर्सेनलले 22 वर्षपछि प्रिमियर लीगको उपाधि जित्यो।
12: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा संस्था कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582339 98584792 र 98448161175 सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार
13: डिजिटल ठगीबाट बचौं
14: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
13: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासपोर्ट जस्ता नम्बरहरू माग्दैन
14: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल
15: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ गर्ने
16: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
15: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
16: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा
15: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
16: हौ हो त नि अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
15: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
16: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
15: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
16: ल टिपिराख फोन नम्बर 98202939 48 98202939 48
17: सूचना
18: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
17: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हातखुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
18: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
17: ओहो रामुदाई कता हिँड्नु भयो
18: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
17: कुन धान लगाउने विचार गर्नु भयो र
18: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
17: ल दाई पनि
4: युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
15: यो धान कस्तो छ नि बहिनी?
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
15: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
4: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
19: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
20: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
21: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98484461।

0: नेपाल पे क्यूआर में आबद हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566
3: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं समूहमा 24 मात्र सहभागी गरिनेछ सम्पर्क मानिकेज ऊर्जा सुर्खेत सम्पर्क व्यक्ति रुद्र घरती मोबाइल नम्बर 98-025-24-279

0: me a extreme energy drink.
1: Hola.
2: Lo morning ke ho.
1: Ir to rogatai rogatbo. Chamo to tesu herna ni sakdina.
2: Terika. Kasto zebra cross bata bato kaatu parne. Ka beech bata ma bato kaateko. Hello, ambulance. Lo,
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: सूचना.
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ. उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ.
5: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860.
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ. साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है.
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत.

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
2: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
1: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
2: हो र, के खास छ त इलाइट सिएमा?
1: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
2: ओहो, अनि लोकेसन?
1: बानेश्वर काठमाडौँ, सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
2: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
3: रेडियो भेरी एफएम

0: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सीजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
0: हजुर, यति मात्र कहाँ हो र? हामी कहाँ टिस्टामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98-580-40-519।
5: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क। दिगो दरिलो र विश्वासिलो
6: सबैको मन सुने
5: रेडियो भेरी एफएम
7: दिस सॉन्ग गोज आउट टु यू यो पत्र

0: सुनौलो अब सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेफको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56600।
3: सूचना।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो।
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छ, तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: एसई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: सबैको मन सुने
8: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: मेरो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर
4: सुरजन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
4: नटिपिराख, फोन नम्बर 9820293948, 9820293948।
5: रेडियो भेरी एफएम

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
6: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
7: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी FM।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, Vivo को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: SE सक्यो, अब रमाइलो सुरु भयो.
4: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS.
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस.
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म.
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
5: नेपाल टेलिकम, राष्ट्रको संचार.
6: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ.
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ.
6: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ.
7: हो र, के खास छ त इलाइट सिएमा?
6: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप. क्लास छुट्यो भने पनि टेन्सन छैन.
7: ओहो, अनि लोकेसन?
6: बानेश्वर, काठमाडौँ. सम्पर्क 01-5914-284, 97-164-8465. लिमिटेड सिट, ढिला नगर्नुहोस्.
7: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात.
8: बाल अधिकारको रक्षा गरौ, माया, ममता, संरक्षण, स्वास्थ्य वातावरण, उचित पोषण, शिक्षा, मनोरञ्जन र विकासको अवसर पाउनु प्रत्येक बाल बालिकाको अधिकार हो. बाल अधिकारको रक्षा गरौ, बाल बालिकाको जन्मदाता अनिवार्य गरौ, शोषण, दुर्व्यवहार र बाल श्रमबाट बाल बालिकालाई बचाऊ, घर, विद्यालय र समाजमा सुरक्षित र प्रेमपूर्ण वातावरण बनाऊ, बाल अधिकार प्रति संवेदनशील बनाऊ, बाल बालिकाको सर्वोत्तम हितलाई ध्यान दिऊ, बाल अधिकार सुनिश्चित गरौ, उज्जवल भविष्यको निर्माण गरौ.
9: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत.

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान एघार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो प्लेटफर्ममा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी बढ़ेपछि जनजीवन प्रभावित, पश्चिम तराईमा अत्याधिक गर्मी, ब्रेनरको तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुग्ने अनुमान, बाँकेमा पछिल्लो एक महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता, र इण्डियन प्रिमियर लीग आईपीएलमा आज कोलकाता र मुम्बई खेल्ने, राजस्थानले लखनऊलाई हराउँदै प्लेअफको सम्भावना कायम राख्यो। सुर्खेतसहित विभिन्न जिल्लामा केही दिन यता गर्मी बढ़ेपछि जनजीवन प्रभावित भएको छ। मुख्य गरी पश्चिम तराईमा अत्याधिक गर्मी बढ़दा जनजीवन प्रभावित हुन थालेको छ भने आज सबैभन्दा बढ़ी गर्मी धनगढ़ीमा हुने मौसमविदहरूले अनुमान गरेका छन्। धनगढ़ीमा अधिकतम तापक्रम आज 39 देखि 41 डिग्री सेल्सियस पुग्ने पूर्वानुमान गरिएको छ। यसै गरी नेपालगंजको तापक्रम 38 डिग्रीदेखि 40, रिपालको 37 देखि 39 तथा ब्रिननगरको तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ। यी शहरहरूमा आज वर्षाको कुनै सम्भावना नरहेकाले दिउँसोको समयमा अत्याधिक गर्मी हुने भएको छ। अत्याधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक घरबाट बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बाल बालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल गर्न विज्ञहरूले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोपछि कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा बादल लाग्न सक्ने जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेस प्रदेशको थोरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। कर्णालीको हिमाली जिल्ला हुम्लाको चंखेले गाउँपालिका 5 नेपका गाउँमा गैराती 81 आएको असिना पानीसहितको बाढ़ीले क्षति गरेको छ। एक विद्यालय, खेतीयोगी जमीन र भेड़ा बाख्राको गोठ बगाएको जिल्ला प्रहरीकाले हुम्लालाई जनाएको छ। विकट मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाँफे आधारभूत विद्यालयमा क्षति गरेको छ। मानवीय क्षति भए नभएको बारेमा पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरीकाले हुम्लाले जनाएको छ। मेलसम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ खटाइएको पनि भौगोलिक विकटताका कारण घटनास्थल पुग्न अझै 6-7 घण्टा लाग्ने अनुमान गरिएको छ। क्षतिको पूर्ण विवरण आज बेलुकासम्म आउन सक्ने प्रहरीले जनाएको छ। बाँके प्रहरीले पछिल्लो एक महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै वैशाख महिनामा मात्रै यी मुद्दा दर्ता भएको जनाएको छ। प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य 10, गम्भीर प्रकृतिका 61 र सामान्य अपराध अन्तर्गतका 134 रहेका छन्। जिल्ला प्रहरीकाले बाँकेका डीएसपी दीपक पातलीले महिला बाल बालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 9 घटनामा 11 पक्राउ गरिएको बताउनु भएको छ। यसैगरी आर्थिक अपराध सम्बन्धी 34 घटनामा प्रहरीमा दर्ता भएका छन् भने चालू आर्थिक वर्षमा मुद्दा मामिलाका प्रतिवादी पक्राउ पर्ने अभियान अन्तर्गत वैशाख महिनामा 187 पक्राउ गरिएको प्रहरीले जनाएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज एकमात्र खेल हुनेछ। बेलुका 7:45 इडेन गार्डन कोलकातामा हुने खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स खेल्दैछन्। प्लेअफ फोरबाट बाहिरिसकेका दुवै टोली प्रतिष्ठाको लागि मात्र खेल्दैछन्। यसैबीच राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 हराउँदै प्लेअफको सम्भावना कायम राखेको छ। लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 एक बलमा 3 गुमाएर पूरा गरेको हो। जीतसँगै राजस्थान 14 तालिकामा चौथो स्थानमा उक्लिएको छ भने प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ। लखनऊ 8 तालिकाको पुछारमा रहेको छ। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 गुमाएर 220 रन बनाएको हो। हस्तरीलाई बिहान 11 बजेको भेरी हाइलाइट सक्यो। अहिले दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582389, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: ओहो रामुदाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
2: ल दाई पनि, युएस कम्पनीको US 312 धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको US 312 शंकर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98 56 56 455।
4: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
0: खुसीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू IVF IUI हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: HCRC अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC

0: Extreme energy drink.
1: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड चिज, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै भाइजना भया
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
7: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
10: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ नि। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लाई अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 98209393 48 98209393 48।

Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: काठमाडौं युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौंमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6096
4: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
5: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
4: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
5: र के खास छ त इलाइट सिएमा
4: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
5: ओहो अनि लोकेसन
4: बानेश्वर काठमाडौँ सम्पर्क 01-59-14-284 97-164-65-37 लिमिटेड सिट ढिला नगर्नुहोस्
5: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
6: रेडियो भेरी एफएम

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
4: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 12 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेइजिङमा भेटवार्ता, दुई देश बीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको पुटिनको भनाई। र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी, विश्वकप क्रिकेट लीग टूमा अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदा बस्नु भएको छ। प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल विदामा बस्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल आजदेखि 20 दिन विदामा बसेको जानकारी दिनुभयो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत 65 वर्ष उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। तर वैशाख 24 बसेको संवैधानिक परिषदले डाक्टर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले हिजो पद बहाली गर्नुभएको हो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै वहाँको नियुक्ति र पद बहाली समेत एकै दिनमा भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रमशक्ति पार्टीका सांसदलाई आफ्ना क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा पनि पार्टीका अध्यक्ष अर्कराज राईसहितका सांसदहरूले प्लेकार्ड देखाएर बैठक अवरूद्ध गरेपछि सभामुख अर्यालले चेतावनी दिनुभएको हो। प्रतिनिधि सभाको बैठक अहिले पनि बसिरहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो। मध्य पूर्वको द्वन्दका कारण मल आउन ढिलाइ भएको बताउँदै वहाँले स्टेट अफ होर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो द्वन्दका कारण विगत वर्षको तुलना मलको भाव बढ़ेको पनि कृषि मन्त्रालयले जनाएको छ। विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्रांगारिक मलको उपयोग गर्न पनि वहाँको आग्रह छ। सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्रांगारिक मललाई प्राथमिकतामा राखेको छ। कास्कीको पोखरा महानगरपालिकाले बस पार्क क्षेत्र र फिर्के खोलामा भइरहेको अतिक्रमण हटाउन तयारी थालेको छ। महानगरका मेयर धनराज आचार्यले पोखरा बस पार्क निर्माण, फिर्के खोलाको अतिक्रमण हटाउने र सार्वजनिक सड़क क्षेत्रको अनधिकृत संरचना खाली गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको जानकारी दिनुभयो। 2030-31 सालदेखि अधिग्रहण गरिएको 186 रोपनी जग्गा मध्ये अहिले 26 रोपनीमा मात्र बस पार्क सञ्चालनमा छ। बाँकी जग्गामा रहेका विवाद र मुआवजा सम्बन्धी समस्या समाधानका लागि महानगरले अन्तिम तयारी गरेको छ। बस पार्क क्षेत्रमा सुकुम्बासीको नाममा बसोबास गरिरहेका झण्डै 500 परिवारको वास्तविक अवस्था छानबिन गरी उचित व्यवस्थापन गर्ने आश्वासन महानगरले दिएको छ। फिर्के खोलाको प्राकृतिक बहाव नै थुनिने गरी निर्माण गरिएका 160 भन्दा धेरै अनधिकृत संरचना हटाउन महानगरले 35 दिने सार्वजनिक सूचना समेत निकालेको छ। यसअघि अदालतको स्टे अर्डरका कारण रोकिएको यो प्रक्रिया अदालतले महानगरको पक्षमा फैसला गरेसँगै पुनः शुरू भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज कोशी, बागमती, गण्डकी सहित मधेशमा पनि पानी पर्ने सम्भावना, सुनको भाव तोलामा 3,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू। तीन वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले न्यायाधीश सपना प्रधान मल्ल आजदेखि 20 दिन विदामा झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विगत 3 हप्तादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ। चिया परीक्षणको व्यवस्था भारतले फिर्ता लिएपछि नेपालबाट भारततर्फ चिया निर्यात पुनः सहज भएको छ। भारतीय टी बोर्डको नयाँ सूचना अनुसार आन्तरिक खपतका लागि जाने चियामा अनिवार्य परीक्षण नहुने व्यवस्था लागू भएको छ। नेपालबाट भारततर्फ चिया निर्यातमा विगत झण्डै 3 हप्तादेखि अवरोध थियो र अवरोध हटेको छ र निर्यात पूर्ववत सञ्चालन हुने भएको छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा पनि आंशिक बादल लाग्नेछ भने तराई भागमा मुख्यतया सफा रहने अनुमान छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेस प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता तराई क्षेत्रमा गर्मी अत्यधिक बढ़ेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 3,300 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,95,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 125 रूपियाँले घटेको छ। हिजो तोलाको 5,085 रूपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 4,960 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिङपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। सीले ग्रेट हल अफ द पीपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गर्नुभयो। बेजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको बताएको बीबीसीले जनाएको छ। लगत्तै दुई प्रतिनिधि मण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पपछि चिनिया राष्ट्रपति शीसँगको शीर्ष वार्ताका लागि रूसी राष्ट्रपति पुटिन हिजो बेजिङ पुग्नु भएको हो। बेजिङमा रहँदा पुटिनले रूस र चीनबीच महत्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने ठानिएको क्रेमलिनले जनाएको छ। चिनिया विदेश मन्त्रालयले पनि पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको लागि भएको उल्लेख गरेको छ। यो भेटवार्तालाई विशेष गरी दुई देशको सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा आपूर्ति श्रृंखला तथा विश्व राजनीतिक तीव्र रूपमा ध्रुवीकृत भइरहेको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण ठानिएको छ। अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियासँग भएको पहिलो टी20 खेलमा नेपाली टोली विजयी भएको छ। घरेलु टोलीसँगको दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल दुई विकेटले विजयी भएको हो। मलेसियाले दिएको 78 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया 16 ओभर 5 बलमा 67 रनमा अल आउट भएको थियो। नेपालकी पूजा महतोले 3, मनिषा उपाध्याय र रिया शर्माले 2-2 विकेट लिए। अर्को खेल पर्सी शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो। खेलकै अर्को खबरमा आईसीसी विश्वकप क्रिकेट लीग टूमा अहिले अंक तालिकाको शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिकाले खेलिरहेका छन्। काठमाण्डौ किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा भइरहेको खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। उसले खराब शुरूआत गरेको छ। ताजा अवस्थामा स्कटल्याण्डले 34 ओभरको खेल सकिदा 7 विकेट गुमाएर 122 रन बनाएको छ। स्कटल्याण्ड 31 खेलमा 38 अंकसहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंकसहित पाँचौं स्थानमा छ। नेपाल र अमेरिकाले पर्सि शुक्रबार अहिले काठमाण्डुमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछन्। खेल अन्तर्गत आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका 7:45 इडेन गार्डन्समा शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदा, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेजिङमा भेटवार्ता, दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तर उच्च स्तरमा पुगेको पुटिनको भनाई। र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी, विश्वकप क्रिकेट लीग टूमा अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

0: me a extreme energy drink.
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौं।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
1: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9784036175 र 9884039576

0: जुनसुकै बाटोको लागि पनि कै र सबैको लागि पनि कै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषता मन जित बारम्बार
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भयपद छ।
7: हाम्रो बाबाले मानिकेल सुरक्षित ब्याट्री जानुभएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: सबैको मन सुने
9: रेडियो भेरी FM।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
5: ल टिपी राख फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: रेडियो भेरी एफएम।

0: सुनौलो अवसर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: दादुरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार बाहिनी रोड, नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150, 081535151।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: रेडियो भेरी एफएम 98.6 / 2.7 MHz।
2: Extreme energy drink, time check. Aile thik, 1 baje ko cha.
3: Extreme energy drink, taste the difference, feel the energy.

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-5856-96।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो स्थानीय रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता स्थानीय रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: ये रोग ले बनी मरुन बास्नु बनायो क्या रू रकोशो रू भैया को सा मेरा दिने से ये बाई जना भैया
2: तो ये तैयार काउजू क्या गोना मन गोदा सो मुख बिता
1: क्या उन्जियो बा हाथ कुट्टा खाई न लगे पिशा पुनी फूल न लगे तो ये तो मु क्या रू तो आप ही बंदी नहीं क्या
2: त्यस्ती पनी राय नहीं न्याय न पाए गोरखा जानू भन्ना चाहिए अब उपचार न पाया आरोग्य मन जानू पड्डो था ता
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98489376

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र ₹2,78,900।
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौन जन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार वा जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्नो छोराछोरीको व्यवहार ख्याल गरौं। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित संवाद गर्ने गरौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
3: सबैको मान सुने रेडियो भेरी एफएम।

0: 6.9 inch standard display, AI powered camera, 3 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitcha barambar.
1: Aba sunnuhos, Sri Steel's radio katha, tesro tatha antim bhag. शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहेको छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो,
1: त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: रेडियो भेरी एफएम

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिम्बु टिप्ने स्याउ टिप्ने जुस मेसिन अल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट छल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
3: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
5: एसई सकियो अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS।
5: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम राष्ट्रको संचार।
1: ओहो रामुदाई कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
9: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: extreme energy drink.
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनु हुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
9: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
9: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
11: रेडियो भेरी एफएम।

0: 25, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1900।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई बित्तार भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
4: हजुर, यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 0385208181, मोबाइल नम्बर 98580405719।
2: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
7: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
0: खुसीको खबर
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
4: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
4: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ, ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौ, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकार प्रभावहीन र कमजोर बन्दै गएको, प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति। सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा, हरसम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लीग 2 मा अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाबदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज 2 वटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुबिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थ मन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सर्वार र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई मुख्य विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनलको अपरेशन रिभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रेड लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभएको छ। नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 देखि लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजुरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिला सुस्तीका कारण नेपाली चिया उद्योगी निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहने। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत दिएको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् र 50 देखि 60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4 अर्ब 75 करोड़ रूपियाँ बराबरको चिया निर्यात भएको थियो। काभ्रेको नवबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर 2 मा रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ। मरेका कागहरूमा बर्ड फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको थियो। प्रयोगशालाले सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार बर्ड फ्लू पुष्टि भएको हो। बर्ड फ्लू पुष्टि भएको सँगै नगरपालिकाले यसबाट हुन सक्ने सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नगरवासी र सरकारवालाहरूमा उच्च सतर्कता अपनाउन अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935।
0: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3,093 जनाको नमूना परीक्षणका क्रममा 13 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। औलो संक्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्दछ। घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फूल पार्ने ठाउँलाई पुर्ने, शुद्धा झोलभित्र सुत्ने जस्ता कार्य गर्नु आवश्यक रहेको केसीले बताउनुभयो। अब विदेशको खबर। चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनिया राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको हो। रूसी राष्ट्रपति पुटिनको 2 दिने चीन भ्रमणका क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। यस्तै बेजिङमा वार्ताका क्रममा शी र पुटिनले दुई देशबीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गर्नुभएको छ। यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको बारे समयसीमा सार्वजनिक भएको छैन। चीनिया र रूसी राष्ट्रपतिले पछि आफ्नो निजी चिया बैठकमा युक्रेन, इरान र अमेरिकासँगको सम्बन्ध लगायत अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको 1 हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। शीसँगको शीर्ष वार्ताका लागि पुटिन हिजो बेजिङ पुग्नु भएको हो। भेटमा चीनिय राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ। यस्तै रूसी राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको उल्लेख गर्नुभयो। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेपालले अमेरिकालाई 170 स्कटल्याण्डले अमेरिकालाई 170 रनको लक्ष्य दिएको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा रन बनाउँदा अल आउट भयो। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याएको अमेरिकाले ताजा अवस्थामा 26 ओभर एक बलमा 4 विकेट गुमाएर 157 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लीग 2 श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रीलंका श्रृंखलाको अन्तिम खेलमा पर्सि नेपाल र अमेरिका बीच खेल हुनेछ। लीग 2 तालिकामा स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा छ। अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंक सहित पाँचौं स्थानमा रहेको छ। यस्तै खेल खबरमै पाकिस्तानसँगको दुई खेलको टेस्ट श्रृंखला क्रिकेट श्रृंखला घरेलु टोली बंगलादेशले क्लीन स्वीप गरेको छ। दोस्रो टेस्टमा पाकिस्तानलाई 78 रनले हराउँदै बंगलादेशले इतिहास रचेको हो। बंगलादेशले पहिलो पटक घरेलु मैदानमा टेस्ट श्रृंखलामा पाकिस्तानलाई क्लीन स्वीप गरेको हो। बंगलादेशले दिएको 437 रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा पाँचौं दिनको पहिलो सत्रमा 358 रन बनाउँदा अल आउट भयो। दोस्रो पारीमा बंगलादेशले 390 रन बनाएको थियो। यो जितसँगै बंगलादेश विश्व टेस्ट च्याम्पियनशीप डब्ल्यूटीसी तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। पाकिस्तान 8 स्थानमा यथावत छ। बंगलादेशको जीतले भारत डब्ल्यूटीसी तालिकाको 6 स्थानमा झरेको छ। तालिकामा अस्ट्रेलिया शीर्ष र न्यूजील्याण्ड दोस्रो स्थानमा छन्। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति। सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा। हर सम्भव प्रयास गर्ने अर्थमन्त्री ग्वागलेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लीग 2 मा अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजे।
6: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो CFE 550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने। साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था। नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने। निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने। प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने। वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने। लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने। अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था। गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने। आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484449935 34389 98580 40792 र 98448 61175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
4: रेडियो भेरी एफएम

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सुनौलो अवसर
3: सिटीबीटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
3: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, HA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अप्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगात्मक शिक्षामा विशेष जोड,
3: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: HA र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
3: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
4: रेडियो भेरी FM।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाई आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाकु डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सक्यो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: सबैको मन सुने
5: रेडियो भेरी FM।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98484641631।
6: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
6: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
7: हो र, के खास छ त इलाइट सिएमा?
6: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
7: ओहो, अनि लोकेसन?
6: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
7: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 4 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड़छ सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दैलेखको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादन प्रक्रिया तत्काल अघि बढ़ाउन स्थानीयको माग, सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी बढ़ेपछि जनजीवन प्रभावित, वीरनगरमा आज अधिकतम तापक्रममा 38 डिग्री सेल्सियससम्म पुग्दै र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो। नेपाली महिला टोलीले मलेसियासँगको टी20 पहिलो अभ्यास खेलमा जीत दर्ता गर्यो। दैलेखको भैरवी गाउँपालिका एक स्थित जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल अघि प्रक्रिया बढ़ाउन स्थानीयले माग गरेका छन्। स्थानीयले तत्काल प्रक्रिया अघि बढ़ाएर काम शुरू गर्न माग गरेका हुन्। स्थानीय प्राविधिकका साथै चिनिया प्राविधिक टोलले नेपालले 50 देखि 60 वर्षसम्मका लागि पुग्ने करिब 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यास को भण्डार रहेको पुष्टि गरेकाले तत्काल दोस्रो चरणको काम अघि बढ़ाउन माग गरिएको बताएका छन्। दोस्रो चरणको काम अघि बढ़न नसक्दा यो महत्वपूर्ण परियोजना अहिले अन्यलमा रहेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय राष्ट्रिय स्तरमा निकै चर्चा पाएको यो आयोजना अहिले भने सुस्ताएको छ। दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सरकारवालाको संयुक्त बैठकले जलजले क्षेत्रको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन तत्काल काम थाल्न सरकारसँग माग गर्ने निर्णय गरिएको जनाएको छ। यता परियोजनाले भने यो दुई देशका सरकार G2G तहको परियोजना भएकाले आगामी परियोजनाका लागि चिनिया पक्षलाई अनुरोध पत्र पठाए पनि उताबाट आधिकारिक जवाफ र स्पष्ट कार्यतालिका आउन बाँकी हुँदा केही ढिलाइ भएको जनाएको छ। सुर्खेत सहित विभिन्न जिल्लामा अत्याधिक गर्मी बढ़ेपछि जनजीवन प्रभावित भएको छ। मुख्य गरी पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेसँगै जनजीवन प्रभावित भएको छ भने आज सबैभन्दा गर्मी धनगढ़ीमा भएको छ। धनगढ़ीमा अधिकतम तापक्रम 39 देखि 41 डिग्रीसम्म पुगेको अनुमान गरिएको छ। यस्तै आज नेपालगंजमा 38 देखि 40, दिपहरमा 37 देखि 39 र वीरनगरको तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म रहेको पाइएको छ। यी शहरहरूमा वर्षाको कुनै सम्भावना नरहेकाले गर्मी बढ़ने बताइएको छ। अत्याधिक गर्मीबाट जोगिन, दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बिरामी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न विज्ञहरूले सुझाएका छन्। नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसिया विरूद्धको पहिलो टी20 अन्तर्राष्ट्रिय अभ्यास खेलमा जीत दर्ता गरेको छ। कोलालम्पुर स्थित बायामा सोभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको हो। 68 रनको सामान्य लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेटको क्षतिमा पूरा गरेको छ। नेपालको जीतमा सम्झना खड्काले सर्वाधिक 32 रन बनाउनुभयो भने रूबी पोदारले 15 रन बनाउँदा अन्य खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा मलेसियाका नूर कवालसाले 3 विकेट लिनुभयो। पहिला ब्याटिङ गरेको मलेसियाले 16.5 ओभरमा सबै विकेट गुमाएर 67 रन बनाएको हो। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका पूजा महतोले 3 तथा मनिषा उपाध्याय र रिया शर्माले 2 विकेट लिनुभयो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल बेलुकी 7:45 इडन गार्डन कोलकातामा हुनेछ। दुवै टोली प्लेअफ फोर्डबाट बाहिरिसकेकाले अंक तालिकामा सुधारका लागि मात्र प्रतिस्पर्धा गर्नेछन्। यसैबीच राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले हराउँदै प्लेअफको सम्भावना कायम राखेको छ। प्लेअफमा पुग्ने 4 मध्ये 3 टोलीको टुंगो लागिसकेको छ भने बाँकी 1 टोलीका लागि राजस्थान, पंजाब, दिल्ली र चेन्नईको सम्भावना रहेको छ। यसमध्ये राजस्थान सबैभन्दा बलियो अवस्थामा रहेको छ। राजस्थानले आउने खेल जितेमा प्लेअफमा प्रवेश गर्नेछ भने राजस्थान पराजित भएमा र पंजाबले आफ्नो खेल जितेमा पंजाब पुग्नेछ। हस् त अहिलेलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको 1 घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145804031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सुनौलो अवसर,
4: सिटीबिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
4: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, HA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अप्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
4: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
2: HA र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
3: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भरपर्दो गन्तव्य SGRC अस्पताल, नेपालगंज 4 बानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
3: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्वान सार्वानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455 36 98 4।

0: Extreme energy drink.
1: हेरोग्लिफनी मरुना बास्नु बनायो क्यारु र कसहरु भएको छ मेरा दिनेशले यी बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुकबित
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98486 39576

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
3: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: जुन चुकै बाटो को लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कॉस्ट बेस्ट एक्सचेंज वैल्यू बेस्ट माइलेज पावरफुल परफॉर्मेंस मात्र रु 2,78,900 मा।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुपथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
4: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
5: रेडियो भेरी एफएम।

0: दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो नि।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-2993-48, 9820-2993-48।
3: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9855546455।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0385241414, मोबाइल 9858519960 र 9768 84566।

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बालरोग विशेषज्ञ डाक्टर महेश

हिमाल पहाड़ी जोड़छ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्स पाठक शब्दकालको नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दैलेखमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढाउने स्थानीय तहको माग, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश, सुखेसहित विभिन्न जिल्लामा बढ़दो गर्मी, जनजीवन प्रभावित, इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो, आज कोलकाता र मुम्बई भिड्ने। दैलेखको भैरवी गाउँपालिका एक जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यासको उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीय तहले माग गरेका छन्। चिनिया प्राविधिक टोलीले नेपालले 50 देखि 60 वर्षसम्मका लागि प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि गरे पनि दोस्रो चरणको काम अघि नबढ्दा स्थानीय निराश बनेका छन्। दोस्रो चरणको काम अघि बढ़न नसक्दा महत्वपूर्ण परियोजना अहिले अन्यलमा रहेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय निकै चर्चामा रहेको यो आयोजना अहिले भने सुस्ताएको छ। दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सरकारवालाको संयुक्त बैठकै जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता केही गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गरेका छन्। यता आयोजनाका सूचना अधिकारी प्रकाश लुइटीले अबको मुख्य काम भनेको ग्यासको उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्नु रहेको बताउनु भएको छ। यो दुई देशको सरकार G2G तहको परियोजना भएकाले आगामी प्रक्रियाका लागि चिनिया पक्षलाई अनुरोध पत्र पठाए पनि उताबाट आधिकारिक जवाफ र स्पष्ट कार्यतालिका आउन बाँकी रहेकाले केही ढिलाइ भएको बताउनु भएको छ। सुर्खेत विभिन्न जिल्लामा केही दिन यता गर्मी बढ़ेपछि जनजीवन प्रभावित हुन थालेको छ। मुख्य गरी पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेपछि जनजीवन प्रभावित हुन थालेको छ। आज सबैभन्दा बढ़ी धनगढ़ीमा तापक्रम बढ़ी भएको छ। धनगढ़ीमा अधिकतम तापक्रम आज 39 देखि 41 डिग्री सेल्सियससम्म पुगेको छ भने नेपालगंजमा 38 देखि 40, नेपालमा 37 देखि 39 तथा वीरनगरको तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म रहेको छ। अत्याधिक गर्मीबाट जोगिन अनावश्यक रूपमा दिउँसोको समयमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन

हो। स्थानीय नै साँझ पाँच बजेको फेरि हाइलाइट सक्यो। अहिले साँझ साढे छ बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Extreme energy drink.
1: के तपाईं SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ?

0: सुनौ ल अब सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538।

0: 360 9580 30305 9840 91 0037 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्य को भरपर्दो आधार।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 0983-520-045।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए, रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो,
7: त्यही गएर सूर्जन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
7: लटिपिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
8: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: रेडियो भेरी एफएम 98.6 र 102.0।

0: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँडो बाँकीमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँडो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा आएको छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
2: लटिपिराग फोन नम्बर 98202939948, 98202939948।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चालू आर्थिक वर्ष मधेस प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झण्डै 5.5%। प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
0: कृषि क्षेत्रमा वर्षेनी बजेट बढे पनि उत्पादन घट्दो। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्न नपर्ने।
1: कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न सरकारको निर्देशन। एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढ़ाई पनि चाँडै शुरू हुने।
0: चीनले अमेरिकी कम्पनी बोइङबाट 200 वटा विमान किन्ने। दुवै पक्षले कम्तीमा 30 अर्ब डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क हटाउने प्रयास गर्ने।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार। आईसीसी विश्वकप लीग 2 अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
2: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.31% मात्र हुने अनुमान गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 4.43% आर्थिक वृद्धि दर हासिल गरेको मधेसमा यो वर्ष ठूलो गिरावटको सम्भावना देखिएको हो। यो वर्ष राष्ट्रिय औषध वृद्धि दर भने 3.85% हुने प्रारम्भिक अनुमान छ। कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.40% र गण्डकीको 5.01% रहने अनुमान छ। यसै गरी कोशीको 3.31, लुम्बिनीको 2.87, कर्णालीको 2.94 र सुदूरपश्चिमको 3.38% वृद्धि दर हुने अनुमान छ। राष्ट्रिय अर्थतन्त्र योगदानका हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि छ। यस वर्ष देशको कुल गृहस्थ उत्पादन 66 अर्ब अनुमान गरेकोमा एक्लो बागमतीले मात्रै 36.7% हिस्सा ओगट्नेछ। प्रति व्यक्ति आयतर्फ पनि बागमती र मधेसमा ठूलो अन्तर देखिएको छ। बागमतीको प्रति व्यक्ति आय 2,644 डलर सहित सबैभन्दा माथि रहँदा मधेस प्रदेशको 934 डलर सहित सबैभन्दा तल रहने अनुमान कार्यालयले गरेको छ। राष्ट्रिय औसत प्रति व्यक्ति आय 1,513 अमेरिकी डलर हुने कार्यालयको अनुमान छ।
1: संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने देखिन्छ।
0: निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने भन्दै निजी क्षेत्रले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न नीतिगत सुधारको माग गरेको हो। अहिले देशको औद्योगिक उत्पादन क्षमता 40% सीमित छ भने कुल पूँजी निर्माणमा निजी क्षेत्रको योगदान 4 वर्षमा 28% घटेर 16% झरेको छ। हरेक वर्ष कर नीति बदलिने प्रवृत्तिको अन्त्य गरी व्याख्यासहित एकल राजस्व संहिता र अधिकार सम्पन्न राजस्व बोर्ड गठन गर्नुपर्ने माग पनि निजी क्षेत्रको रहेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पहिलो पटक मिशन मोडका आधारमा काम अघि बढ़ाउने बताउनु भएको छ। नागरिकले भाषण होइन परिणाम खोज्ने भन्दै उहाँले कानूनी सुधार, संस्थागत उत्तरदायित्व र परिणाम मापनलाई केन्द्रमा राखेको बताउनुभयो। उहाँका अनुसार सुशासनको लाभांश, अर्थतन्त्रको संरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धमा आधारित बजेट तयार पारिनेछ।
1: कृषि क्षेत्रमा सरकारको बजेट बढ़दै गए पनि उत्पादन र खेतीयोग्य जमीन भने घट्दै गएको छ। पछिल्लो एक दशकमा सरकारले कृषि बजेट प्रतिवर्ष 10.7% बढ़ाउँदै लगेको छ। आर्थिक वर्ष 2070-71 21 अर्ब 40 करोड़ रहेको बजेट 2081-82 57 अर्ब 29 करोड़ पुगेको छ। तर उत्पादनको अवस्था भिन्न छ। मकै र गहुँको उत्पादनमा केही वृद्धि भए पनि धानको उत्पादन प्रतिवर्ष 1% भन्दा कम मात्र बढ़ेको छ। कोदो र फापर अवस्था झनै चिन्ताजनक छ। कोदोको उत्पादन प्रतिवर्ष 22% र फापरको 17% घटेको छ। आर्थिक वर्ष 2081-82 नेपालले धान, चामल, मकै, कोदो र फापर आयातमा मात्र झण्डै 60 अर्ब रूपियाँ बाहिर पठाएको छ, जुन त्यही वर्षको कृषि बजेट भन्दा बढ़ी हो। खेतीयोग्य जमीन पनि घट्दो छ। 2068 कृषि गणनामा 25 लाख हेक्टर भन्दा बढ़ी रहेको खेतीयोग्य जमीन 2078 आइपुग्दा 22 लाख हेक्टरमा झरेको छ। 10 वर्षमा झण्डै 3 लाख हेक्टर जमीन कृषिबाट बाहिरिएको छ। विज्ञहरूका अनुसार 3 करोड़ जनसंख्यालाई धान्न झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक छ, जसका लागि अझै 13 लाख मेट्रिक टन उत्पादन वृद्धि गर्नुपर्नेछ। बजेट र उत्पादन बीचको बढ़दो खाडल नेपालको खाद्य सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको विज्ञहरू बताउँछन्।
0: यसैबीच नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्यूरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिलासुस्तीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चिया भने परीक्षण अनिवार्य नै रहनेछ। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत मिलेको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् भने 50-60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4 अर्ब 75 करोड़ रूपियाँ बराबरको चिया निर्यात भएको थियो।
1: सरकारले कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्राचार गर्दै असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 एसईको नतिजा प्रकाशन भइसकेकोले असार 1 गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा निकालिसकिएको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईको ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ।
0: चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3093 जनाको नमूना परीक्षण गर्दा 13 जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। यो रोग लाग्दा ज्वरो आउने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लगायतका लक्षण देखा पर्छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। देशमा बढ़िरहेको बेरुजु र यसको प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
10: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
11: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चालू आर्थिक वर्ष मधेस प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान, बागमतीमा झण्डै 5.5% हुने, प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती, कृषि क्षेत्रमा वर्षेनी बजेट बढ़े पनि उत्पादन घट्दो, भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने, कक्षा 11 को पठन पाठन 18 गतेदेखि शुरू गर्ने सरकारको निर्देशन लगायतका खबर प्रस्तुत गर्यो।
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालोसूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका छन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरूवा र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई प्रमुख विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनल को अपरेशन रिव्यू ग्रुपको छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभयो।
0: आर्थिक पारदर्शिता र वित्तीय सुशासन अनुशासनसँग प्रत्यक्ष जोड़िएको बेरोजीको मात्रा झनै बढ़ेको छ। महालेखा कार्यालयले गएको शुक्रबार राष्ट्रपति समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन अनुसार देशको कुल बेरोजू रकम झण्डै 7 खर्ब 55 अर्ब रूपियाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 2.99% बढ़ेको हो। बेरोजू भन्नाले सरकारी निकायहरूले नियम विपरीत खर्च गरेको, प्रमाण नपुगेको वा प्रक्रिया नपुर्याई गरेको भुक्तानले जनाउँछ। यसले सार्वजनिक वित्त व्यवस्थापनमा कमजोरी रहेको स्पष्ट संकेत गर्छ। यो वर्षको प्रतिवेदनले देखाएको बेरोजीको आकार केवल संख्या मात्र होइन, यो राज्यको आर्थिक अनुशासन र जवाबदेहितामाथि उठेको गम्भीर प्रश्न पनि हो। वर्षेनी बेरोजी बढ़दै जानुले सरकारी निकायहरूमा सुधारको गति सुस्त रहेको देखाउँछ। साथी हृदय रिमालले महालेखा परीक्षक कार्यालयका प्रवक्ता श्रीकुमार राईलाई वर्षेनी बेरोजी बढ़दै जानुको कारण के हो भनेर सोध्नु भएको छ।
12: अलिकति अब लेखा परीक्षण गर्ने, लेखा परीक्षण गराउने, सम्परीक्षण गराउने निकायहरूमा सम्परीक्षण गर्ने, लेखा परीक्षण गराइसकेपछि सम्परीक्षण गर्ने, प्रतिक्रिया दिने, यसलाई नियमित गर्ने, प्रमाणहरू चाहिँ अब जुटाउने, असुल उपमा चाहिँ अब अलिकति तदारुकता नदेखाउने भएको हुनाले चाहिँ यो अलिकति बढेको जस्तो देखिन्छ।
13: यो महालेखाले दिएको सुझावहरू मध्ये कति प्रतिशत कार्यान्वयन भएको अवस्था छ अहिले चाहिँ?
12: 8 प्रकारको चाहिँ अब सुझावहरू हुन्छन्। अब नियमित गर्नुपर्नेमा 57% जति बेरोजगार हुन्छन्। असुल उप गर्नुपर्नेमा यो पल्ट 37% छ। 35-37% असुल उप गर्नुपर्ने हुन्छ। यसकी चाहिँ लगभग 5.8% भनेको लगभग 6% उसमा छ। त्यो चाहिँ म्याप माएको पेसकी, म्याप माएको पेसकी भनेको चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्ने अवधि समाप्त भइसकेको अथवा ठेक्काको म्याप समाप्त भइसकेको, म्यापहरू चाहिँ अब नथपिएको त्यस्तो अवस्थामा चाहिँ पेस्कीहरू सकार नगरिएकोमा चाहिँ अब पर्छ। यी नै 3 क्याटेगोरीमा र अर्को नीतिगत अब जो अङ्क चाहिँ नखुल्ने चाहिँ नीतिगत चाहिँ अब हामीले सैद्धान्तिक बेहोरा भन्छौँ, सैद्धान्तिक बेरोजी भन्छौँ, सैद्धान्तिक बेहोरा पनि हामीले चाहिँ दिने गरेका छौँ होइन। 2 लाख योपल्ट हामीले लेखा परीक्षण गर्दाखेरि 2 लाख दफाहरू चाहिँ अब कोड गरेकोमा जम्मा 18,060 दफा मात्रै चाहिँ हाम्रो खर्च भएको देखिन्छ। खर्च गरिएका, खर्च शीर्षकहरू, बजेट शीर्षकहरू, अब रकमान्तर चाहिँ अब सीमाभन्दा बढी गरिएकाहरू त्यसमा पर्छन् कि।
13: अब यो लेखा परीक्षण प्रतिवेदन पछाडि कानूनी वा प्रशासनिक कार्यवाही वास्तवमै हुन्छ कि हुँदैन, अथवा त्यो रिपोर्ट निश्चित हुने अवस्था हुन्छ कि, अथवा त्यो महालेखाको क्षेत्राधिकारीभित्र पर्ने विषय हो अथवा होइन, के हुन्छ?
12: सरकारी स्रोत साधनहरूको चाहिँ अब ठुलो मात्रामा दुरूपयोग भयो भन्ने चाहिँ अब लाग्यो भने महालेखा परीक्षणलाई विभागीय कार्यवाहीको लागि लेखी पठाउन चाहिँ अब सक्ने लेखा परीक्षण ऐनले चाहिँ अब व्यवस्था गरेको छ। अर्को बाध्यकारी रूपमा चाहिँ लेखा परीक्षण ऐन अथवा संविधानले महालेखा परीक्षकलाई र महालेखा परीक्षक कार्यालयलाई यो बेरोजगार सम्परीक्षण गर्नै पर्ने भन्ने चाहिँ अब बाध्यकारी व्यवस्था चाहिँ गरेको छैन। तर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संघको होस् या प्रदेशहरूको होस् ती ऐनहरूले चाहिँ ती कानूनहरूले चाहिँ तोकिएको समय अवधिभित्र चाहिँ बेरोजगारको चाहिँ अब प्रतिक्रिया अथवा रेस्पोन्स गर्न पर्छ।
13: कस्ता क्षेत्रहरूमा, कस्ता निकायहरूमा अत्यधिक बेरुजु देखिने अवस्था छ र सुधारका लागि के गर्ने?
12: अर्थ मन्त्रालयतिरको अब राजस्व आमदानी बाँध्नेदेखि लिएर कर छुटकाहरू कुराहरू चाहिँ अब अर्बौं रुपियाँको कर छुटको चाहिँ अब कुराहरू छन् जो चाहिँ कानूनमा प्रष्ट लेखेको छैन, यकिन गर्नुपर्छ, त्यसलाई टुङ्ग्याउनुपर्छ भनेर हामीले लेख्ने गरेका छौँ। त्यतातिर प्रष्ट कानूनहरूको प्रोभिजन गर्नुपर्ने देखिन्छ भने यतातिर चाहिँ अब निर्माणसँग सम्बन्धित, खरिदसँग सम्बन्धित कामहरूमा ठेक्काको म्याद थपेर पनि मूल्य वृद्धि गराउने, भेरिएसन अर्डर भन्छ होइन, मूल्य समायोजन गर्ने, यस्ताहरू अनावश्यक अनुत्पादक खर्चहरूमा पनि खर्च भएको देखिन्छ र स्थानीय र प्रदेशहरूमा वितरणमुखी खर्चहरू चाहिँ देखिन्छ। तिनीहरूलाई चाहिँ नियन्त्रण गर्नुपर्छ। त्यसको लागि चाहिँ प्रष्ट भिजन चाहिँ र सहितको चाहिँ कानून नै चाहिँ अब बनाउनु पर्ने हुन्छ। चुस्त दुरुस्त चाहिँ प्रशासनिक संयन्त्र भयो भने बेरोजगारहरू चाहिँ अलिकति न्यूनीकरण हुन्छ। सम्बन्धित प्रदेश सभाका लेखा समितिहरू र प्रतिनिधि सभाको लेखा समितिले महालेखा परीक्षकको प्रतिवेदनमाथि नियमित रूपमा चाहिँ छलफल गरेर टुङ्ग्याउनु पर्छ।
1: उहाँ हुनुहुन्थ्यो महालेखा परीक्षकको कार्यालयका प्रवक्ता श्री कुमार राई। नेपाल दर्पणमा खबरकै सिलसिला प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रीना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रीमा विश्वकर्माले छुवाछूत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083लाई पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
15: भर्ना खुल्यो
16: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
16: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
17: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
18: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
17: हाम्रा सेवाहरू
18: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
17: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि।

0: एक वर्षमै सेवा बन्द गरेको छ। पोखराको पर्यटन क्षेत्रमा झण्डै 6 खर्ब रूपियाँ लगानी रहेकाले व्यवसायीहरू भारत र चीनका प्रमुख शहरमा उडान शुरू गर्न सरकारसँग माग गर्दै आएका छन्।
1: बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खारकुनाथ गाउँपालिकामा सीमा विवाद हुँदा भएको झडपमा घाइते भएका 4 जनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खारकुनाथ गाउँपालिका 2 थालीका बासिन्दाले आक्रमण गरेका हुन्। आक्रमणमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर 3 का वडा सदस्य पेमा गारा गुरूङ, उहाँकी श्रीमती लक्ष्मी गुरूङ, स्थानीय बासिन्दा मिनु कुंवर र नरबहादुर गुरूङ तथा प्रहरी चौकी बिछ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो।
0: काभ्रेको नमबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर 2 रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित भएको नगरपालिकाले निकालेको सूचनामा भनिएको छ। बर्ड फ्लू पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाउन अपील गरेको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले अमेरिकी विमान कम्पनी बोइङ 200 विमान खरीद गर्ने सम्झौताको पुष्टि गरेको छ। गत हप्ता बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भएको भेटवार्तापछि चीनले अमेरिकाबाट विमान किन्ने भनिएको थियो। आज चीनको वाणिज्य मन्त्रालयले यस सम्झौता अन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्ट पूर्जा आपूर्तिको सुनिश्चितता गर्ने बताएको बीबीसीले जनाएको छ। अमेरिका र चीन दुवै देश गएको वर्षको अक्टोबरमा रोक्न सहमत भएको व्यापार युद्धलाई कार्यान्वयन गर्न पनि सहमत भएको खबरमा उल्लेख छ। यसका साथै दुवै पक्षले कम्तीमा 30 अर्ब अमेरिकी डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्नेछन्। ट्रम्पको चीन भ्रमणको केही दिनपछि सी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेका बेला यो घोषणा आएको हो। यसैबीच चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनिया राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ।
0: तेलले भरिएका 2 चिनिया पानी जहाज हर्मुज जलमार्गबाट बाहिरिएपछि अमेरिका इरान युद्ध चाँडै अन्त्य हुने आशा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध धेरै चाँडै समाप्त हुने बताउनु भएको छ भने उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्तामा प्रगति भइरहेको उल्लेख गर्नुभएको छ। साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको अनुरोधमा ट्रम्पले इरानमाथिको योजनाबद्ध सैन्य आक्रमण पनि रोक्नु भएको छ। अरब नेताहरूले सबै पक्षलाई स्वीकार्य सम्झौता हुने विश्वास दिलाए पछि यो निर्णय लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। विश्वको 20% भन्दा धेरै तेल आपूर्ति हुने हर्मुज जलमार्ग युद्ध शुरू भएदेखि अवरूद्ध छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले उल्लेख्य सुधार गरेका छन्। घरेलु मैदानमा चलिरहेको लीग 2 श्रृंखलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले सुधार गरेका हुन्। एक दिवसीय ब्याटिङ वरियतामा आसिफ शेख 7 स्थान सुधार गर्दै 87 औं, कुशल भुटेल 17 स्थान सुधार गर्दै 100 औं स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने 6 स्थान सुधार गर्दै 37 औं, ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54 औं, दिपेन्द्र सिंह एरी 3 स्थान सुधार गर्दै 79 औं स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय अलराउण्डर वरियतामा दिपेन्द्र 3 स्थान सुधार गर्दै 25 औं, सन्दीप 3 स्थान सुधार गर्दै 68 औं, ललित 12 स्थान सुधार गर्दै 74 औं, गुलशन झा 15 स्थान सुधार गर्दै 87 औं स्थानमा आइपुगेका छन्।
0: आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर 1 बलमा 4 विकेट गुमाएर भेट्टायो। त्यसअघि कीर्तिपुरको क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रन बनाउँदा अल आउट भयो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्याण्ड 32 खेलमा 38 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लीग 2 श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रृंखलाको अन्तिम खेलमा पर्सि नेपाल र अमेरिका बीच खेल हुनेछ। लीग 2 तालिकामा नेपाल 27 खेलमा 22 अंकसहित 5 स्थानमा छ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे कोलकाताको इडेन गार्डन्समा शुरू हुनेछ। कोलकाता 12 खेलमा 11 अंक सहित तालिकाको 8 स्थानमा छ। कोलकाता प्लेअफ पुग्ने सम्भावना कायमै छ।

0: बोर्डबाट बाहिरिसकेको मुम्बई 12 खेलमा 8 अंक सहित पुछरमा छ। आईपीएलका यी दुई टोलीबीच अहिलेसम्म 36 पटक भेट भएकोमा मुम्बई 25 र कोलकाता 11 खेलमा विजयी भएको छ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: चालू आर्थिक वर्ष मध्यप्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झण्डै 5.5%। प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
1: कृषि क्षेत्रमा वर्षेनी बजेट बढ़े पनि उत्पादन घट्दो। भारततर्फ चिया निर्यातको अवरोध हट्यो। अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने।
0: कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न सरकारको निर्देश। एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढ़ाई पनि चाँडै शुरू हुने।
1: चीनले अमेरिकी कम्पनी बोइङबाट 200 विमान किन्ने। दुवै पक्षले कम्तीमा 30 अर्ब डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्ने।
0: र आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार। आईसीसी विश्वकप लीग 2 अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान। कुल राष्ट्रिय गृहस्थ उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै।
1: दैलेखको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीय तहको माग। दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश।
0: सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अत्याधिक बढ़ेपछि जनजीवन प्रभावित। वीरेन्द्रनगरको आज तापक्रम 36 डिग्री सेल्सियससम्म पुग्यो।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो। आज कोलकाता र मुम्बई खेल्ने।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। आर्थिक वर्ष 2082-83 कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क सम्बन्धी कार्यालय सुर्खेतले आज कर्णाली प्रदेशको राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै कर्णाली प्रदेशको आर्थिक वृद्धि 2.94% हुने प्रारम्भिक अनुमान गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत जीवन पौडेलले कर्णालीको आर्थिक वृद्धि मध्य प्रदेशको 1.31% भन्दा केही माथि हुने बताउनु भएको छ। उहाँले कर्णालीको विगत 3 वर्षको आर्थिक वृद्धि दर यस साल वार्तामा केही घट्ने अनुमान रहेको बताउनुभयो। आर्थिक वर्ष 80-81 3.58% थियो भने आर्थिक वर्ष 81-82 बढ़ेर 5.25% पुगेको थियो। चालू आर्थिक वर्षमा भने 2.94% हुनेछ। मुलुकको कुल राष्ट्रिय गृहस्थ उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै रहनेछ। आर्थिक वर्ष 2082-83 राष्ट्रिय कुल गृहस्थ उत्पादन उपभोक्ता मूल्यमा 66 खर्ब हुने अनुमानमा कर्णालीको योगदान 4.2% अर्थात 2.77 अर्ब 24 करोड़ हुने अनुमान गरेको तथ्याङ्क अधिकृत पौडेलले बताउनुभयो। उहाँका अनुसार कर्णालीमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्रको रहनेछ भने 31.5% योगदान कृषि क्षेत्रको रहने भएको छ। यसअघि सार्वजनिक प्रशासन तथा रक्षाको 21%, शिक्षाको 16.80% रहनेछ भने सबैभन्दा कम खानी तथा उत्खननमा 16% रहने अनुमान रहेको छ।
0: यसै गरी प्रति व्यक्ति कुल गृहस्थ उत्पादनमा कर्णालीको न्यून हुने देखिएको छ। तथ्याङ्क अधिकृत पौडेलले नेपालको प्रति व्यक्ति कुल गृहस्थ उत्पादन 1513 US डलर हुनेमा कर्णाली प्रदेशको 1108 US डलर हुने जानकारी दिनुभयो। कर्णालीमा कृषि नै सबैभन्दा बढ़ी योगदान दिने भए पनि कर्मश सेवा क्षेत्रमा पनि वृद्धि हुँदै गएको पाइएको उहाँले बताउनु भएको छ। तथ्याङ्क प्रतिवेदन सार्वजनिक कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले झण्डै 17 लाख जनसंख्या रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धि दर न्यून हुनुमा विभिन्न कारण रहेको बताउनु भएको छ। उद्योग कल कारखानाहरू स्थापना नहुनु, गरीबी, परम्परागत कृषि प्रणालीमा अझै निर्भर हुनुपर्ने भन्दै उहाँले यहाँको आर्थिक वृद्धि दर बढ़ाउनका लागि भौतिक पूर्वाधार पर्यटनमा लगानी गर्न आवश्यक रहेको सुझाव दिनुभएको छ। उहाँले कर्णाली प्रदेशको पहिलो आवधिक योजनामा 3.25% आर्थिक वृद्धि दर भएको जानकारी दिँदै दोस्रो आर्थिक आवधिक योजनामा 7.6% गराउने लक्ष्य रहेको जानकारी दिनुभयो। सुर्खेतको तथ्याङ्क समन्वय अधिकारी विनोद आचार्यले राष्ट्रिय लेखा तथ्याङ्कले कर्णालीको समग्र आर्थिक अवस्थाको बारेमा प्रष्ट हुने बताउनु भएको छ। प्रदेश योजना आयोगका सदस्यद्वय अशोकनाथ योगी, डम्बर बहादुर रावत, सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव प्रसाद खनालले कर्णालीको आर्थिक वृद्धिमा सुधार ल्याउन यहाँ राज्यले पर्याप्त लगानी गर्नुपर्ने, खानी खनिजलाई प्राथमिकता दिनुपर्ने र निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड़ दिनुभएको छ।
1: दैलेखको भैरवी गाउँपालिका एक स्थित जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल अघि प्रक्रिया अघि बढ़ाउन स्थानीय तहले माग गरेका छन्। चिना प्राविधिक कम्पनीले टोलीले नेपालले 50 देखि 60 वर्षसम्मका लागि पुग्ने करिब 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि गरे पनि दोस्रो चरणको काम अघि नबढ़दा स्थानीय निराश भएका छन्। दोस्रो चरणको मुख्य काम अगाडि बढ़न नसक्दा यो महत्वपूर्ण परियोजना अहिले अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखिए पछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले सुस्ताएको छ। दैलेख र कालीकोटको जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र सरकारवालाहरूले संयुक्त बैठकले जलचलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता एकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। चीन सरकारले करिब 2,17,00,00,000 अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 यहाँ अध्ययन गरिरहेको थियो। चिनिया प्राविधिक टोलीले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा जलचले क्षेत्रमा जमीन मुनि करिब 80,70,00,000,000 घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको उल्लेख छ। खानी तथा भूगर्भ विभागको समन्वयमा यो क्षेत्रमा नेपालकै सबैभन्दा गहिराई 4,013 मिटरसम्म ड्रिलिङ कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ। परियोजनाका सूचना अधिकारी प्रकाश नौटेलले अबको मुख्य काम भनेको ग्यासको उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्नु रहेको बताउनुभयो। दुई देशको सरकार G2G तहको परियोजना भएकाले आगामी प्रक्रियाका लागि चिनिया पक्षलाई अनुरोध पत्र पठाए पनि उताबाट आधिकारिक जवाफ र स्पष्ट कार्यकालिका आउन बाँकी हुँदा काममा ढिलाइ भएको उहाँको भनाइ छ। यहाँ ग्यास उत्पादन गर्न सकिएमा यो परियोजना दैलेख र कर्णालीको मात्र नभई समग्र नेपालकै आर्थिक रूपान्तरणको कोषै ढुङ्गा हुने विज्ञहरूले बताएका छन्।
0: यसै गरी दैलेखबाट प्रतिनिधि सभा सदस्य बासना थापाले पेट्रोलियम पदार्थ उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी काम गर्न सड़कको सरकारसँग माग गर्नुभएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहनुभएका थापाले प्रतिनिधि सभा बैठकमा बोल्दै पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी र सफल बनाउन तत्काल सड़क फराकिलो बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। यो परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन पनि सरकारले सुर्खेत दैलेख सड़क खण्ड व्यवस्थित बनाउन ढिलाइ गर्न नहुने उहाँको भनाइ छ। कर्णाली प्रदेशको जीवनरेखाको रूपमा रहेको सुर्खेत दैलेख सड़क खण्ड साँगुरो र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै उहाँले तत्काल स्तर उन्नति गर्न माग गर्नुभयो। सांसद थापाले दैलेख जिल्ला अस्पतालको व्यवस्थापनमा सुधार गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ।
1: फेरि खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 081535151।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
7: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर करिब 3% हुने प्रारम्भिक अनुमान, कुल राष्ट्रिय गृहस्थ उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै हुने, दैलेखको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीय तहको माग, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। वीरनगर नगरपालिका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी डोकाका काठफल बेच्ने हिँडेकी झमेला छौलागाले नगर प्रमुख मोहनमाया ढकालले क्षतिपूर्ति उपलब्ध गराउनुहुने भएको छ। आज उहाँलाई आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख ढकालले 10,000 रूपियाँ राहत र प्रोत्साहन रकम प्रदान गर्नुभएको छ। मंगलबार साँझ वीरनगर स्थित सिटी बस पार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले छौलागाएको काठफलको डोको डालो जबरजस्ती घोप्टाइदिएका थिए। महिलाले आफ्नो सामान जोगाउन खोज्दा खोज्दै पनि दुईजना नगर प्रहरीले जबरजस्ती डालो पल्टाइदिएपछि काफल भुइँमा छरपस्त भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाको ध्यान आकर्षण भएको जनाएको छ। घटनाको भिडियो सार्वजनिक भएपछि नगरपालिकाको चौतर्फी आलोचना भएको थियो। जनस्तरबाट चरको विरोध भएपछि नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कार्यवाही र पीड़ित महिलालाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो। निर्णय भएको केही समयपछि नै पीड़ित महिला धमिलालाई बोलाएर उहाँले क्षति भएको काफलको मूल्यसँगै थप रकम गरी 10,000 उपलब्ध गराएको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो। कालीकोटका उहाँ वीरनगर तीनमा बस्दै आउनु भएको थियो।
0: सुर्खेत सहित विभिन्न जिल्लामा केही दिन यता गर्मी अत्याधिक बढ़ेपछि जनजीवन प्रभावित हुन थालेको छ। मुख्य गरी पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेपछि जनजीवन प्रभावित भएको हुन थालेको हो भने आज सबैभन्दा बढ़ी गर्मी धनगढ़ीमा महसुस भएको छ। धनगढ़ीमा अधिकतम तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुगेको छ। यसैगरी नेपालगंजको तापक्रम 38 देखि 40 डिग्री, दिपायलको 37 देखि 39 डिग्री तथा वीरेन्द्रनगरको तापक्रम 36 देखि 38 डिग्री सेल्सियस मापन भएको छ। अत्याधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञहरूले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साँझ पख बादल लाग्ने जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा, मध्य प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
1: हुम्लाको चंखेली गाउँपालिका 5 नेपका गाउँमा गैराती 81 आएको आसिना पानी सहितको बाढ़ीले क्षति गरेको छ। एक विद्यालय, क्षतियोग्य जमीन तथा भेड़ा बाख्राको गोठ बगाएको जिल्ला प्रहरीकारले हुम्लाले जनाएको छ। विकट मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाँफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ। मानवीय क्षति भए नभएबारे विवरण प्राप्त नभएको हुम्ला प्रहरीले जनाएको छ। घटनापछि मेलछाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रसँग गएको छ भने भौगोलिक विकटताका कारण घटनास्थल पुग्न झण्डै 6 घण्टा लाग्ने अनुमान छ। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने भएको छ। हुम्ला सदरमुकाम सिमकोटबाट नेपका उत्तर पूर्वमा पर्दछ।
0: हुम्लाको अदाञ्जुली गाउँपालिका 6 स्थित पाल्सा गाउँका 13 वर्षीय हस्त भियालाको ढुङ्गा लागेर मृत्यु भएको छ। माथिबाट ढुङ्गा खसेपछि बालकको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते बालकलाई अदाञ्जुली गाउँपालिका स्थित श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि लगे पनि बचाउन नसकेको उहाँका बुवा पर्से भियालले बताउनुभयो। बालकको शवलाई अदाञ्जुली गाउँपालिकाको एम्बुलेन्स मार्फत पोस्टमार्टमका लागि बाजुरा जिल्लाको पुल्टी अस्पताल लगिएको हुम्ला प्रहरीले जनाएको छ।
1: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: रेडियो भेरी एफएम
6: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, हुम्ला र बागुराको सिमानामा पर्ने लामपाटा चियाचौर क्षेत्रमा देखिएको सीमा विवाद दुई पक्ष बीचको सहमतिमा टुंग्याइने भएको छ। बाजुरा पक्षले लामपाटा चियाचौरमा प्रहरी चौकी भवनको निर्माण अगाडि बढ़ाइसकेपछि हुम्लाका स्थानीयले त्यसलाई रोक्न ठूलो समूह लिएर त्यहाँ पुगेपछि झडपको अवस्था सिर्जना भएको थियो। दुई जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्य बीच भएको वार्ताले विवाद सहमतिमा सुल्झाउने निर्णय गरेको हो। हुम्ला जिल्लाका प्रमुख जिल्लाधिकारी टेक कुमार रेग्मीले दुवै जिल्लाका सांसदहरूबीच भएको सहमतिले हालका लागि झडपको परिस्थिति टरेको बताउनुभयो। उहाँले हुम्लाका सांसद जयपति रोका र बाजुराका सांसद जनक गिरीबीच हालका लागि प्रहरी चौकी निर्माण रोक्ने सहमति भएको बताउनु भएको छ।
7: कालीकोटको खाडाचक्र नगरपालिकाले आफ्नो प्रशासकीय भवन राष्ट्रिय सड़क मापदण्ड मेचेर निर्माण गर्न थालेको पाएपछि काम रोक्ने दोस्रो पटक पत्राचार गरेको छ। नगरपालिकाले राष्ट्रिय सड़क राइट अफ वे अतिक्रमण गरी भवन निर्माण शुरू गरेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। सड़क डिभिजन कार्यालय जुम्लाले तत्काल काम रोक्ने दोस्रो पटक पत्राचार समेत गरेको छ। यता नगरपालिकाले काम नरोकेका कारण मानव बजार पहिरोको जोखिममा परेको छ। लगातार तलबाट जग खनिरहँदा पहिरो झर्दा माथिको आरसीसी सड़क भत्किएर बजारमा घरहरू भत्किएर बजारमा घरहरू जोखिममा परेका छन्। यसअघि गत वर्ष पनि जग खन्ने क्रममा पहिरो झर्दा 13 घरहरू जोखिममा परेका थिए।
6: बबई नदीको जब्दी घाटमा नयाँ पुल निर्माण हुने भएको छ। अर्थ मन्त्रालय ले पुल निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित गरेपछि गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माणको प्रक्रिया अघि बढ़ेको हो। अर्थ मन्त्रालयले बबई नदीमा गुलरिया नगरपालिका 4 र बारबर्दिया नगरपालिका 11 जोड्ने पुलका लागि 1,18,00,00,000,000 स्रोत सुनिश्चित गरेको हो।
7: धानको घराई माडी चौर 132 केवी प्रसारण लाइन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। रोल्पा लगायतका पहाड़ी जिल्लामा विद्युत विस्तारसँगै त्यस क्षेत्रमा उत्पादन हुन थाले विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माण शुरू भएको प्रसारण लाइनको करिब 80% काम पूरा भएको छ।
6: हेरी खबरमा अब खेल खबर। नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसिया विरूद्धको पहिलो टी ट्वेन्टी अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ। क्वालालम्पुर स्थित बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई दुई विकेटले हराएको हो। 68 रनको सामान्य लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितमा सम्झना खड्काले सर्वाधिक 32 रन बनाउनुभयो भने रूबी पोदारले 15 रन बनाउँदा अन्य खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा मलेसियाका नूर कुबाल शाहले 3 विकेट लिनुभयो। यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्त पाएको मलेसियाले 16.5 ओभरमा सबै विकेटको क्षतिमा 67 रन मात्रै बनाएको हो। यसअघि दुई खेलको सिरिजमा नेपाल 1-0 अग्रता लिएको छ।
7: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स खेल्दैछन्। खेल बेलुकी 8 बजे इडन गार्डनमा कोलकातामा हुनेछ। दुवै टोली प्ले अफबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि खेल्दैछन्। कोलकाता 12 खेलमा 11 अङ्क सहित 8 स्थानमा छ भने मुम्बई समान खेलमा 8 अङ्क सहित 9 स्थानमा रहेको छ। यसैबीच राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ।
6: खेल खबर सँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
7: चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान। कुल राष्ट्रिय ग्रास्त उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै।
6: दैलेखको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीय तहहरूको माग। दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश।
7: सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अत्यधिक बढ़ेपछि जनजीवन प्रभावित। वीरेन्द्रनगरको आज तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुग्यो।
6: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो। आज कोलकाता र मुम्बई खेल्दै। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 व 102.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: एसई सकियो अब रमाइलो सुरु भयो
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
3: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
5: नेपाल टेलिकम राष्ट्रको सञ्चार
6: सूचना
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ
6: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225 अरुवा सोना मनसोली चामल प्रति बोरा 1350 स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925 अरुवा मध्यम चामल प्रति बोरा 1350 चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860
7: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
7: हामी कहाँ सामसङ भिभो ओप्पो रेडमी इन्फिनिक्स कलर लाभा कम्पनीका मोबाइल एलजी सामसङ सिजी कम्पनीका टिभी फ्रिज घडी रेडियो ब्याट्री इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामानहरू सुफत मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ
6: हजुर यति मात्र कहाँ हो र हामी कहाँ किस्तामा टिभी फ्रिज एसी वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ
7: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत सम्पर्क नम्बर 0385208181 मोबाइल नम्बर 9858404519

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
5: के रे के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
4: ल टिपिराख फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल वायरनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत
7: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनु।

0: me a
1: extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र, एचआरडीसी बनेपा, काभ्रेपलाञ्चोकले।

0: सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर एक चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: 6.9 को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईंको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस्, श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
4: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, बुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 102.7
7: मेगाहर्ज। 7 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सभामुख अर्यालद्वारा सम संस्कृति पार्टीका संसदीय दलका नेता साम्पाङलाई संसदीय मर्यादा राख्न निर्देशन। अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन चेतावनी, जवाफ नआएसम्म विरोध गर्ने साम्पाङको अडान।
1: सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, विदेशी ऋणहरू यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाछौ।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश। नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवा पक्षीय नेताहरूको भनाई। विधिसम्मत तरिकाले आफ्नो सदस्यता अध्यावधि गर्न संस्थापन पक्षको आग्रह।
2: यति गर्दाखेरि पनि अझै हामी वडा सभापतिसम्म नै पुगौं भन्दा
0: असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन। अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच पाँच बुझे सहमति। हुम्ला र बाजुरा बीच प्रहरी चौकी राख्ने विषयमा विवाद।
3: प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वय नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसद विचार र बहसको सर्वोच्च थलो हो, जहाँ असन्तुष्टि पनि संसदीय मर्यादाभित्रै अभिव्यक्त हुनुपर्दछ। हिजो सम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले संसदभित्रै प्लेकार्ड मार्फत विरोध जनाउनु र जनभावना उठाउने प्रयास गर्नु राम्रै होला, तर त्यसले संसदीय अभ्यास र अनुशासनमाथि कस्तो प्रश्न गर्यो त्यसको पनि

0: सांसद सहित संसदीय दलका नेता हर्क साङपाङलाई संसदीय मर्यादा राख्न चेतावनी दिनुभएको हो। सांसद साङपाङ सहित श्रम संस्कृति पार्टीका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन नियम 30 अनुसार सभामुखले चेतावनी दिनुभएको हो।
1: माननीय सदस्यहरू, प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 को नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
0: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्ले कार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरून्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 रहेको को व्यवस्थातर्फ ध्यानाकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। साङपाङले आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै साङपाङले भन्नुभयो,
2: हामी गरिरहन्छौ, 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि होइन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छ। गर्नु भने आज गर्नु भने त खोइ गर्नु भयो, उहाँहरूले नजानेको हो है। हाम्रो नियमावलीको 15/2 मात्रै माग्यो हामीले। हामीले उठाएका प्रश्नहरूको एक हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ। गृह मन्त्री पनि वहीँ हुनुहुन्छ अहिले, विशेष गरी सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, यो चाहिँ नि विदेशी ऋणहरू होइन, तपाईँको चाहिँ नि के अरेको बारेमा, यावत कुराहरू छन् त्यसको बारेमा हामीले प्रश्नहरू उठाएको छौँ, त्यसको उत्तर हामीले पाएको छैनौँ।
0: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठक भोलि 11 बजे पनि पुनः बस्नेछ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोकेको छ। देशभरका 6,743 वडा कार्य समिति समय सीमाभित्र अध्यावधिकमा सहयोग नगर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी सहित समय सीमा तोकेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज परिपत्र जारी गर्दै जेठ 21 गतेभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। दुलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ 21 गतेभित्र अध्यावधि गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्य समितिले उल्लेख गरेको सीआईएनलाई जानकारी दिनुभयो।
3: कंग्रेस आईडी प्राप्त गरेकोले मात्रै भाग लिन पाउने छ भन्ने व्यवस्था गरेको छ। यसले गर्दा यो समय अवधिभित्रै सबैले गरिसक्नु संविधानको चाहिँ पालना गर्नुपर्छ भन्ने हिसाबले आज चाहिँ वडा सभापतिलाई नै स्पेसल फोकस गरी हामीले एसोसिएसन उहाँहरूलाई नै पुग्ने गरी परिपत्र गरेका हौ। यो अगाडि जिल्ला प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई चाहिँ अध्यावधिकमा तल्लो तहलाई चाहिँ निर्देशन गरिदिनु हुन भनेर परिपत्र गरिराखेका थियौं। तर यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौं भन्दा आगामी हामीले चाहिँ परिपत्र गरेको छ।
0: सदस्यता अध्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्य समितिलाई कांग्रेसले निर्देशन दिएको छ। आन्तरिक विवादका कारण कांग्रेसभित्र सदस्य अध्यावधिक

0: प्रकटन हुँदै गर्दा उम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वय नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर अझै उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो। त्यसमा पाँचजना घाइते हो, पाँचजना मध्ये चारजनालाई आज सुर्खेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
1: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय चार पालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति बाजुरा, सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन्। ताजा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटाएको हो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जीतसँगै अमेरिका 27 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
2: बाँदर आतंकले किसान हैरान, तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
3: रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
2: स्थानीय सरकारद्वारा बाँदर लखेटी अभियान सञ्चालन रिपोर्टसँगै सम्वाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अब चेस त मेरो धन्दै छ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
6: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसान यति बेला अनौठो समस्यासँग जुधिरहेका छन् बाँदर आतंक। खेतबारीमा राम्रोसँग फलेको अन्न बाँदरले मासिदिने डरत्रासमा किसानहरू बाँच्न बाध्य छन्। यही समस्या समाधानका लागि स्थानीय सरकारले पनि बाँदर लखेटी अभियान शुरू गरेको छ।
10: मकै, आलु, कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानको दैनिकी नै फेरिएको छ। बिहानदेखि साँझसम्म खेतबारी जोगाउन बाँदर धपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जोगाउन बाँदर हेरेर बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी, अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका

0: का किसान चन्द्र बहादुर कार्की बताउनुहुन्छ।
1: बाँदरले चाहिँ पहिलेको भन्दा पनि अहिले धेर धेरै उसको बसान होलहरू आएर हामीलाई दिउँसोभरि त्यसलाई रुङ्नको हैरान खुवाइराखेको छ। अब त्यसलाई मात्रै रुँगेर पनि नहुने, अब त्यसलाई नरुँदा पनि अब यतातिर बालीले जोगाउन नपाइने, रुँदा रुँदै पनि नाश गर्ने, र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
0: यो समस्या खेतीमा मात्रै सीमित छैन, बाल बालिका विद्यालय जान डराउँछन् भने कतिपय बालबालिका विद्यालय समयमा बाँदर हेरेर बस्नुपर्ने बाध्यता छ। बाँदर धपाउनै समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भोगेन्द्र खड्का वर्षमा एक पटक मात्रै हुने खेती पनि नजोगिने हुँदा वर्षभरि खाने अन्न पुर्याउने मुस्किल परिरहेको बताउनुहुन्छ।
2: अब यहाँ एकपल्ट खेती गरेर सालमा छ महिना आठ महिनामा मात्रै एउटा बाली पाक्छ, भनेपछि वर्षमा एक बाली हुने ठाउँमा बाली फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउ नउठाउने जुन छ नि बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन बेला बाँदर आउँछ त थाहा हुँदैन, सबै विदेश जाने प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन, मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि। त्यसैले बाँदरले सामान्य परिवारमा एकपल्ट मानिलिउँ सब्जी खेती इस्कुस एकपल्ट पसिदियो भने डेढ दुई सय बाँदरहरू आउँदाखेरि त्यो परिवारलाई लगभग पीड़ित नै बनाइदिन्छ। त्यसले वर्षदिन गरेको सब्जीहरू उत्पादन गरेर राख्न पाउँदैन, बेच्न पाउँदैन, फेरि तरकारी पनि खान पाउँदैन। भनेपछि सामान्य गाउँघरमा बस्ने किसानहरूलाई चाहिँ बाँदरले मार एकदमै दुःख समस्या दिएको छ।

0: चारजना कर्मचारी चाहिँ राखेर हामीले बाँदर चाहिँ हेर्ने बाँदर उँगालो राखेका छौँ। सार्वजनिक बिदा दिनको कारण चाहिँ के भन्दाखेरि बाँदर व्यवस्थापनको विषयलाई चाहिँ होइन संघीय सरकार भयो, प्रदेश सरकार भयो होइन, र अलिकति चाहिँ जो एउटा मध्यम वर्ग र जुन एउटा एलिट छ नि ती वर्गहरूमा एउटा चासोको विषय बनाउनलाई चाहिँ सार्ने विधा दिए।
1: पालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेट मार्फत कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण कार्यक्रम अघि बढ़ाएको छ। वाडा नम्बर 8 को मेगा पुछार, वाडा नम्बर 6 र 8 को संगम स्थल नागेश्वरी तथा वाडा नम्बर 5 को सिंह थापा पुछार क्षेत्रमा

0: বাজরাকা কারলের প্রমুখ ঈশ্বর সিং।
1: नमस्ते, म नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर 3 बाट विनोद कुमार बोल्दैछु। मैले 2022 सालमा एसई दिएको हो। सरकारी सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा, विद्यार्थीको ठेगाना र विद्यार्थीको लेखेको सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा चाहिँ कहिले पाउने हो?
0: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल।
2: स्कुलमा आउँछ, जान थालिसकेका छ, उनीहरूसँग सम्पर्क राख्नु इकाइ मार्फत स्कुलमा जान थालिसकेका छ। बानी भनेको नि बानीहरू चाहिँ यहाँबाट लिएर प्रिन्टहरू हुन थालिसकेका छ, उताबाट बानी स्कुलमा सम्पर्क राख नजिकको आफ्नो स्कुलमा।
0: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। असिना पानीसँगै आएको बाढ़ीले हुम्लाको नेपका गाउँमा विनाश,
4: खेती गरेको अन्न बालीहरू केही छैन, दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यो।
3: रिपोर्ट सँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि

0: किसान चिन्तित छन्। असिनासँगैको बाढी पहिरोले खेतबारीमा लगाएको सबै बारी नष्ट गरेको र बचेका घर नै जोखिममा परेको बताउँदै स्थानीय हिरकला तामाङ
1: धेरै क्षति हुनेछ हाम्रो ठाउँमा, हाम्रो यहाँको अवस्था धेरै नाजुक छ। खेतीयोग्य जमिन त एउटा नि रहेको छैन, हामीले खेती गरेका थियौँ, खेती गरेको अन्न बालीहरू केही छैन, अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यौ।
0: मध्य रातमा आएको बाढी सँगैको पहिरोले नेपका गाउँका स्थानीय धनसिंह तामाङको गोठभित्र राखेको 70 भेडा बाख्रा सबै पहिरोमा पुरिएका छन्। गाउँमै भएको डाँठे आधारभूत विद्यालय र खेतीयोग्य जमिन पुरै क्षेत्र विक्षेत अवस्थामा पुगेको छ। अर्का स्थानीय रामचन्द्र तामाङ पशु चौपाया खेतीयोग्य जमिन तथा विद्यालयमा बाढीले क्षति पुगेको छ। तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी
2: विद्यालयमा खेती भएको छ, केही व्यक्तिहरूका चौपायाहरूमा खेती भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ, मानवीय क्षति भएको छैन। हामीले चङ्खली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विपद व्यवस्थापन समितिको बैठकबाट परीक्षा दिन भइसकेपछि त्यही गर्न समिति भएर सोच्नु भएको छ।
0: यो वर्षको मनसुनको प्रारम्भमै आएको बाढीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीय वासी चिन्तित छन्। बेलुमाया महतारा, CIN रेडियो प्रणाली आवाज, पिनकोड हुम्ला।
3: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन्, तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ। घर पुननिर्माणमा भएको ढिलाई र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले कुराकानी गरेका छौं।
4: अब यो डीडीए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा, अब स्थानीय पालिकाले चाहिँ सिडिओ कार्यालयलाई फरवर्ड गर्नुपर्ने हुन्छ होइन, त्यस सम्झौताको लागि हामी यो चाहिँ लाभग्राहीहरू कायम गर्नको लागि चाहिँ भन्दा पठाउनुहुन्छ। सिडिओ कार्यालयले पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राधिकरणले हेर्छौँ त्यहाँ पठाउँछ र हामीले पनि अब भेरिफाई गरेर प्राविधिकहरू गरेर नमुना सबै त भेरिफाई गर्न सकिँदैन होइन, स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने अनि उहाँहरूलाई पनि ओके गरेपछि
5: प्रक्रिया भयो। प्रक्रियागत कुरा गर्दाखेरि तर प्रक्रिया पूरा भएका र अब चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावितहरू हुन्छ वर्षौंदेखि बस्या बसे हुनु भयो नि त,
4: त्यो बसेको कारण चाहिँ दुई तिनवटा छ सबैतिर होइन। यहाँले भने जस्तो अब बनेको त मेरो बन्यो भनेर त खासैको यहाँ आउनुहुन्न, नबनेकै आउनुहुन्छ होइन, समस्या नै हो यसरी उजागर भएर आउने विषय। एउटा चाहिँ नि कस्तो छ भन्दा एउटा स्थानीय पालिकामै पनि प्राविधिक जनशक्ति हुनुहुन्न होइन, डीडीए गर्नको लागि पनि हुनुहुन्न। अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडिओ कार्यालयमा गएर पनि रोकिन्छ। अब हामी प्राधिकरणकै यहाँले कुरा गर्नुहुन्छ भने हामीले फेरि टन्न प्राविधिक हटाएर गएर डीडीए गरौँ त भन्ने अवस्था पनि छैन, एकदमै केही औला गरिने प्राविधिक हुनुहुन्छ त्यसले
5: स्रोत साधनकै अभावले गर्दा रोकिएको
4: अलिअलि होइन,
5: होइन भन्ने
4: होइन, नियतवश भन्दा नि अलिअलि त्यो प्राविधिक जनशक्तिको पाटो छ। अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यहीँ पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने, स्थानीय पालिकालाई उजुरी गर्ने, डीडीए गर्ने, निकायलाई गर्ने होइन, मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका, अनि कहिलेकाहीँ चाहिँ कोही कोही है सबैलाई मैले भन्न हुँदैन, कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि, उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभग्राही कायम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै कुनै केसमा चाहिँ उहाँहरूको डबल घर भएको होइन, वा छुट्टेर बसेका परिवारहरू पनि सिङ्गल सिङ्गल क्लेम गरेको लगायतका अलिकति प्राविधिक जटिलताहरू भएर काहीँ केहीको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
5: भनेपछि जति सक्दो पालिकाले सबै विषयहरू टुङ्ग्याएर केन्द्रमा पठाए त्यति छिटो प्रभावितको घर बन्ने भयो,
4: एउटा पालिकाले पनि हो, अर्को चाहिँ जिल्ला प्रशासन कार्यालयले पनि भेरिफाई गरेर केन्द्रमा पठाउनु पर्ने, भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ पनि अड्के
5: केन्द्रमा आइसकेपछि पनि ढिलासुस्ती हुन्छ नि त।
4: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरैबाट म अहिले अब सूचना अधिकारी प्रवक्ता पनि भएको भएर हजुरलाई आउने गुनासाहरू त हामीलाई मलाई पनि आइराखेको हुन्छ नि, मैले आफू त्यही निकाय काम गर्ने भएपछि सम्बन्धित प्राधिकरणलाई सम्बन्धित शाखाहरूमा मैले भनि पनि राखेको हुन्छु, त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखेको छैन, हामीले अड्काएका छैनौँ, प्राधिकरणमा आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा चाहिँ अड्केको हुन सक्ला, उहाँहरूलाई पनि फेरि रिले गरिसकेका हुन्छ हामीले यो विषय।

0: तपाईँहरूको पुगेको छैन भनेर न त सबै कुराहरू कागजात पुगेका विषयहरूमा चाहिँ त्यसरी अड्काइएको छैन।
1: सभामुख ढोल प्रसाद आर्यले सम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ। नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूले बताएका छन्। असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि जेठ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज़
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजे को था
2: एक्सट्रीम एनर्जी ड्रिंक गिव्स द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठागुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: विद्युतीय व्यापार ई कमर्समा ध्यान दिनुपर्ने कुराहरू विश्वसनीय वेबसाइट वा मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गरौं। व्यक्तिगत जानकारी जस्तै ओपिटी पासपोर्ट बैंक विवरण कसैसँग पनि साझा नगरौं। सुरक्षित डिजिटल वालेट प्रयोग गरौं। सामान खरिद गर्नु अघि राम्रोसँग विवरण पढेर मात्र खरिद गरौं। खरिद गरेको सामग्री बिग्रिएको वा गलत आयो भने फिर्ता गर्न मिल्छ मिल्दैन त्यसको बारेमा जानकारी राखौं। फेसबुक लगायत अन्य संचार माध्यममा देखिएको विज्ञापन लिंक खोल्नु अघि सावधानी अपनाउने गरौं। ठगीको मनसायले गरिने अत्याधिक सस्तो सामग्री प्रति सचेत रहौं। आफूले प्रयोग गरिरहेको वस्तु वा सेवा प्रदान गर्ने फर्म कानूनी रूपमा दर्ता भए नभएको यकिन गरौं। खरिद गरेका सामग्रीको बिल सुरक्षित राखौं।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज।

0: सफल भविष्य निर्माणको सही आधार।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
0: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
2: हजुर, यति मात्र कहाँ हो र? हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98-580-40-519।

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनोस् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले रजियो
1: रेडियो भेरी एफएम

यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जिहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582 39 98580 40 792 र 98448 61 175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: me a
1: extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-546।

0: 6.9 inch standard display, AI powered camera, 2 years ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitcha barambar.
1: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
3: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउँ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
3: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
3: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
5: गुरुङ अस्पताल सुर्खेत, अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ

0: डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी

0: 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।
6: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा आएको छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
7: अब इन्डियानै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
7: लटिपिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: सूचना
11: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ।

0: डाक्टर धमला हड्डी पुनर्निर्माण हड्डी बाङ्गोपन को सुधार र जोर्नी प्रत्यारोपण मा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
2: रेडियो भेरी एफएम
3: केनु ठिक हो
4: केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
3: अनि अर्बौं डलरको ग्यास पाइपलाइन बारे चीन र रूस बीच सहमति हुन सकेन। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका जनतासँग नयाँ सम्बन्ध स्थापना गर्ने प्रस्ताव गरेका छन्।

अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्यूएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्यूटको संयुक्त पहलमा विकास भइरहेको अर्को खोपको अध्ययन भइरहेको जनाएको छ। उक्त खोप 3 महिनामा परीक्षणका लागि तयार हुने र 9 महिनापछि आम रूपमा उपलब्ध हुने ठानिएको छ। डीआर कंगोको राजधानी किन्सासाबाट बीबीसी संवाददाता इमेरी

पछि फेब्रुअरीबाट गल्फ सागरमा अलपत्र परेको तेल भरिएको दक्षिण कोरियाली ट्याङ्कर होर्मुज जलमार्गतर्फ अघि बढ़ेको छ। इरानसँगको सहकार्यमा उक्त जहाज पार गराउन लागि दक्षिण कोरियाली परराष्ट्र मन्त्रीले देशको संसदलाई जानकारी गराएका छन्। कोरियाली ट्याङ्करसँगै 40 लाख ब्यारल तेल बोकेका दुईवटा चिनिया ट्याङ्करले पनि आज यो जलमार्ग पार गरेको जहाजहरूको निगरानी गर्ने तथ्याङ्कमा देखिएको छ। तर पछिल्ला दिनमा यो जलमार्गबाट पार भएका जहाजहरूको संख्या ज्यादै न्यून छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईए ले

0: साझा पखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार एकमुष्ट 25,000 अनि 5 जनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 3 महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए, तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
1: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, आज हामीलाई चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाछ। अब सुत्यारीलाई पनि खाना केही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्सो चाहिँ दीर्घ रोगी हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नुपर्ने छ। ठुलो सिलिन्डर दिएको हस्पिटलले दिएको, अब अस्ति 7 दिनसम्म ज्वरो आउँदाखेरि चाहिँ अब हेर्नु त कति बिजोग थियो। हाम्रो घरमा हामीले होइन दौलो पकाएर खान्थ्यो होला, यो ठाउँमा अब खाए खाओ नखाए घिसकेमीको महाराज भोग्मिको भनेर हामीले खानु पर्ने लाइन बसेर।
0: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। बुधबारको बैठकमा एमालेका सांसद गुरु बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
2: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती अस्थायी बसोबास गरिएको ठाउँबाट बाहिर निकालेको छ।
0: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले करिब 2 सातामा पहिचान गरिसकेर राहत वितरण शुरू हुने अनुमान गरिएको बताए।
3: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जग्गा लगायतका घर अपार्टमेन्ट लगायतका विषयमा चाहिँ थप कार्य हुनेछ। अहिले तत्काललाई जुन होल्डिङ सेन्टरमा राखेका छौँ, उहाँहरूको घर भत्काइदिएका छौँ, त्यसको राहत स्वरूप चाहिँ अहिले तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले, घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्न खोजे हो। त्यो अनुमान चाहिँ त्यही हो, 3 महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले, करिब करिब 3 महिनासम्मको भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले निर्णय भएको छ।
0: उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर, नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित 2 वटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसंग छोटकरीमा। भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर संचार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।
4: भिजिट नभएकै कारणले गर्दा एकदमै चिसियो नेपाल भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा त्यो देखिए छैन। विभिन्न विषयहरूमा घनीकृत संवादहरू यति बेला भइराखेको छ। नेपाल भारत त्यसका विषयहरूमा पनि हामी संवाद गरिरहेछौँ।
0: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए।

0: सकिएको छ भनेर र अहिले पनि त्यो मापदण्डहरू त्यो स्थिति पूरा भइ नसकेको भनेर तपाईँले संकेत गर्नुभयो. अब फेरि तीन वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
1: हाम्रो तयारी चाहिँ गर्नु पर्यो. विगतमा पनि कोविड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो. अलिकति स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ अहिले दिएको छ. अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ. त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो. कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ. त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ. त्यो पहलहरू पनि गर्नु पर्यो. त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल केही फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो. अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो. सधैँ एलडीसीमा बसेर चाहिँ साध्य राख्दैन. एलडीसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ. तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ हुन त. अहिले जति जे जति सुविधा पाएछौँ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ. हाम्रो क्षमता चाहिँ एलडीसी हुँदाका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो. त्यस कारण क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ.
0: यसमा चाहिँ यो एलडीसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
1: अब सरकारले सबै विगत दृष्टिकोणबाट हेरेर गर्नु पर्यो. कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन. मेन जिम्मेवार त सरकार हो होइन. प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो. प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी यो लगानी इकोनोमिक आर्थिक वृद्धि दर निर्यातमा पर्ने प्रभावका सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ. कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन. अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरा रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो. हामी कहाँ अलिक कार्यान्वयन प्रतिशतै कमजोर रहने गरेको अवस्था चाहिँ छ. अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिभिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ. बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो. बंगलादेशले पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो. तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो. उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ.
2: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ साथी पवनराज पौडेलसँग कुरा गर्दै. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्. चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो. दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ. बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्. वाशिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो. हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति शीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो. तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रूचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन. भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए.
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज़
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश

0: A flob, sticker print, visiting card, bill, letter pad, self-ink stamp, certificate print, badge print, ID card, invitation card, canvas print, mat photo print, plastic mat photo, raw, silk print.
1: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ.
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत. फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-549 र 97-679-044-43.
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-99-60 र 97-678-84-566।

यो महफिलमा आज फेरि मुस्कुरायौ। लाग्दैछ हाम्रो वर्षौं पुरानो चिन्जान छ, थाहा छैन किन मेरो यस्तो पहिचान छ। खाली भोकले त ऊ नमर्नु पर्ने हो यहाँ, खाली भोकले त ऊ नमर्नु पर्ने हो यहाँ। यहाँ सरकार पनि छ, यतै भगवान छ, थाहा छैन किन मेरो यस्तो पहिचान छ। तिम्रो हतार बुझेरै जाऊ भनेको हुँ, तिम्रो हतार बुझेरै जाऊ भनेको हुँ। मलाई पर्खी बसेको मेरो चिहान छ, थाहा छैन किन मेरो यस्तो पहिचान छ। दुनियाँ यसरी चिनाएकी हुन आमाले, दुनियाँ यसरी चिनाएकी हुन आमाले। बाबु यहाँ बीचमै पनि बीचको निदान छ, शिरमा देश छ, पाखुरीमा मुगलान छ, थाहा छैन किन मेरो यस्तो पहिचान छ।

गुल्मीको मदाने गाउँपालिका तीन घर भई अहिले काठमाडौँ बस्दै आउनुभएका विश्व अरियाल अदीको गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित रहेको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्युब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि विभिन्न गजल तथा रात्रिगन्थन शैलीका पत्रहरूको वाचन गर्नेछु। सबैभन्दा पहिले आज म वैशाख महिनाका केही नतिजाहरू सुनाउँछु। हामीले वैशाखको पहिलो श्रृंखला प्रस्तुत गर्दैखेरि 2083 सालमा बुलबुलसँग दुईवटा पुरस्कार छन् भनेका थियौं। सन् 2024 शुरू भएको एउटा पुरस्कार दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार, बिर्ख गुरूङ भूटानीले आफ्ना माता पिताको नाममा स्थापित गर्नुभएको यो पुरस्कार यसभन्दा अघि सन् 2024 एकपटक र सन् 2025 एकपटक गरी दुई पटक बुलबुलबाट प्रदान गरिसकिएको छ। यो वर्ष 2026 तेस्रो सिजन 2083 वैशाख 1 गतेबाट शुरू भएको छ। यो पुरस्कार आउँदो भदौ 10 गतेको बुलबुलमा हामी घोषणा गर्नेछौं। पहिलो हुने गजलकारलाई अर्थात गजललाई नगद रू 25,000, दोस्रो हुने गजललाई नगद रू 20,000 र तेस्रो हुने गजललाई नगद रू 15,000 पुरस्कार राशि रहनेछ। हामीले गजलहरू छनौट गर्दै गएका छौं। मासिक रूपमा छनौट हुने गजलहरूको क्रममा यो महिना अर्थात 2083 वैशाख महिनामा हामीले 10 गजलहरूलाई उत्कृष्ट भनेर छानेका छौं र यिनै 10 अब प्रतिस्पर्धाका लागि योग्य भएका छन्, प्रतियोगी गजल बनेका छन् र वैशाख, जेठ र साउनको गजल तीनवटा महिनाको छनौट गरेर हामी भदौ 10 गते यसको अन्तिम नतिजा प्रस्तुत गर्नेछौं। वैशाखमा कुन कुन गजल छानिए त अब म प्रस्तुत गर्छु। वैशाख महिनामा बुलबुलको अंक 79 श्याम लामाको गजल छनौट भयो। सैलुङ 1 कल्लबारी उहाँको घर अहिले अबुधाबी यूएई बस्दै आउनुभएको छ। त्यही एपिसोडबाट, त्यही अंकबाट प्रभाकर तिमिल सिन्हाको गजल छनौट भयो। उहाँले ठेगाना लेख्नु भएको छैन। त्यसै श्रृंखलाबाट

नवराज खनाल नमुको गजल छनौट भयो। लम्की चुहा नगरपालिका एक कैलाली उहाँको ठेगाना। त्यसै गरी 79 अंकबाटै सिलीचोङ दुई पेलुम्बा संखुवा सभाका छविशीत कुलुङको गजल पनि छनौटमा परेको छ। यी गजलहरू एपिसोड 79 अर्थात 79 अंकबाट छानिएका हुन्। 80 बुलबुलबाट छानिएको गजलमा थाक्रे गाउँपालिका एक धादिङ घर भई अहिले काठमाडौँ बस्दै आउनुभएको कुशल रिजालको गजल पनि छनौटमा परेको छ। त्यस्तै अर्को गजल यसै श्रृंखलाबाट दीपक लामिछाने दुर्दी दुई लमजुङ घर भई अहिले तनहु बस्नुहुन्छ, उहाँको गजल छनौटमा परेको छ। त्यसपछि 81 अंकबाट गजल छनौटमा परेको छ रामेछाप मन्थली आठकी लक्ष्मी श्रेष्ठको गजल। त्यसै गरी मुसीकोट 10 रूकुम पश्चिम घर भई हाल परदेश भनेर ठेगाना लेख्नुभएका गंगाराम बुढा मगरको गजल पनि 81 अंकबाट हामीले छानेका छौं। त्यसै गरी 81 अंकबाटै अर्को छानिएको गजल बालुवाड़ी 8 झापा घर भई हाल साउदी अरबिया बस्नुहुने सरगम गजनेरको गजल छनौटमा परेको छ। त्यसै गरी सर्केगाड दुई हुम्ला घर हुनुभएका नरेन्द्र बुढा थोकेको गजल छानिएको छ र 10 गजल काभ्रे पलाञ्चोक मण्डन देवपुरका लक्ष्मण ढकालको छानिएको छ। यो क्रमबद्ध रूपमा भनेको होइन, मैले एपिसोड वाइज अंक 79 79 80 81 का गजलहरू 82 सम्मका गजलहरूलाई कसरी छान्यौं भनेर हामीले छानेका उत्कृष्ट गजलहरूको लिस्ट मात्रै प्रस्तुत गरेका हौं। यी 10 गजलकारहरू वैशाख महिनामा छनौटमा पर्नुभएको गजलकार हुनुहुन्छ। अब जेठ महिनाको पनि यसै गरी छनौट गर्नेछौ, अर्थात आजको अंकदेखिको जेठलाई लागू हुन्छ र श्रावण महिनाको पनि। यी 3 महिनाका छनौटमा परेका गजलहरू मध्येबाटै यो वर्षको दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कार प्रदान गरिनेछ। त्यसैले कृपया धेरै गजल पठाउने भन्दा उत्कृष्ट गजल पठाउनुहुन अनुरोध गर्दछु। यो नियम अर्को पुरस्कारमा पनि लागू हुनेछ। अर्को रात्रिगन्थनको पुरस्कारको निष्कर्ष भने म केही बेरमा सुनाउँछु। त्यो पुरस्कार त आजै घोषणा हुन्छ। वैशाखको पुरस्कार हामी आज जेठको पहिलो अंकमा घोषणा गर्दैछौ। अहिलेलाई बुलबुलको लागि हामीलाई आजका लागि प्राप्त भएका सामग्रीतर्फ लागौं। यूएईबाट समर्पण मात्रै नाम राखेर एउटा गजल पठाउनु भएको छ, यसलाई वाचन गर्छु। ढिला भए पनि प्रकृतिलाई सोध्न मन छ, ढिला भए पनि प्रकृतिलाई सोध्न मन छ, मलाई देशकै बंजर माटो जोत्न मन छ। दिन्छौ कि फिर्ता जे दिन्छु तिमीलाई मैले, दिन्छौ कि फिर्ता जे दिन्छु तिमीलाई मैले, बिना आशा खेतबारीमा बीज रोप्न मन छ, मलाई देशकै बंजर माटो जोत्न मन छ।

फक्रिएका फूलेका मेरा प्यारा किसानको दुःख गोड्न मन छ। ढिला भए पनि प्रकृतिलाई सोध्न मन छ। मलाई देशकै बंजर माटो जोत्न मन छ। युएईबाट समर्पण नाम राखेर पठाउनु भएको गजल थियो यो। गजलकार समर्पणको मैले यसलाई वाचन गरे। अब यसपछिको सन्दर्भ रात्रिगन्थन लेखनका लागि वैशाख महिनामा उत्कृष्ट पुरस्कार पाउनेहरू महिनामा 15,000 पुरस्कार रकम स्वर्गीय प्रकाश उप्रेती र स्वर्गीय स्वीकृति उप्रेती स्मृति पुरस्कार कोषबाट छुट्याइएको छ। महिनामा 3 जनाको लागि जनही रू 5,000 का दरले यो रकम वितरण गरिन्छ। यो पुरस्कार वैशाख महिनाका लागि 3 जनाले प्राप्त गर्नुभएको छ। वैशाख महिनामा 79, 80, 81 र 82 बुलबुलका अंकहरू प्रस्तुत भए। तपाईंलाई पत्रहरू सुन्न मन लाग्यो भने तीनै अंकहरूबाट सुन्न सक्नुहुन्छ। अघि मैले लिएका गजलकारहरूको विवरणका गजल पनि तीनै अंकहरूबाट सुन्न सकिन्छ। कस कसले पुरस्कार पाउनुभयो त यो वैशाख महिनाका बुलबुलहरूमा? कुल 15,000 रकम पुरस्कार राशि जसमा स्वर्गीय प्रकाश उप्रेती र स्वर्गीय स्वीकृति उप्रेती स्मृति पुरस्कार कोषबाट यो रकम राखिएको छ। वैशाख 9 गते प्रसारण भएको बुलबुलको अंक 79 सबिन श्रेष्ठ गोर्खाका सबिन श्रेष्ठले पुरस्कार पाउनुभएको छ। नगद 5,000 तपाईँलाई बधाई छ। त्यसै गरी 79 अंककै अर्का गजलकार अर्का सर्जक यहाँनिर गजलकार नभनौ पत्रको लागि लिइँदैछ पश्चिमेली डोटेली लोकेन्द्र कठायतले पुरस्कार पाउनुभएको छ। त्यसै गरी वैशाख 16 गतेको बुलबुल अंक 80 का लागि बागमती प्रदेश नम्बर 3 मकवानपुरगढ़ी गाउँपालिका वडा नम्बर 2 की सुजाता गौतमले 5,000 नगद पुरस्कार जित्नु भएको छ। तपाईहरू तीनैजनालाई बधाई छ। सबिन श्रेष्ठ त्यसै गरी पश्चिमेली डोटेली लोकेन्द्र कठायत र सुजाता गौतमलाई हामी जनही 5,000 का दरले नगद पुरस्कार यो स्मृति कोषबाट दिनेछौ। कृपया तपाईहरूले जेमा आफ्नो रचना सामग्री पठाउनु भएको त्यही इमेलमा आफ्नो क्यूआर र फोन नम्बर पठाइदिनुहोला। यति जानकारी मैले यहाँनिर गराएँ। आजदेखि हामीले बुलबुलमा एउटा नयाँ नियम के गरेका छौं भने पुरस्कृत व्यक्तिले 2 हप्ताभित्रमा आफ्नो पुरस्कार दावी गरिसक्नुहोला। नभए पनि त्यो हामीले पुरस्कार दिनलाई बाध्य हुने छैनौं किनभने धेरै लामो समयसम्म राखिरहँदाखेरि त्यो कन्फ्युजनहरू धेरै बढ़न जान्छ। हामीसँग ठूलो टीम छैन त्यसैले हामीले यसलाई ह्याण्डलिङ सानो टीमबाटै गर्नुपर्ने हुन्छ। 2 हप्ताभित्रमा आफ्नो पुरस्कार दावी गरिसक्नुहोला अर्थात जेठको अब आज 6 गते भयो तपाईँले 20 गतेभित्रमा यो पुरस्कार जसै गरी लिइसक्नुपर्नेछ। यी रात्रिगन्थन पूर्ण मापदण्डमा परेका होइनन् यसो भनेर यी गतिला छैनन् भन्ने मेरो आशय होइन। हामीले क्रिएटिभ राइटिङको विकास होस् भन्ने हेतुले यो पुरस्कार रात्रिगन्थन लेखनका लागि छुट्याएका हौं। यसको मापदण्डमा त्यस्तो ठूलो कुरो केही पनि छैन। हामी सकेसम्म छोटो लेखनीले धेरैलाई प्रभाव पार्न सक्ने गद्य लेखनको खोजीमा छौं। सबैको मन छुने सकेसम्म छोटोमा मिठो र चोटिलो भाषा भएको हामीलाई बुलबुलको अंक 79, 80, 81 र 82 प्राप्त भएका रात्रिगन्थन मध्ये 3 लाई यी छनौट गरेका हौं। हामीलाई प्राप्त भएका मध्ये उत्कृष्ट लागेका लेखनी छान्नै पर्ने भएकाले विषयको छनौट भाषा र शैली हेरेर यो पटक छानेका छौं। यसमा अझै उच्च प्रतिस्पर्धा गर्न सकिने ठाउँहरू धेरै छन् भन्ने हाम्रो ठम्याइ छ। तपाईँको नाम र ठेगाना तथा स्थायी ठेगाना बुलबुलमा रचना पठाउँदा रचनाको तल र माथि आफ्नो परिचय स्पष्ट दिनुभयो भने पनि त्यसले आकर्षण थप्छ। आजबाट जेठ महिनाका रचनाको क्रम छ। जेठमा 4 वटा बुलबुल बार अर्थात बुधबार परेका छन्। हामीले यिनै 4 वटा बुलबुल बारबाट वाचन गरिएका 3 रात्रिगन्थनलाई यो महिनाको अन्तिम हप्ता पुरस्कृत गर्नेछौ भने यिनै 4 बुलबुल बारमा वाचन भएका उत्कृष्ट गजलहरू दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि छनौट गर्नेछौ। वैशाख जेठ र साउन महिनामा छनौट भएका गजल निर्णयकर्ताकोमा पठाउँछौ र त्यहाँबाट प्राप्त अंकका आधारमा पहिलो दोस्रो र तेस्रो घोषणा गर्छौं। अन्तिम घोषणा भदौ 10 गतेको बुलबुलमा हुनेछ गजलका लागि। असार महिनाभरि म प्रस्तोता आफै काठमाडौँमा उपस्थित नहुने भएकाले ताजा अंकहरू असार महिनाका लागि तयार गर्न सहज हुने छैन। त्यसैले असारमा प्रतियोगिताका सामग्रीहरू पनि सहभागी हुने छैनन् तर बुलबुल भने निरन्तर रहनेछ। त्यसका लागि हामी जेठमै असारका अंकहरू तयार गरिरहेका छौं। बरू गजल सिक्न चाहनेहरूका लागि प्रभावकारी केही बुलबुल अंकहरू र केही देश विदेशका साहित्यिक कार्यक्रमबारे असार महिनाको बुलबुलमा प्रसारण गर्नेछौ। भुसुनाको छेउमा पो ठूलो हुँ म, भुसुनाको छेउमा पो ठूलो हुँ म, अरिङ्गालको गाउँको बारुलो हुँ म। रसुवाका अनिश न्यौपानेको गजल। हजुर पो नडग्ने सागर हुन्

हजुर पो नडग्ने सागर हुनुभयो, जता पनि बाङ्गिने कुलो हुम, अरिङ्गालको गाउँको बारुलो हुम। दिलमा बस्ने त अर्कै छ तिम्रो, दिलमा बस्ने त अर्कै छ तिम्रो, सिउँदोमा थुप्रेको धुलो हुम, अरिङ्गालको गाउँको बारुलो हुम। स्वयंलाई जलाएर तिम्रो पेट भर्छु, स्वयंलाई जलाएर तिम्रो पेट भर्छु, अंगारले भरिएको चुलो हुम, अरिङ्गालको गाउँको बारुलो हुम। मलाई यसमा प्रयोग भएको काफिया खुब मन पर्यो। अर्को शेर अनिशजीको, जजसले भेट्छ जोखेर छोड्छ, जजसले भेट्छ जोखेर छोड्छ, काँटा बिग्रिएको तुलो हुम, अरिङ्गालको गाउँको बारुलो हुम। अन्तिम शेर, तेरो मुख टाल्छु भन्छ दुनियाँ, तेरो मुख टाल्छु भन्छ दुनियाँ, मुसाले खोतलेको दुलो हुम, भुसुनाको छेउमा पो ठूलो हुम, अरिङ्गालको गाउँको बारुलो हुम। अनिश न्यौपानेको गजल काफियाहरू ठूलो, बारुलो, कुलो, धुलो, चुलो, तुलो र दुलो राम्रो गरी लेख्नुभएको गजल छ। मिठो गरी काफियाको प्रयोग गर्नुभएको छ र फरक खालको काफिया पनि छ। धेरै धेरै धन्यवाद अनिशजी, आउँदा दिनहरूमा पनि यस्तो गजल पठाउँदै गर्नुहोला। बकाया गाउँपालिका साथ मकवानपुर घर भई अहिले दक्षिण कोरिया बस्दै आउनुभएका निरञ्जन विक्रम ठकुरीको पालो। अब निरञ्जनजीले यो एउटा गजल पठाउनु भएको छ र यो गजलसँगै एउटा रात्रिगन्थन पनि उहाँले पठाउनु भएको छ, तर धेरै लामो भएकोले मैले उहाँको रात्रिगन्थनलाई यस कार्यक्रममा अटाउन सकिनँ, किनभने धेरै प्रतिस्पर्धा बढ़िरहेको छ, हामी धेरैभन्दा धेरै लामोलाई राख्न सक्दैनौं, कृपया माफ गर्नुहोला। निरञ्जनजी राम्रो छ लेखनी चाहिँ कृपया अलि छोटो पठाउने कोशिश गर्नुहोला। प्रतिस्पर्धा शुरू भएकोले पनि छोटो र चोटिलो रात्रिगन्थनलाई हामीले प्राथमिकता दिन थालेका छौं। आफू परदेश आमा बा घर सम्झेको छु, तपाईँको गजल चाहिँ वाचन गर्दैछु। आफू परदेश आमा बा घर सम्झेको छु, बिहान बेलुका साँझ हरेक प्रहर सम्झेको छु, खोकी रहन्छिन् आमा दम छ बालाई पनि, खोकी रहन्छिन् आमा दम छ बालाई पनि, यसो उसो लौ काकाकै भर सम्झेको छु, बिहान बेलुका साँझ हरेक प्रहर सम्झेको छु, आधा रातमै आत्तिएर चिच्याउँदै बिउजे, आधा रातमै आत्तिएर चिच्याउँदै बिउजे, निन्द्रा छैन सपनाकै डर सम्झेको छु, बिहान बेलुका साँझ हरेक प्रहर सम्झेको छु, हरेक बर्खा हिमपात हुन्छ चुही रहँदा सधैँ, हरेक बर्खा हिमपात हुँदा चुही रहन्छ सधैँ, भत्किएको छानाको त्यो खर सम्झेको छु, बिहान बेलुका साँझ हरेक प्रहर सम्झेको छु, स्वाद मिल्दैन घरको जस्तो सुक्खा हुन्छ खाना पनि, स्वाद मिल्दैन घरको जस्तो सुक्खा हुन्छ खाना पनि, कुँडेको त्यो दूध कुराउने तर सम्झेको छु, आफू परदेश आमा बा घर सम्झेको छु, बिहान बेलुका साँझ हरेक प्रहर सम्झेको छु। बकाया गाउँपालिका साथ मकवानपुर घर भई अहिले दक्षिण कोरिया बस्दै आउनुभएका निरञ्जन विक्रम ठकुरीको गजल वाचन गरे मैले। अब अर्को एउटा छोटो पत्र र गजल छ नारायण जलनको, बागलुङबाट उहाँले हामीलाई पठाउनु भएको छ। बुलबुलमा गजल वा रात्रिगन्थन पठाउँदा कृपया लेख्ने बित्तिकै नपठाउनु हुन अनुरोध गर्दछु, र चाँडै चाँडै पठाउँदा तपाईँको उत्कृष्ट रचना छुट्न जान पनि सक्छ। गत हप्ता कसैको रचना वाचन गरिएको छ भने यो साता एउटै व्यक्तिको रचना हामी दोहोऱ्याउँदैनौं, त्यसकारण तपाईँको इमेल खोलिसकेपछि फेरि अर्को दिन त्यसको पालो नपर्न पनि सक्छ र त्यसले गुणात्मक हुँदाहुँदै पनि ठाउँ नपाउन सक्छ। रात्रिगन्थनको हकमा पनि यस्तै हुन्छ। कम्तीमा दुई हप्ताको ग्याप नभई एउटै व्यक्तिको रात्रिगन्थन वाचन नहुने भएकाले कम्तीमा है त्यो दुई हप्ता ग्याप, कमसल चाहिँ वाचन भइसकेको खण्डमा फेरि उत्कृष्ट चाहिँ तपाईँको छोट्न सक्छ। यसर्थ तीनै आधारमा कम्तीमा दुई तीन हप्ताको ग्यापमा उत्कृष्ट रचना पठाइदिनु भयो भने हामीलाई छनौट गर्न पनि सजिलो हुन्छ र तपाईँका पनि सबै रचना उत्कृष्ट भएकाले छनौटमा पर्ने पनि सम्भावना हुन्छ। यति जानकारी गराए। अब नारायण जलनको गजल, अचेल खुशी उमंगहरू यो मनमा छैनन्, अचेल खुशी उमंगहरू यो मनमा छैनन्, यसै कारण कि बा आँगनमा छैनन्, खै कसरी मन भुलाउला त्यो माहुरी, खै कसरी मन भुलाउला त्यो माहुरी, मनपर्ने फूलहरू अचेल बगानमा छैनन्, यसै कारण कि बा आँगनमा छैनन्, म गरीब भएपछि यति बुझे यो दुनियाँ, म गरीब भएपछि यति बुझे यो दुनियाँ, छनलाई आफ्ना छन् बिना धनमा छैनन्, यसै कारण कि बा आँगनमा छैनन्, मलाई देखेर यो दुनियाँ खूब जलेको छ, मलाई देखेर यो दुनियाँ खूब जलेको छ, पीड़ाहरू यो मनमा छ मुस्कानमा छैनन्, यसै कारण कि बा आँगनमा छैनन्, दया माया सबै गुण मेरो आमामा भेट्छु, दया माया सबै गुण मेरी आमामा भेट्छु, सर्वस्व ठान्ने त्यो पत्थरको भगवानमा छैनन्,
अचेल खुशी उमंगहरू यो मनमा छैनन्, यसै कारण कि बा आँगनमा छैनन्। बडो मिठो गजल बागलुङका नारायण जलनको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब एउटा रात्रिगन्थन शैलीको पत्र छ, अलि लामो पत्र छ, म यसलाई छुट्याएर प्रस्तुत गर्ने कोशिश गर्छु। जीवन अर्थपूर्ण हो या अर्धपूर्ण छुट्याउन सकेको छैन, पुरानो आश मर्दै जानु, नयाँ आश पलाउँदै जानु अनि जीवनको एक पाटो रहेछ। नेपालको राजनीतिक अवस्था निहाल्दा लाग्छ मेरो देशले मेरो देश गर्वले भन्ने नागरिक पाउन मुस्किल छ। अहिलेसम्म कुनै पार्टीको सदस्यता लिएको छैन, तर आजका दिनसम्म राम्रोलाई राम्रो भनियो, सधैँ नराम्रोको विरोध पनि एक चेतनशील प्राणी भएकै हैसियतले गरियो। अरू राजनीति शास्त्रमा त्यस्तो दखल त छैन जो ठूला ठूला बहसका कुरा गरू। मैले जबदेखि राजनीतिक चेत अलिअलि बुझ्ने भए, भर्खरै माओवाद चरम उत्कर्षमा थियो, कमरेडहरूले मलाई लगाएका हामी सबै स्कूल पढ्ने साथीहरूलाई आफ्नो कार्यक्रममा लैजान्थे, दिनहुँ भाषण सुनिन्थ्यो, गरीब निमुखाका कुरा, जनजातिका कुरा, ओहो सुन्दा पनि कम त आनन्द आउँदैनथ्यो। राजा धनी बराबर बाबै, हाम्रो नयाँ नेपालको क्रान्ति गर्नेछु यो राजनीतिले। उहाँले अलिकति भागहरू यहाँ छोडे, उहाँले अगाडि लेख्नु भएको छ, पछि कमरेडका कुराहरूले लड्न हिँडौला झैं लाग्थ्यो, न प्रचण्ड देखियो न बाबुराम देखियो, तर उनीहरूको नाममा कैयौं नारा लगाइयो। ताराबाजी लैलै कण्ठ गर्ने उमेरमा एमाले कांग्रेस दुई खण्ड राष्ट्रपति प्रचण्ड भन्ने नारा कण्ठै थियो। बाबुराम विदेश घुम्ने प्रचण्ड पड्काउने, अब शोषक दिन बाई गया रूपियाँ लटकाउने जस्ता गीत टुक्का त जिब्रोमै झुण्डिएका थिए। हाम्रो गाउँ मात्र के, हाम्रो गाउँको ढुङ्गा माटो सबै माओवादी थियो। बिस्तारै शान्ति सम्झौता भयो, चुनावको नतिजा आयो, एकाएक विस्तारै माओवादी चुल्लुमा डुब्दै गयो। त्यो बेलादेखि अहिलेसम्म हेरिरहेका छौं, केवल हेरिरहेका छौं। बोकेर उदाएका केही दाजुभाइ छन्, उनीहरूसँग आश त छ। हिजोका गल्तीका हजार पाना पढेर उदाएका नयाँ अनुहारलाई सित्तैमा एउटा सुझाव छ, सत्ता सम्हाल्नु भनेको मौका मिल्नु हो, विकास गर्नु भनेको आराम बन्नु हो, र कुनै पनि देश विपरीत काम गर्ने सोच आएको बेला विगतलाई फर्केर हेर्नु र आत्मालोचना गरेर अघि बढ्नु शुभकामना छ। लेख्दा लामो हुने भन्दा एकैछिनमा सकिने लामचुल्ठेको कथा जस्तै मेरो देशको राजनीति र मेरो देश राजनीति चाँडै पाओस्, आफ्नो जन्मभूमि पाइला टेक्दा साँच्चै फेरि जहाजमा अधुरा सपना बोकी उड्न नपरोस्, देश बाँचोस्, देश हाँसोस्। शुभरात्री शुभ सन्ध्या, अनुराग बम छेत्री, मुगु रारा आइसल्याण्ड पेनाङ मलेसिया। उहाँले रात्रिगन्थन शैलीमा पुरानो आफूले देखेको राजनीतिक परिवृत्त र त्यसपछि आफूमा आएको निराशा र आफू विदेशिनु परेको पीड़ा र अहिले आएको नयाँ लहरलाई सम्हालिएर बस्नु, त्यो हेरेर सिक्नु भन्ने सुझाव दिनुभएको थियो। यो सन्दर्भलाई मैले यहाँ प्रस्तुत गरे। बुलबुलमा अरू सामग्रीहरू लिएर

पुग्दैन गाउछोटमा अझै, छोरी जाँदै छे छाउगोठमा अझै, चुपचाप सहन्छ फल दिइरहन्छ, चुपचाप सहन्छ फल दिइरहन्छ, तर झटारो रोकिएन बोटमा अझै, छोरी जाँदैछे छाउगोठमा अझै, भोकै मर्छ धान रोप्ने किसान, भोकै मर्छ धान रोप्ने किसान, व्यापारीकै हात छ नोटमा अझै।

धन्यवाद, आज अर्को पठाएको छु भनेर पठाउनु भएको छ। माधव घिमिरेको गजल यस्तो छ। को सक्छ यो दुनियाँमा रहर गरेर, को सक्छ यो दुनियाँमा रहर गरेर गर्दन राख्न वत्सालामा रहर गरेर, अनि आफ्नै सन्तानको हत्यारा बन्नुपर्छ, अनि आफ्नै सन्तानको हत्यारा बन्नुपर्छ जो बिहे अघि बन्छन् आमा रहर गरेर गर्दन राख्न वत्सालामा रहर गरेर। हजुरआमा हेर्दै नातिले सोच्दो हो, हजुरआमा हेर्दै नातिले सोच्दो हो सधैँ सोच्छिन् विस्तारामा रहर गरेर गर्दन राख्न वत्सालामा रहर गरेर। देखेका सपनाहरू कहाँ पूरा हुन्छन्, देखेका सपनाहरू कहाँ पूरा हुन्छन्, कमल फुल्दैन ओभानामा रहर गरेर। को सक्छ यो दुनियाँमा रहर गरेर गर्दन राख्न वत्सालामा रहर गरेर। बेलकोट गढी नगरपालिका 12 रैकरी नुवाकोट घर भई अहिले परदेशबाट पठाउनु भएको माधव घिमिरेको गजल थियो यो, यसलाई वाचन गरे। अब एउटा रात्रिगन्ध।

टक्को पालो बर्दियाका रविन्द्र अनुरागले तीनवटा मुक्तक पठाउनु भएको छ। समय लाग्ला मलाई बरु सोच कठिन होला, तिम्रो जस्तो ऐस आराम जीवन रंगीन नहोला। समय लाग्ला मलाई बरु सोच कठिन नहोला, तिम्रो जस्तो ऐस आराम जीवन रंगीन नहोला। साँझ विस्तारमा पल्टिएर नुनिला आँसु पिउँछु, साँझ विस्तारमा पल्टिएर नुनिला आँसु पिउँछु। के बताऊ मेरो कहानी तिमीलाई यकिन नहोला, के बताऊ मेरो कहानी तिमीलाई यकिन नहोला। हिजो चलाउनै पर्ने एउटा अभियान थियो, हिजो चलाउनै पर्ने एउटा अभियान थियो। कसरी बताऊ मेरो कसैमा पराण थियो, आजसम्म खुशी अन्त अन्तै खोजिरहे म, आजसम्म खुशी अन्त अन्तै खोजिरहे म। हेक्का रहेन घरमै मैले पुज्ने भगवान थियो, हेक्का रहेन घरमै मैले पुज्ने भगवान थियो। रविन्द्र अनुरागको तेस्रो मुक्तक, न कसैलाई सुनाएर हुन्छ न आफै हल हुन्छ, हुन त दिनहुँ पीड़ाहरूकै बारे छलफल हुन्छ। न कसैलाई सुनाएर हुन्छ न आफै हल हुन्छ, हुन त दिनहुँ पीड़ाहरूकै बारे छलफल हुन्छ। म फुल्दै चुडिँदै गरेको गुलाबको बिरूवा हुँ, म फुल्दै चुडिँदै गरेको गुलाबको बिरूवा हुँ। मैले आत्महत्या गर्ने चाहिँ कुन विधि सरल हुन्छ, मैले आत्महत्या गर्न चाहे कुन विधि सरल हुन्छ। बर्दियाका रविन्द्र अनुरागको तीनवटा मुक्तक सुनाए मैले। बुलबुलको अबको चरणमा विपिन लामिछानेको गजल छ, ठेगाना नवलपरासी हाल अमेरिका। धेरै भन्नु केही छैन, यो बुलबुल सधैँ सुन्न पाइयोस्, एउटा प्रयास गरेको छु, लयको भाव राखेर प्रसारण गरिदिनुहोला भन्नुहुन्छ। यसो हेर्छु यसै रीतिएछ जिन्दगी, भरियाको चुरोट जस्तै सकिन्छ जिन्दगी। मान्छे यसो गर्छु उसो गर्छु भन्छ, समयले लतारी लतारी सकिन्छ जिन्दगी। दिन हप्ता महिना वर्ष यसै जान्छ, सुख दुःखको लुकामारीमै सकिन्छ जिन्दगी भनेर तीन शेर बनाउने कोशिश गर्नुभएको छ, यो गजल बन्न सकेको छैन। कृपया विपिन लामिछानेजी तपाईँको कोशिशलाई चाहिँ म सलाम गर्छु। दुई दुई पंक्तिका गजलका शेर बन्छन् भने तपाईँले बुझिसक्नु भएको छ, अब तपाईँलाई मात्र काफिया बुझ्न बाँकी छ। कृपया बुलबुलको अंक चार सुन्नुहोला, पक्कै पनि काफिया बुझ्ने गरी त्यहाँ त्यो कार्यक्रमले तपाईँलाई केही बुझाउनेछ, र असार महिनामा हामी तपाईँलाई केही अंकहरू गजल नै सिकाउने अंक पनि ल्याउँदैछौ, प्रतीक्षा गर्नुहोला। असार लागेपछि शुरू हुन्छ ती कार्यक्रमहरू। जे होस् तपाईँको कोशिश राम्रो छ, आगामी दिनहरूमा गजल लेखेर पठाउनुहोला। धेरै धेरै धन्यवाद बुलबुलमा सहभागी हुनुभएकोमा। विपिन लामिछानेको यो सामग्री पढेपछि अब फेरि पत्र र गजल छ मसँग, पठाउनु भएको छ चट्टान कुमार किसानले, उहाँको घर तनहुँ, अहिले युएई युनाइटेड अरब एमिरेट्सबाट पठाउनु भएको छ। बुलबुल म

तनहु घर भई अहिले यूएई बस्दै आउनुभएका चट्टान कुमार किसानको रात्रिगन्थन पनि प्रस्तुत गरे र गजल पनि प्रस्तुत गरे। अब मसँग अर्को एउटा पत्र र रचना छ। सोलु मगर घर तनहु जिल्ला रिसिङ गाउँपालिका हाल बसाई कास्की जिल्ला पोखरा बगर भनेर लेखेर पठाउनु भएको छ। उहाँको पत्र यस्तो छ। सर्वप्रथम अच्युत सरलाई नमस्कार। कुनै समय रेडियोमा तपाईँकै आवाजमा श्रुति सम्वेक सुन्दै गर्दा मनमा साहित्य लेखनको सानो रहर अंकुराउन थाल्यो। विगत लामो समयदेखि तपाईँको सम्मोहनकारी वाचन शैलीकै प्रशंसक रहँदै आएकी छु। शब्दहरू कोर्दै गर्दा पनि मेरो मनको पृष्ठभूमिमा गुन्जिरहने आवाज तपाईँकै हुन्थ्यो। आज मेरा शब्द तपाईँको वाचनको तिर्सना बोकेर तपाईँकै कार्यक्रमसम्म आइपुगेका छन्। यो सिर्जना वाचनयोग्य ठहरिएमा कार्यक्रममा प्रस्तुत गरिदिनुहुन, गजलमा त्रुटि रहेको खण्डमा सुधारात्मक सल्लाह सुझावको अपेक्षा सहित यस प्रकार छ भनेर लेख्नु भएको छ। ग लेखेर अलिकति धर्सो छ अनि सोलु मगर छ लेख्नु भएको छ। घर तनहु जिल्ला रिसिङ गाउँपालिका, यो टाइप गर्दा मिस्टेक भएको पक्कै होइन होला भनेर मैले सोलु मगर नै नाम भने। अब गजल अर्थात उहाँले गजल भनेर पठाउनु भएको छ। गजल छ कि छैन म संरचनागत हिसाबमा पहिला वाचन गरेर मात्र भन्न सक्छु।

चाहे वैशाख महीनाभरिमा हामीले वाचन गरेका रात्रि गन्थन मध्ये गोर्खाका सबिन श्रेष्ठ त्यसै गरी पश्चिमेली डोटेली लोकेन्द्र कठायत र बागमती प्रदेशका सुजाता गौतम तीनजनालाई जनही 5,000 का दरले पुरस्कार प्रदान गरिएको छ। तपाईहरुलाई बधाई छ र कृपया हामीलाई सम्पर्क गर्नुहोला। मैले अघि कार्यक्रमको शुरूआतमा पनि बताएको छु, यो सँगै तपाईहरु पनि रात्रि गन्थन र गजलको यो प्रतिस्पर्धामा सहभागी बन्नुहोला भन्ने अनुरोधका साथ आजको बुलबुलबाट विदा हुँदैछौ। जाँदा जाँदै हामीलाई तपाईँको रचना पठाउन, पत्राचार गर्न, इमेल पठाउन, गजल पठाउनको लागि हाम्रो ठेगाना CHHAPRONEWS chapronews@gmail.com। इमेल तपाईलाई अप्ठ्यारो हुन्छ भने हामीलाई पत्र पठाए पनि हुन्छ। बुलबुल एउटा इरानी चरा, बुलबुल कम्युनिकेशन, पोस्ट बक्स नम्बर 2004, काठमाडौँ नेपालमा पत्र पठाउनु।

0: Extreme energy drink.
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना.
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार. यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार. वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु. वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन. लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन.
1: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ. चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं. त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं. वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं. गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ. केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ. वनमा आगो लगाउनु कानूनी अपराध हो. कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ.
2: डिभिजन वन कार्यालय सुर्खेत.

0: Extreme energy drink.
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नुभएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन
4: बोर्ड।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
1: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
2: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्गभङ्ग पनि हुन सक्छ।
1: यो सोलर बलियो र भरपर्दो छ।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 2.7 MHz
1: भनेर निर्णय गरिएपछि अब त्यसमा सारा सम्पन्नजनहरू जम्मा भए। त्यसपछिबाट त्यो जम्मा भइसकेपछि ल अब तब कसले दिएको यो उपदेश भन्दाखेरि यसलाई जब राखौं, यसलाई दण्ड सजाय केही नदिऊ, यसलाई चुट्नु पेट्नु केही नगरौं, बरू कोबाट यो कुरा रहेछ यसलाई अत्याउने र एक दिन जब उपस्थित गराएर बारम्बार सोध्ने पक्षमा लागू भन्दा अनि हिरण्यकश्यप नाम गरेको दानवले यस्ता प्रकारको वचन सुन्दा के टेर्ने के गर्ने के मान्ने। अनि त्यसपछिबाट हिरण्यकश्यपले आफ्नो कामबाट कहिल्यै विचलित नभइकन आफ्नो कर्तव्य माथिको पोतलाई अगाडि लम्काएर लय प्रह्लादजीले अनि त्यसदेखि पछाडिबाट महाराज सारा सम्पूर्ण साथीहरूलाई दर्शन श्रवणम कीर्तनम विष्णु समरणम पाद सेवनम अर्चनम वन्दनम दासो सक्षे आत्म निवेदनम भगवान विष्णुको जय जय जय भन्दै पाउन थाले लुणाका लुणा सारा जन। हिजोसम्म त एक्लै त बिग्रिया थियो, आजबाट गाउँै सलल, यस्तो व्यक्तिलाई कसरी छोड्ने, यसलाई पाता कसेर चुट्ने पेट्ने भन्न लाग्दा प्रश्न उठ्यो महाराज हिरण्यकश्यपको छोरो प्रह्लाद कसरी ज्ञानी भए भनेर सोधिएको प्रश्नमा जम्मा तीन कारणले भएको छ। एक नम्बरमा हिरण्यकश्यपकी पत्नी गर्भवती भएको बेलामा मारदिन्छु भनेर इन्द्र महाराजले लगाएका थिए तिनकी पत्नीलाई, लगार्दै लगार्दै लगार्दै जाँदाखेरिमा सारी आपत्तिमा परेकी पत्नी कयादुले रुँदै गएको देखेर नारदले दया उठेछ र हेर रानी नरौ, तिमी हिरण्यकश्यपकी पत्नी हौ, भगवानको नाम जप्नेवालालाई कहिल्यै पनि दुःख हुँदैन, प्रभुको नाम जप, नाम नौवटा नामको भक्ति छ, श्रवणम कीर्तनम वैष्णव समरणम पादसेवनम अर्चनम वन्दनम दासो सख्य आत्मनिवेदनम यही नौवटा भक्ति जप है भन्नुभएको थियो। तिनले सुनिन् तर जपिनन्, तर त्यो पेटभित्रको बच्चा प्रह्लाद रहेछन्, आमालाई आफू गर्भैमा छँदा नारदले दिएको ज्ञानले उनीले जानेर जपेछन् र त्यही भक्त हुन गएको हो महाराज। यसै कारणले गर्भवती भएका नारीहरू कथा पूर्व प्रवचन ध्यान मनन कीर्तन सुन्न जम्मा हुन आउनु, अनि एउटा कुराले भक्त प्रह्लाद यो भएको। दोस्रो नम्बरमा भक्त प्रह्लाद हुनु पर्नेका कारण के, हातमा जल लिएर रजसोला भएकी महारानी कयादुले जल अर्पण गर्न लागेकी थिइन् सूर्यनारायणपट्टि चार दिनको दिनमा, रजसती भएको दिनमा विष्णु विष्णु विष्णु भन्दै दुईटा चारा उडेर गए, त्यही पटक गर्भाष्ट भएको हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको महाराज। अर्को पटक हिरण्यकश्यपकी पत्नी कयादु महारानीले आफूले आफ्नो पतिसँग गर्भाष्ट ऋतुदान लिने बेलामा सोधिन, श्रीमान तपाईँको शत्रु भनेको को हो, जोसुकै होस् त अहिले किन त यो त रङ्गनडङ्ग कि भन्दै थियो, होइन भन्नुहुन्न को तपाईँको शत्रु, ए बाबा जोसुकै होस् त मुडकीले हामी जति पो छ त्यो त ए भन् भन्दा भन्दै भनेन, भन्नुहोस् न भन्दाखेरिमा आखिरमा मेरो शत्रु विष्णु भन्यो, कोरे विष्णु, एक सय पटक विष्णु जपिसकेपछि गर्भाष्ट दिएको हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको।

धर्म अर्थ काम मोक्ष केही गर्न नपाइने एउटा ब्राह्मणले राति राति गएर जब कमण्डलोमा जब जल राखेर गंगा स्नान गरेर शालिग्राम पूजा गरेर आउँदा रहेछन्। एक दिन अलि उज्यालै भएछ, ठिक बाटोमा आएको हिरण्यकशिपु नै बाटोमा भेट्भयो महाराज स्वस्ति भने ब्राह्मणले कमण्डलोमा सरलक्क राखे शालिग्राम। स्वस्ति स्वस्ति ब्राह्मणजी भन्यो, कहाँबाट आउनुभयो भन्दा नुहाएर आएको, के ल्याएको कमण्डलोमा, हजुरलाई चोखो जल ल्याएको भनिदिनुभयो डरले, लौ त भनेर चप्पक टिपेर स्वाट पिइदिएको थियो। हिरण्यकश्यपुले शालिग्राम समेत पिएछ, त्यही शालिग्राम नै गंगाजीको जल र शालिग्राम नै पेटमा गएर ब्रियमा परिणत भएर कयाधुको गर्भमा प्रवेश पाएको बच्चा हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको हो। प्रह्लाद भक्ति हुनेका मूल कारण र सिद्धान्तहरू यिनै हुन् महाराज। अनि प्रह्लादले बडो प्रेमपूर्वक जब भगवानको नाम जपे, अब उसलाई चुटे, हिरण्यकश्यपुले पिटायो चुटायो दण्ड दियो, भाला रोप्यो, हात्तीले कुल्चायो, पहाड़बाट उकाल्ने ओराल्ने, डढेलो लगाउने, शरीरमा झिर प्रहार गर्ने, तर प्रह्लाद मरेनन्। उनै प्रह्लादले भगवान नारायण वासुदेवको भजन गरे। हरे महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो, लौ त महाराज परीक्षित बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ। यहाँलाई मैले जुन प्रकारको प्रकरण बताइराखेको छु, हिरण्यकश्यपु नामगिरीको दानवराज बडा वैभवशाली अत्यन्त तेजवान, हिरण्यकश्यपु नामगिरीको दानवले विश्व ब्रह्माण्ड सारालाई चकित बनाएर आफ्नो प्रकारको प्रकरणमा आफ्नो छोरालाई दण्ड सजाय दिन लाग्दा नमरेपछि अब आफैले मेरो छोरो मै किन मारौं भनेको, आखिरमा मैले मार्नु पर्यो भन्ने कठोर निर्णय गरेर हिरण्यकश्यपुले छोरो मार्नका लागि आफू तयारी भइसक्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट। श्रीमद् भागवत महापुराण अहिले कति कथाको वर्णन गरिन्छ भने, हिरण्यकश्यपुले आफ्नो छोरोलाई आफै किन मारौं, भरिसके आफूले लगाएको बिरुवा विषयी भए पनि किन उखलौं भन्ने मैले प्रयास गरेको, तर मेरो छोरो मैले नमारिकन नहुने भयो, अब के गर्ने होला, अब यसलाई दण्ड दिन्छु, सजाय दिन्छु, यसलाई यातना दिन्छु, कष्ट दिन्छु भन्ने यो प्रकारबाट निर्णय गरिसकेपछि अब कहीँबाट उपाय हुन सकेन र अनि त्यसपछिबाट हिरण्यकश्यपु नाम गरेको दानवले दण्ड सजायको लागि कठोर प्रकारको निर्णय लियो। अनि हिरण्यकश्यपु नामगिरीको दानवले कठोर निर्णय गरिसकेपछि आखिरको बीचमा र आफू तयारी भयो दण्ड सजाय दिनका निमित्त ठूलो यातनाको लागि, ल अब तेरो विष्णु कहाँ छ भन् भन्दा पति चैले अनुरोध गर्नुभयो, मेरो भगवान यो कुरो गर्नै नहुने, मेरो ईश्वर अब कसो गर्ने, यसलाई सजाय दिनु हुँदैन, यसलाई दण्ड दिनु हुँदैन, यसलाई यातना दिनु हुँदैन, यसलाई कष्ट दिनु हुँदैन, आफ्नो छोरो प्रभु भन्दै थिइन्। अब तैले भन्दा हुन्छ कहाँ कि अब यो त सारा सम्पूर्ण शत्रु हो, किनकि यसले यतिसम्मको काम गर्यो, यतिसम्मको वैभव यतिसम्मको नष्ट गर्यो, यसले यतिसम्मको यातना दियो हामीहरूका प्रतिमा, त्यो बयान गरी साध्यै छैन, यो त महान शत्रु शत्रुलाई पनि राख्नुहुन्छ। हिरण्यकश्यपु भन्छ, अधिकृत ब्राह्मणले भनका लोभले छोरो त बेचे भनेदेखि शत्रु मार्न के हुन्छ, छोडिदे चुप। अनि त्यसपछिबाट चुटे पेटे दण्ड दिए, कहीँबाट केही लागेन र आखिरमा चुट्दै पिट्दै दण्ड दिँदै लिएर जाँदाखेरिमा हिरण्यकश्यपु नामगिरीको दानवले सारा सम्पूर्ण जब वैभवको नष्ट गरायो, हिरण्यकश्यपु भन्न लाग्यो, लवन तेरो विष्णु भनेको कहाँ छ लवन भनेर निर्णय गर्यो, अब मेरो विष्णु कहाँ हुने, मेरो परमात्मा सबै ठाउँमा हुनुहुन्छ भनेर जब यस किसिमबाट प्रह्लादले आज्ञा गर्नुभयो, कुन कुन ठाउँमा छ लवन भनेर सोद्धाखेरिमा, जले विष्णु थले विष्णु, विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु सर्व विष्णु महिम जगत, यो विश्व ब्रह्माण्डमा सारा ठाउँमा मेरो भगवान नबसेको ठाउँ नै छैन, सबै ठाउँमा प्रभु नै हुनुहुन्छ, तपाईँ जस्तो अज्ञानकारी, तपाईँ जस्तो निर्भीक र निर्बुद्धि भएका व्यक्तिका लागि कहीँ पनि होइन, तर मेरो विचारमा चाहिँ जले विष्णु थले विष्णु, विष्णु पर्वत अवस्थके ज्वालामाला कुले विष्णु सर्व विष्णु महिम जगत, विश्व ब्रह्माण्ड सारा ठाउँमा मेरो विष्णु भनेपछि उसबेदेखि तेरो विष्णु सबै ठाउँमा छ कि भनेर सोद्धाखेरि, हरे मेरो परमात्मा सबै ठाउँमा अन्यथा छैन, त्यो सबै फट्टीको खम्बामा पनि छ कि भनेर प्रमाण गरेको थियो, मेरो ईश्वर फट्टेको खम्बामा छरलकै हुनुहुन्छ मैले शंका छैन भनेर, सिसाको खम्बा अहिलेको मर्करी जस्तो, त्यो सिसाको खम्बामा एक मुर्गी तेरो विष्णु बसेको ठाउँमा यो भएर पड्काइदिएको थियो, त्यसै ठाउँबाट भगवान नारायण वासुदेवको नरसिंह अवतार प्रादुर्भाव भयो, आधा बाघ आधा मान्छे, जय बोलो नरसिंह अवतार भगवानको, आकाशबाट फलमालाको छाला भए अबिरको वृष्टि, भगवान नरसिंहको जय जय, जलथल धुपैमा हरि दर्शन दिन आइदेऊ।

പരീക്ഷിത് രണ്ട് കശിപുകാസുര പ്രളാലായി. അയിലെ ഭഗവാൻ പരമാത്മ പരമേശ്വരളെ ദർശന കാനിമിത്ത ഭട്ടി കുഖംബാവാട്ട ദർശന ദി ഭക്ഷു ഹിരണ്ടി കശിപുലെ ജോർദാർ സിംഗ ലടായി കരു ഭഗവാൻ സിംഗ ലടദാ ലടദാ ലടദാ ലടദാ ലടദാ ഹിരണ്ടി കശിപു താക്യു ഭഗവാൻ ലെ ചപ്പ ശമാവുന ബോർ സാജ കോ പ്രഹരമ ചൌകോസ് കോ ബീച്ച് മാ ഗൈര സംഗ്ര ഠേലാമ ബസി ഭക്ഷു ഐ ഹിരണ്ടി കശിപു തൈലെ ജലമാ പണി നമോരു ഥലമാനി നമോരു ഭനിയ ഓ ക്യോ ഇനസ് ഓ മനു കാഖായി നമോരു മനയാസസ് മനയാസൈന కాకమా తెరిచావును బాబా తన ఈ సిద్ధం భిత్రణి నమోరు బాయిరణి నమోరు భయస్ హో యో భిత్రకి బాయిర భర చౌకోశమా రాను భిత్రణి పోయినా బాయిరణి పోయినా చౌకోశో భన అయిన సమ బ్రహ్మాజీని సృష్టి గరియగా యావత్ జీవాత్మ ప్రాణి బాట నమోరు మన యోగ్యైన హో భన ఆదా బాగ్ ఆదా మంచి బాగా పోయి దేహాతీస్ మనే తయ మాత్రే హో భన మొయ్ పోయి తల సిద్ధవరికి దేహి अनि छातीमा चिरेर साँझका प्रहरमा दिनमा होइन रातमा होइन साँझको प्रहरमा हिरण्यकश्यपलाई भगवानले वज्र बनाएर शरीरमा जब छातीमा नङ रोप्नु भएको थियो हिरण्यकश्यप मर्यो. हिरण्यकश्यपको तेज भगवानमा प्रवेश भयो. हिरण्यकश्यप परमधाम आकाशबाट फूलमाला गुच्छ लाबिरको वृष्टि भगवान नरसिंहको जय जय. अनि हिरण्यकश्यप मर्यो. त्यहाँबाट उछिट्टिएको भगवानको तेज पुञ्ज धान्नै नसक्ने तरिकाले गयो. जाँदा बुढा नीलकण्ठ नारायण चागु नारायण इच्छेङ्कु नारायण मत्स्य नारायण बद्री नारायण मुक्ति नारायण आदि आदि गरिएका 108 भारत वर्षमा नारायण स्थानहरू त्यही बेलामा स्थापना भए. अनि भगवानको चरण रूपी कमलमा सबले ध्यान गरे. प्रभुलाई शान्त गर्नको निमित्त क्रोध शान्त भयो. साथै समुद्र छचल्कियो. पहाड़हरू एकदम पैरन लाग्यो. भाराक्रान्त पृथ्वी भइन्. त्यसकारणले भगवानको चरणमा गएर सारा ब्रह्मादि देवताले प्रार्थना गरे सकेनन् शान्ति गर्न. इन्द्रले प्रार्थना गरे शान्ति गर्न सकेनन्. वरूणले प्रार्थना गरे सकेनन्. यमले सकेनन्. पितृहरूले सिद्धहरूले गन्धर्वहरूले नागहरूले सिद्धहरूले विद्याधरहरूले प्रजापतिहरूले गन्धर्वराजहरूले यक्षहरूले किम्पुरुषहरूले वैतालिकाजनहरूले किन्नर गणहरूले विष्णु पार्षदहरूले साराले प्रार्थना गरे. भगवान प्रसन्न हुनु भएन. अनि ब्रह्माजीले पक्का पनि आफ्नो भक्त प्रह्लाद खोजी बक्सेको भगवानले भन्ने बुझेर बाबु प्रह्लाद तिम्रो अगाडि नरसिंह अवतार भगवानको शरणमा सेवा गर्नु तिम्रो आज पूर्ण दायित्व र यो पृथ्वीको भाराक्रान्तलाई उद्धार गर्नु पर्यो. भगवानको तेजले खप्न सकेनन् पृथ्वी. भन्दाखेरि भगवान प्रसन्न हुनु भने यस किसिमबाट प्रसन्न भएका प्रह्लादको अगाडि गएर भगवानको अगाडि गएर प्रह्लाद उभिनुभयो. प्रह्लाद उभाछ. प्रह्लाद भन्नुहुन्छ ब्रह्मादय सुरगणा मुनयो त सिद्धा सोतै कता न मतयो पद सम्प्रवाहे नाराजितु पुरुगणेर दुनापि विप्रु भगवान म आश्चर्य मानेको छु. ब्रह्माले प्रसन्न पार्न नसकेका भगवानलाई, शिवले प्रसन्न पार्न नसकेका भगवानलाई, इन्द्र एम वरूण कुबेर सनक सनन्दन सनातन सनत कुमार र वैताली ऋषि महर्षिहरू प्रजापतिहरूले प्रार्थना गर्दा प्रसन्न नभएका भगवानलाई, म जस्तो उग्र जाति म जस्तो कुलघाती म जस्तो पिताजी मराउनेवाला यो आफ्ने आतताई कसरी प्रसन्न पार्न सक्छु होला मेरो ईश्वर. म हजुरसँग संकेत भएको छु. मेरो प्रमाणमा मन्ने धना विजनहरू पतय श्रुत जस तेज प्रबाल भर पौरस बुद्धि योगा नारा धनाए भवयन्ति परेश पुंसो भक्त सुतोष भगवान गजयुत पाय. हजुरसँग म यो विन्ती गर्दछु मेरो नारायण, जसले नरमा अधम राक्षसको पुत्र शत्रुको पुत्र लोककण्ठ कार्यको पुत्र भक्तिले रहित भएको फेरि यस्तासँग हजुर कसरी प्रसन्न हुनला. तर यति मलाई विश्वास छ कि भगवान गजयुथ पाय. जब यस किसिमबाट हात्तीले ग्राहका मुखमा पर्दामा पनि हजुरले को स्मरण गर्दा उद्धार पाएको थियो भनेदेखि मैले पनि पक्कै पाउँछु भन्ने मानेमा पूर्ण विश्वास छ मेरो. परमात्मन हजुरलाई कोटि दण्डवत प्रणाम छ. प्रसन्न हुनुहोस्. हात्तीको राजा गजेन्द्रलाई मक्ति बनाउन जसरी तयारी हुइबसिएको थियो मलाई पनि त्यसरी नै भनेपछि ठिक छ भनेर भगवान भन्नुहुन्छ बाबु प्रह्लादजी प्रसन्न छु तिमीसँग इच्छा माथिको वरदान माग. परमात्माको चरणमा पाउको सेवा. अब बाबु प्रह्लाद तिम्रो बाबालाई मैले मारे, तिमी बाबाको क्रिया काष्ट गर. मेरो बुबा नरकमा जानुभयो कि भन्नुभएको थियो. तिमी जस्तो भक्त छोरो पाउनेवाला बाबु नरकमा जान्छ अन्यथा नै. 21 कुलको उद्धार भइसकेको छ. तर तिमीलाई म एउटा कुरा बताइदिन्छु सुन. बाबाको क्रिया काष्ट गर्नै पर्छ छोराले. पुत्रस्य परमो धर्म पितृ सुश्रूषणे रता.
यसै कारणबाट पुत्रले पिताजीको क्रिया काष्ट गरिसकेपछि अब तिमी कहाँ जाने? सरासर जाऊ रसातलमा। तिम्रो आजका मितिबाट 7 पुस्ता म मार्दिन, बुझेनौ? मैले हिरण्यकश्यपलाई मारे, प्रहलाद तिमीलाई मार्दिन, तिम्रो छोरा विरोचन हुनेछन् तिनलाई मार्दिन, तिम्रो विरोचनका छोरा बलि हुनेछन् तिनलाई मार्दिन, बलिका छोरा बाणासुर हुनेछन् तिनलाई मार्दिन, बाणकासुरका छोरा मार्जरी हुनेछन् तिनलाई मार्दिन, उनका छोरा बज्राङ हुनेछन् तिनलाई मार्दिन, उनका छोरा ताराकासुर हुनेछन् उनलाई मार्दिन, आजका मितिले 7 पुस्त तिम्रो कुलमा मार्दिन बाबु, तिमी विदा भएर जाऊ भन्नुभयो भगवानले। अनि अब म कहाँ जाने भन्दा रसातलमा जाऊ, मैले कहिले प्रभुको चरण पाउँछु भन्दा 8 सावरणी मनुको पालामा तिम्रो नातिनी स्वर्गको राजा हुन्छ, त्यही बेलामा तिमी स्वर्गको आधिपत्य मालिक त्यहाँको पितामा भएर बस्नेछौ, विदा हो। यस्तो प्रभुको वचन सुनेर प्रभुका चरण रूपी कलमा ध्यान गर्दै मनन गर्दै अहिले प्रहलाद आफ्नो पिताजीको क्रिया काष्ठ सके सकल शत्रु निवारण हुनेछ जुन कथा सुन्नाले महाराज परीक्षित। यसै मैले यहाँलाई प्रमाण गरे, बाँकी अंशको लागि भगवानको भजन कीर्तन मनन कीर्तन र ध्यान निधिध्यास कहिले नटुटाइकन प्रभुका चरण रूपी कमलको ध्यान गर्दै आफ्नो कर्तव्य माथिको बोधलाई नबिर्सिकन प्रहलाद अहिले परमधामको लागि निश्चय गर्नुभयो। अनि प्रहलाद यस्तो प्रकारबाट आफ्नो निश्चय र निर्णय गरिबक्सेपछि प्रहलादजीले भगवानका भक्तिमा चित्त लगाई प्रभुको प्रार्थना गर्दै अच्युत शक्ति भगवानको ध्यान गरेर आफ्नो धाममा जानुभएको छ। महाराजी अब एउटा शंका लाग्यो, राजा परीक्षितलाई प्रभुदेव हिरण्य कश्यपुकालाई मार्नलाई भगवान सवारी हुनुभयो विष्णु, तर त्रिपुरा स्वरूप दग्ध बनाउनका लागि शिवजी बोलाइयो, किन हो? यसमा के फरक छ भन्दा हर र हरिमा कोही फरक त छैन, तर एउटै कुरा के भने एक बाणले त्रिपुरासुर भस्म भगवान शिवजीले गरिबक्सेको हो तापनि भगवान श्याम सदा शिवजीले हानेको बाणको टुप्पामा अग्नि बाणमा चाहिँ भगवान नारायण वासुदेवै हुनुहुन्छ, त्यहाँ पनि विष्णु भगवानको काम जब भूमिका निर्वाह भएको छैन महाराज, यिनै हुन् कथा। भन्नुभयो लौ त मेरो ईश्वर हजुरको महिमा मलाई कहिले नटुटोस् भनेर प्रहलादजी विदा। भगवान परमात्मा चाहिँ आफ्ना भक्तलाई सन्तुष्ट पारेर विमानमा चढेर नरसिंह अवतार समासद गरे वैकुण्ठ

0: đi nam đi trong đời bờ trong đời cầm là mấy con thơ nam đi trong đời bờ trong đời cầm là mấy con thơ
1: महाराज परीक्षित लाई सुखदेव ने बताऊ नो सौन का यहां लरंडे कश्यप चरित्रार्थ वर्णन विस्तार संपन्न अब तपाई के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरि आचार संहिता को वर्णन विस्तार हामीले गर्नुपर्ने सदाचार नियम र कानून सब कथा भन्दा उपरांत विशेष आचार संहिता को वर्णन में राजा परीक्षित सुझाउँदै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा यस अध्यायबाट
2: जय बोलो श्रीमद् भागवत महापुराणको
1: अब एक श्रीमद् भागवतको चतुर्थ स्कन्दको एघारौं अध्यायको बीचमा राजा परीक्षितलाई सुखदेव बताउनुहुन्छ आचार संहिताको वर्णन पहिला नम्बरमा आचार संहिता यसरी प्रमाण गरिएको छ ऋषेश्वर समुनकादि सबभन्दा पहिला वर्णन विस्तारको लागि प्रमाण गर्दछु सत्य बोल्नु दया गर्नु हाम्रा आचार संहितामा पर्ने सिद्धान्तहरू सत्य बोल्नु दया गर्नु तप गर्नु शौच गर्नु युक्तायुक्त विचार गर्नु तितिक्षा समदम अहिंसा ब्रह्मचर्य दान स्वाध्याय आर्जन संतोष भगवान को सेवा असल कर्म और खराब कर्म को विचार निष्फल कर्मयोग मौन व्रत आत्मविचार संविभाग श्रवणम कीर्तनम श्रवणम ईशपाद अर्चनम नम्रतो दास सखी आत्मसमर्पणम ये 30 लक्षण हामी आचार संहिता भित्र पर्दछ आचार संहिता को लक्षण यो आचार संहिताले के गर्छ सधैं सत्काममा लागिसकेपछि नचाहिँदो काममा चित्त बहुत समस्या जान सक्दैन सधैं जब असल काम गर्ने व्यक्तिले खराब काम गर्न सक्दैन खराब काम गरिएको व्यक्ति असल काममा आउनै गाह्रो मान्छ त्यसको त्यस्तो वातावरण तयारी भएर जान्छ त्यसै कारणबाट ब्राह्मणले छ कामको प्रतिपादन दान दिने दान लिने यज्ञ गर्ने गराउने पढ्ने र पढाउने क्षेत्रीहरूको लागि क्षेत्रीयस्य नीतिमा के बताइएको छ भनेर भनेदेखि युद्धोत्साह युद्धको उत्साह अनि त्यसपछिबाट पृथ्वीको रक्षा प्रजा पालन राष्ट्र उन्नति र समृद्धि सीमाङ्कनको रक्षा क्षेत्रीको युद्धोत्साह हो वैश्यको कृषि वाणिज्य गोरक्षा हो किसान गर्नु व्यापार गर्नु शूद्रको स्वामी भक्तिमा चित्त र सुधारको पक्षमा विवेक विचार यिनै प्रभावबाट ब्राह्मण क्षेत्री वैश्यको उद्धार हुँदै जाने सबैका लागि शौच स्वामी सेवा नमस्कार सत्यम बान्धुत्व भ्रातृत्व प्रेम सद्भाव ये सबैका लागि उत्तिकै लाभदायक कुरा हुन् नित्य कर्म नछोड्नु कर्तव्यमाथिको बोधलाई कहिले पनि टुङ्गोमा राख्नु भगवानको भजन कीर्तन गर्नु कहिले नभुल्नु
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
4: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
3: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
4: डिभिजन वन कार्यालय सुर्खेत
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: सर
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
8: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
8: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
4: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
8: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
4: ओहो रामुदाई, कता हिँड्नु भयो?
9: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
4: कुन धान लगाउने विचार गर्नु भयो र?
9: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
4: ल दाई पनि, युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
9: यो धान कस्तो छ नि बहिनी?
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
9: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
4: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
10: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
11: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
4: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँस दिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँस दिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
11: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56।
12: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
11: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुसीको खबर
13: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
13: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
7: मलाई त कस्तो भोक लाग्छ तिगराज, कहीँ जाम न खाजा खान।
9: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
9: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
11: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट।